0: समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका संसदीय दलका उपनेता गणेश प्राजुली रहनु भएको छ। समितिमा संयोजक सहित रासुपाबाट आठ, नेपाली कंग्रेस र नेकपा एमालेबाट दुई दुई जनाको प्रतिनिधित्व रहेको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट एक एक जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोल प्रसाद अरियालले बताउनुभयो।
1: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
0: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भोटेकोशी बारीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदिम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अपनाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
3: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगर्नु नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
2: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी, पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अपनाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिइएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
0: रसुवाको भोटेकोसी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपालसँगको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बारीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
4: सीमित स्रोत र साधनभित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका यो बालबालिकाहरूलाई पनि यो खाद्य यो खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौं।
0: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटेकोसी बारी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
5: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
0: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
7: मरेका पशु पंक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशु पंक्षी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
8: पशुको दाना पानी, पशु पंक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशु पंक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशु पंक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
8: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
0: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया, 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा चालू आर्थिक वर्षको दुई महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सीको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटेकोशी त्रिशुली बाढ़ीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवासभा जिल्लाको संखुवा र शिशुवा कोला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको 2 दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका 2 महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन र भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घरजग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6 अर्ब 42 करोड़ रूपियाँ राजस्व उठेको थियो। यो वर्षका 2 महिनामा 8 अर्ब 46 करोड़ राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसंचालन सरकारको रहर मात्रै औषधि उद्योगमा सरकारी लगानी 1 अर्ब 33 करोड़ संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो, बिजुलीमा लगाइएको भ्याट हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाई रहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायासी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी घट्दैछ यार्चाको भाव शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ, तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छन्। नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन, पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज, लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजङ पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरिएको छ। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगसिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11 15 मंगसिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बारी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11 15 मंगसिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कस्तुरजन्य सम्पत्ति तथा साधन रोगका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसूरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सीमादरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा, करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङ होम प्रकरण, स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो शीर्षकमा रोहित राज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चिटकार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्न पार्क त्रिपुरेश्वर रूटमा चल्ने बा 5 ख 4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दोङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लूबुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लूबुक र लाइसेन्स दिन मानेन। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरीबीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। टीएमएसको डेटा सेन्टर साइबर अपहरणमा परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढ़ीबाट पर्यटनमा 52 अर्ब 67 करोड़ क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचिति शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यलमा आरोही 9 देखि 11 गतेसम्म रातीमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवाद शीर्षकमा मधु पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
11: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हिक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाममा पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्र संघको 81 महासभाको उच्च स्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाई रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
2: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एशियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नुभएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते उसु बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराते बीसौं एशियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबल को 9-12 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेसएक्स स्पोर्ट्स एकाडेमीको आयोजनामा भएको 5A साइज महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ।
11: भोटिकुसी बारेको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
11: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितका महिला र बाल बालिकाको कुरा। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका महिला बाल बालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं।
13: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति पनि भयो। अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकाले केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला, त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ। एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू उहाँको मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला, कति धेरै कुराहरू उहाँको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ। अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाई पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ, कतिपय अवस्थामा महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त।
2: जस्तो बाढी प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैंगिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
13: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ, खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेज नै हुनुपर्छ जस्तो लाग्छ मलाई।
2: त्यो प्याकेज भन्ने चाहिँ कस्तो खालको के दिनु पर्यो?
13: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि, त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपडाहरू, स्वस्थता, शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था, उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा, सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरूरी छ।
2: पोषणयुक्त भन्नाले अब जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ सेन्टरमा भन्ने हो कि, अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ?
13: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि, त्यो आउँछ नि, त्यति नै घिउ पनि आउँछ कि।
2: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह, भोटेकोशी बारीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएनन् नुवाकोट र रसुवा।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन, बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै,
0: नेकपा एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखला 5 तहका बिचौलिया 2 तहमा झार्ने सरकारको प्रयास,
2: संयुक्त राष्ट्र संघद्वारा विश्वव्यापी शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी अपोग्रहेको डब्ल्यूएचओको भनाई, सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह,
0: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीका खेलाड़ीको विदाई, पेश एक्सलाई महिला फुटसलको उपाधि।
2: साझा खबरको अन्त्यमा कार्टुन, कार्टुन हामीले थाहा खबर .com अनुप तमुले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, केही समय अगाडि प्रचण्ड जो अहिले पनि सांसदको रूपमा प्रतिनिधि सभामा हुनुहुन्छ, उहाँले मन्तव्य राख्दै गर्दा प्रधानमन्त्री बालेनले आफूहरूतर्फ फर्केर पनि नहेर्ने गरेको, आँखा नजुराउने गरेको भनेर मन्तव्यको क्रममा गुनासो गर्नुभएको थियो, त्यसतर्फ व्यङ्ग गर्न खोजिएको छ। यहाँ संसद भवन प्रतिनिधि सभाको सभाकक्ष जस्तो देखाइएको छ, रोस्ट्रमबाट झर्दै गरेको जस्तो देखाइएको छ। प्रचण्ड जो नेकपाको संयोजकको रूपमा हुनुहुन्छ अनि त्यही नजिकैबाट प्रधानमन्त्री बालेन जस्ता देखिने व्यक्ति भने लामो लामो पाइला चालेर अगाडि कुदिराखेको जस्तो देखाइएको छ, र त्यही बेलामा प्रचण्ड जस्ता देखिने व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, हेलो, ओ हेलो, अनुहारै नहेरी जानुभयो त।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: आपका दो वर्ग को वित्तीय सस्ता।
1: रिलायंस फाइनेंस लिमिटेड, वित्तीय सेवा को अर्को परिभाषा।
2: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बेसी, पुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंस।
6: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
7: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
6: उता हेर त भान्जा,
7: हेरिरहेको छु त मामा।
6: के देखेउ त भान्जा?
7: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
6: मामा? भान्जा, त्यसैले निधार यता ल्याउँदा लगाइदिन्छु कम्प्युटर यतै किन? अब धादिङ बेसी बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
8: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
9: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97-510-97-778।
10: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

रेडियो धादिङ 100.3 मेगाहर्जका साथै इन्टरनेट अनलाइन www.radiodhading.org मार्फत संसारभर एकैसाथ प्रसारण भइदिएको बिहान 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर।

बाख्रापालन प्रवर्धनका लागि गल्छीका कृषकहरूलाई भोर बोका वितरण बाढ़ी प्रभावित गलौदीको सरसफाईमा प्रकाश नेपालको सहयोग शुक्रबारदेखि आइतबारसम्म हावाहुरीसहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाई लामो यात्राको दूरी यात्रा नगर्न

तर जलवायु विपद व्यवस्थापनको लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन भेटेको छ। त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन। अब पूरा खबर। गल्छी गाउँपालिकाका कृषकहरूलाई उन्नत जातका बयर बोका वितरण गरिएको छ। बाख्रा पालन प्रवर्धन विशेष सहयोग कार्यक्रम अन्तर्गत गल्छी गाउँपालिकाभित्रका 13 कृषक समूहलाई प्रति समूह 2 दरले बोका वितरण गरिएको हो। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना आयोजना क्लस्टर एकाई गोर्खाको आर्थिक तथा प्राविधिक सहयोगमा वितरण गरिएको बोकाको बीमा समेत गराइएको छ। कृषकहरूको जोखिम न्यूनीकरणको लागि सबै बोकाको बीमा गराइएको आयोजनाका पशु सेवा प्राविधिक विष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो। वितरण कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष पशु सेवा शाखा प्रमुख फ्यानफेप क्लस्टर इकाई गोर्खाका 2 कृषि अधिकृत पशुपालन उत्पादन विज्ञ तथा पशु सेवा प्राविधिकहरू सहभागी थिए। बाख्राको मासु उत्पादनमा वृद्धि गर्नुको साथै नस्ल सुधार गरी हाड नाताबीचको पशु प्रजनन हटाउने मुख्य उद्देश्यले बयर बोका वितरण गरिएको पनि श्रेष्ठले जानकारी दिनुभयो। भदौ 10 गतेको बाढ़ीबाट प्रभावित गजरी गाउँपालिका वडा नम्बर 5 गलौदी क्षेत्रमा सरसफाई तथा पुनर्स्थापनाको काम तीव्र पारिएको छ। बाढ़ीले घरभित्र वरपर थुपारेको लेदो बालुवा तथा फोहोरजन्य सामग्री हटाउन शुरू गरिएको हो। घरभित्र तथा वरपर थुप्रिएको बाक्लो लेदो र पागो हातले मात्र पन्छाउन नसक्ने अवस्थालाई मध्यनजर गर्दै सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र गजरी गाउँपालिकासँगको समन्वयमा सरसफाई कार्य अगाडि बढ़ाइएको फोकस नेपाल धादिङका कार्यकारी निर्देशक एकराज छतकुरीले जानकारी दिनुभयो। अभियान अन्तर्गत गलौदीको सरसफाईमा 2 डोजर र 2 टिप्पर परिचालन गरी लेदो र बालुवा हटाउने काम भइरहेको छ। केही घर धनीले आफ्नै प्रयासमा सफाई थाले पनि सरसफाईमा कठिनाई उत्पन्न भएकाले गाउँपालिकाकै समन्वयमा डोजर प्रयोग गरिएको

बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा मधेस तथा कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। उत्तर अण्डमान सागर र आसपास बनेको न्यूनचापीय क्षेत्र अहिले बंगालको खाड़ीको मध्य भागमा पुगेको छ। यो थप शक्तिशाली हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत हुँदैछ र पश्चिम उत्तर पश्चिम दिशातिर सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बुधबारदेखि नै कोशी मधेस बागमती र गण्डकी प्रदेशमा वर्षा हुने अनुमान गरिएको छ। सम्भावित वर्षाका कारण भूक्षय बाढ़ी र पहिरोको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने भन्दै महाशाखाले सतर्कता अप्नाउन आग्रह गरेको छ। नदी नाला र खोलामा पानीको बहाव बढ़न सक्ने भएकाले दैनिक जनजीवन कृषि स्वास्थ्य पर्यटन नदी आसपास निर्माण कार्य तथा सड़क र हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले विशेष बुलेटिन मार्फत जनाएको छ। साथै हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अप्नाउन महाशाखाले अनुरोध गरेको छ।

0: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत धादिङ जिल्लाको 104 वडामा वडा अधिवेशन सम्पन्न भएको छ। वडा अधिवेशन सम्पन्न हुनको साथै प्रतिनिधिहरूको आधिकारिक संख्यात्मक विवरण पनि सार्वजनिक भएको छ, जसले जिल्लामा कांग्रेसको सांगठनिक गतिविधि र आन्तरिक चुनाव सरगर्मी तीव्र बनाएको छ। कांग्रेस धादिङका सहसचिव नवराज तिमिल सिन्हाको अनुसार ज्वालामुखी, त्रिपुरा सुन्दरी र नीलकण्ठका एक एक ठाउँमा छलफल जारी रहेको बाहेक अन्य सबै वडाहरूमा सहमतिमै वडा समिति चयन भइसकेको छ। वडा अधिवेशन सम्पन्न भएसँगै धादिङमा कांग्रेस विभाजित नभएको र एकताबद्ध रहेको सन्देश गएको दावी उहाँले गर्नुभएको छ। सार्वजनिक विवरण अनुसार धादिङ जिल्लाभरिबाट कुल 2840 क्षेत्रीय प्रतिनिधिहरू निर्वाचित भएका छन्। यसका साथै 104 वडाका वडा सभापतिहरू पदेन प्रतिनिधिसहित जिल्लाबाट जम्मा 2944 प्रतिनिधिहरू 15 महाधिवेशन प्रक्रियामा सहभागी बन्न योग्य भएका छन्। क्षेत्रगत विवरण अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर 1 धादिङबाट 1246 क्षेत्रीय प्रतिनिधि र 53 वडाका वडा सभापति पदेन प्रतिनिधि 53 गरी जम्मा 1279 प्रतिनिधि रहनेछन्। त्यस्तै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर 2 धादिङबाट 1594 क्षेत्रीय प्रतिनिधि र 51 वडाका वडा सभापति पदेन प्रतिनिधि 51 गरी जम्मा 1645 प्रतिनिधि चयन भएका छन्। बाढ़ी प्रभावित जिल्लाका लागि तय गरिएको संशोधित कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया अघि बढ़ाइएको कांग्रेस धादिङले जनाएको छ, जस अनुसार असोज 7 गते गाउँपालिका तथा नगरपालिका अधिवेशन र असोज 10 गते प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने औपचारिक तयारी रहेको छ। जिल्ला कार्य समितिको आधिकारिक सूचनाले यही कार्यतालिका तयार गरेको हो। खबरको क्रम बाँकी नै छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
4: किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। प्रतिनिधि सभाले 1500 हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेको सी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 180 बमोजिम गठनको लागि प्रस्तुत गर्नुभएको विशेष समिति गठन सम्बन्धी प्रस्तावमा बैठकले सहमति जनाएको हो। समितिमा सांसद अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गंगादेवी श्रेष्ठ, गणेश पराजुली, ध्रुवराज राई, धनंजय रेग्मी, निशा डाँगी, पुष्पराज कणेल, मोहन आचार्य, रमेश कुमार मल्ल, मिंगा ग्याभु शेर्पा, रविन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ र सीता थपलिया रहनु भएको छ। समितिले पहिलो बैठकबाट अध्यक्ष चयन गर्नेछ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोडेको श्री त्रिशुली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्य

स्वास्थ्यको जोखिम न्यूनीकरण आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्नु समितिको उद्देश्य रहेको छ।

प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवाधिकार समितिले जलवायु जन्य विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि नीतिगत र कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले अति जोखिममा रहेका नदी तटीय तथा भौगोलिक बस्तीहरूको पहिचान गरी सुरक्षित ठाउँमा सार्न सरकारलाई भनेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै समिति सभापति समीक्षा बासकोटाले जलवायु परिवर्तनका कारण सिर्जना हुने विपदका बहुआयामिक जोखिमहरूको दिगो समाधानको लागि जलवायु न्यायको सिद्धान्तलाई पूर्ण रूपमा आत्मसात गर्न सरकारलाई निर्देशन दिएको बताउनुभयो। यस्तै भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूको वैज्ञानिक विधिबाट शव व्यवस्थापन र डीएनए परीक्षणका लागि कार्यविधि तयार पार्न मन्त्री परिषद गृह र कानून मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको उहाँले बताउनुभयो। समितिले आपतकालीन अवस्थामा गरिने प्रशासनिक कामलाई सरल पारदर्शी र शीघ्र बनाउन समेत ताकेता गरेको छ। यस्तै जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको क्षतिपूर्ति र जलवायु न्यायका लागि पर्वतीय तथा अति प्रभावित राष्ट्रहरूसँग सहकार्य गर्न समितिले सरकारलाई सुझाव दिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उठेको नेतृत्व पुनर्गठन र हस्तान्तरणको मागलाई अस्वीकार गर्नुभएको छ। हिजोदेखि शुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनैतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले आफूलाई स्थापित गर्ने मनसाले पुनर्गठनको नारा उचालिएको दावी गर्नुभयो। नेतृत्व हस्तान्तरण कुनै रहर वा लहरको विषय नभएको उल्लेख गर्दै उहाँले असहज र असामान्य परिस्थितिमा मात्रै पुनर्गठन हुने तर्क गर्नुभयो। केही नेताहरूतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले एसिया हतारो दावी वा महत्वाकांक्षाले नेतृत्व तयार नहुने बताउनुभयो। आफू हस्तान्तरण रोक्न नभई विधिविहीन र लुछाछोड़ी रोक्न उभिएको उहाँको दावी छ। प्रतिवेदनमा अध्यक्ष ओलीले रूपान्तरण हस्तान्तरण र पुस्तान्तरणको व्याख्या गर्दै उमेर कम हुँदामा योग्यता र बढ़ी हुँदैमा अयोग्यतामा हुने दावी गर्नुभयो। उहाँले पार्टीको इतिहास र विचारलाई कमजोर बनाएर नभई विधि तयारी प्रशिक्षण र संगठनात्मक अनुशासनका आधारमा मात्र नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले एमालेलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सफल हुन नदिने भन्दै अब पार्टीलाई पुननिर्माण र पुनर्जागरणको ठोस कार्यक्रमसहित अघि बढ़ाउने दावी गर्नुभएको छ।

गृह मन्त्रालयले रसुवा बाढ़ीका कारण सम्पर्क विहीन भएकाहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना अब न्यून रहेको जनाएको छ। कानून न्याय तथा मानवाधिकार समितिको बैठकमा बोल्दै गृह सचिव केदारनाथ शर्माले भौगोलिक विकटता र प्रविधिको अभावका बावजूद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको जानकारी दिनुभयो। विशेष गरी जलविद्युत आयोजनाका सुरुङहरूमा केन्द्रित भई उद्धार कार्य भइरहेको उहाँको भनाइ छ। अन्तर्राष्ट्रिय खोज तथा उद्धार विज्ञहरूले समेत घटनास्थलको भूगोल कठिन रहेको पुष्टि गरेको उल्लेख गर्दै गृह सचिव शर्माले सम्भावना रहेसम्म सुरक्षा निकाय र विपद विज्ञहरूसँगको समन्वयमा खोज जारी राखिने बताउनुभयो। खोज र उद्धारपछि राहत वितरण, पुनर्स्थापना र पुननिर्माणको कामलाई प्राथमिकताका साथ अघि बढ़ाइने गृह मन्त्रालयले जनाएको छ। यसैबीच बाढ़ी प्रभावित क्षेत्रका महिला तथा बाल बालिकाको संरक्षणका लागि राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिहरू होल्डिङ सेन्टरमा परिचालन गरिएको छ। पालिका र गैर सरकारी संस्थाको समन्वयमा अभिभावकबाट छुटेका बाल बालिकाको व्यवस्थापन भइरहेको र अहिलेसम्म बाल बालिकाको अवस्थामा कुनै गम्भीर समस्या नदेखिएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। बाख्रा पालन प्रवर्धनका लागि गल्छीका कृषकलाई बोयर बोका वितरण, बाढ़ी प्रभावित गोलाउदीको सत्संगमा फोकस नेपालको सहयोग। शुक्रबारदेखि आइतबारसम्म हावाहुरी सहित ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाई, लामो दूरीको यात्रा नगर्न अनुरोध। र जलवायु विपद व्यवस्थापनका लागि नीतिगत सुधार गर्न सरकारलाई कानून समितिको निर्देशन, भुटेको छ त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समिति गठन। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछौ। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म ब्रेक बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ष पेन्स
2: रेडियो धादिन समय संकेत
3: अहिले बिहानको 7 बज्यो
4: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै सिर ठाडो पारिरहेका छौं सदा सर्वदा

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: आजको कविता, आजको कविता,
2: आजको कविता,
3: आजको कविता।
4: नमस्कार, म खगेन्द्र खोल्सा गरे। मेरो पूरा नाम खगेन्द्र प्रसाद निरौला। म सोलुखुम्बु सल्यान 2 मा जन्म भई अहिले म काठमाडौँ महानगरपालिका वडा नम्बर 15 मा बसोबास गर्छु। कविताको विषय छ मन। श्लेषहरू मिलाएर लेख्ने गरिरहेको छ, श्लेषहरू निकै पार्न खोजिएको छ यसमा। मन कसरी धुने, मनभित्रको मैलो फाल्नको लागि के गर्नुपर्छ भन्ने कुराहरूलाई लिएर लेखिएको छ यो। यो शार्दुलो बिगडित छन्दमा रचिएको छ। मन
5: सोझो हो मन भित्र भित्र मनमै सङ्लो हुँदाको मन बाङ्गो भो मन बाङ्गिदानी मनमै अडवाङ्गिएको पन मैलो धोइनु पर्छ सुग्गर सफा राख्दै निको कञ्चन आफैमा मन धोइ धाइ नभए बन्दैन सङ्लो मन आत्मा भई चिउला नबिन मुजुरा हाले पलाए मन बढ्ने हो मन सप्रिँदा पनि मनै मैलो सफा भइकन प्राणी भई मन प्राणमै सबल भई भावत्व फैलाउने माझी हो मन नाउमा सयर भई संसार नै भ्याउने पानी झै मन बग्छ कलकल गरी आत्मा भरि सागर जम्दा लेउ निका निका निन निका बन्छन् मनैका भर राम्रो लेउ जमेर नै मन भरि सङ्लेर बग्दा मनै झुल्किन्छन् नव सूर्य नै मन बलि बल्दा उजालो मनै कर्मी भई मन कर्ममा नहुनु नै सत्कर्म गर्ने मनै धर्मी मै म अधर्ममा मन भए सद्धर्म खोज्ने मनै पापी मै मन पापमै परहुँदा सत्कर्म खोजिन्न र सेवीमै मन भित्र कञ्चन मनै सत्कर्ममै हुन्न र दौडाए मन दूर दूर मनकै काटी करेली बिना तान्ना तान्न सकिन्न धीर नहुने थानको नलाग्ने मन छाडा भो मन बाँध्नु पर्छ मनले तानेर थन्क्याउन गाह्रो हुन्न मनै सुधारक भए सुध्रिन्छ आफ्नै मन कालो भो मन भित्र भित्र मनकै कालो हुँदामा मनै आत्मा धोइन धोइने विषय हो मैलो मफाले हुने सङ्लो हुन्न म माथिको मन मनै सङ्लिन्न आफै भने धोएरै मन माझिए नि मनमै माझिन्न मसको विनै मैलो भई मन मैलिदानी मनकै मैलो जम्यो मैलियो मैलायो मन मैलिए पनि मनै मैलो हुँदा मैलियो राखी सोच सफा म फोहोर नभई मैलो हटाए मन ज्यादै कञ्चन हुन्छ कञ्चन मनै मैलिन्न मैलोपन ज्यादै कञ्चन हुन्छ कञ्चन मनै मैलिन्न मैलोप सङ्लोपन ज्यादै कञ्चन हुन्छ कञ्चन मनै मैलिन्न सङ्लोपन।
1: आजको कविता,
2: आजको कविता,

0: यस शुभलाभ पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखेऊ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
2: मामा? भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17, 97-510-97-778।
6: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ टिम, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नक्कली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी 20 बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी, डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
2: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: बर्जर पेंट।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बार, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पथरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
2: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: रंग बहार, रंग बहार
6: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
5: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।
7: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
8: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
7: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
8: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हाथ हाम्रै हुन्छ।
7: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
8: खानामा चिल्लो प्रयोग कम गरौ, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौ
7: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
9: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
0: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेनेटरी सामान
1: अधिकारी सदस
0: बजट पेन्स
1: अधिकारी सदस
0: धारा फिटिङ
1: अधिकारी सदस
0: टाइल मार्बल
1: अधिकारी सदस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको हो बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ मेथी धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-521-4068 मोबाइल नम्बर 9841-2633-83
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चाहिँ जा पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
0: हा, तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए, अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छर बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179070 र 9860222660।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि।
4: घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ। वर्ज पेंट।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: ए भान्जा अब काठमाडौँ गइँदैन निधार यता ल्याऊ त टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भान्जा
2: हेरिरहेको छु त मामा
1: के देखौ त भान्जा
2: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
1: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-17 97510-97778
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: शहीद मेमोरियल अस्पताल धारिंग बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
2: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
2: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
2: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100-बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्पर यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथ ही 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वॉशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंट।
6: रेडियो धादिङ समय संकेत।
7: अहिले बिहानको 7 बज्यो।
8: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
1: आजको कविता आजको कविता
2: आजको कविता आजको कविता
3: नमस्कार म खगेन्द्र खोल्छा गरे मेरो पूरा नाम खगेन्द्र प्रसाद निरोला म सोलुखुम्बु सल्यान दुई मा जन्म भए अहिले म काठमाडौँ महानगरपालिका वडा नम्बर 15 बसोबास गर्छु कविताको विषय छ मन श्लेषहरू मिलाएर लेख्ने गरिरहेको छ श्लेषहरू निकै पार्न खोजिएको छ यसमा मन कसरी धुने मनभित्रको मैलो फाल्नको लागि के गर्नुपर्छ भन्ने कुराहरूलाई लिएर लेखिएको छ यो शार्दूल बिगडी छन्दमा रचिएको छ मन सोझो हो मन भित्र भित्र मनमै सङ्लो हुँदाको मन बाङ्गो भो मन बाङ्गिदानी मनमै अडवाङ्गिएको पन मैलो धोइनु पर्छ सुग्गर सफा राख्दै निको कञ्चन आफैमा मन धोइ धाइ नभए बन्दैन सङ्लो मन आत्मा भई चिउला नबिन मुजुरा हाले पलाए मन बढ्ने हो मन सप्रिँदा पनि मनै मैलो सफा भइकन प्राणी भई मन प्राणमै सबल भई भावत्व फैलाउने माझी हो मन नाउमा सयर भई संसार नै भ्याउने पानी झै मन बग्छ कल

तू जमेर नै मन भरी संगलेर बग्दा मनै झुल्किन्छन् नव सूर्य नै मन बली बल्दा उजालो मनै कर्मी भई मन मन नाउमा सयर भई संसार नै भ्याउने पानी झैं मन बग्छ कल

0: धर्मी महिमा अधर्म मा मन भए सद्धर्म खोज्ने मनै पापी मै मन पापमै परहुँदा सत्कर्म खोजिन्न र सेवी मै मन भित्र कञ्चन मनै सत्कर्म मै हुन्न र दौड़ाए मन दूर दूर मन कई काटी करेली बिना तान्ना तान्न सकिन्न धीर नहुने थानको न लाग्ने मन छाड़ा भो मन बाँध्नु पर्छ मनले तानेर थन्क्याउन गाह्रो हुन्न मनै सुधारक भए सुध्रिन्छ आफ्नै मन कालो भो मन भित्र भित्र मनकै कालो हुँदामा मनै आत्मा धोइन धोइने विषय हो मैलो म फाले हुने सङ्लो हुन्न म माथिको मन मनै सङ्लिन्न आफै भने धोएरै मन माझिए नि मनमै माझिन्न मस्को बिनै मैलो भई मन मैलिदा नि मनकै मैलो जम्यो मैलियो मैलायो मन मैलिए पनि मनै मैलो हुँदा मैलियो राखी सोच सफा म फोहर न भई मैलो हटाए मन ज्यादै कञ्चन हुन्छ कञ्चन मनै मैलिन्न मैलोपन ज्यादै कञ्चन हुन्छ कञ्चन मनै मैलिन्न मैलोप सङ्लोपन ज्यादै कञ्चन हुन्छ कञ्चन मनै मैलिन्न सङ्लोपन
1: आजको कविता
2: आजको कविता

0: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: ए भान्जा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
3: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
2: उता हेर त भान्जा,
3: हेरिरहेको छु त मामा।
2: के देखौ त भान्जा?
3: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, UPS लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
2: मामा भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
4: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
5: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509976, 97510 97778।

0: यस शुभला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजुपन, निसन्तान, हर्मन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थानामुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीज बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङबेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9813713100।
2: सुबिस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुबिस्तो इन्टरनेट
3: रंग बहार, रंग बहार
4: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
3: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वर्ज पेंट
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पीरो आउने, यदि यस्तो समस्या छन् भने तपाईंलाई पाइल्स फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङबेसी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरूषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि।
2: किन नमस्ते काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: रंगबहार रंगबहार
6: वर्ष संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ष पेन से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: वर्ष पेन।
7: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
8: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
7: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
8: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
7: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
8: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
7: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी वा कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
9: FAO नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
0: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: टेरिटरी सामान
1: अधिकारी सबलाई
0: बजट फ्रेन्ड
1: अधिकारी सबलाई
0: धारा फिटिङ
1: अधिकारी सबलाई
0: टाइल मार्बल
1: अधिकारी सबलाई
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो लौ न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागे
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-438 मोबाइल नम्बर 9840-39-46-56
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता त पलाएर छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
7: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
6: किन नि बाबा
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
6: हस् बाबा
8: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
9: सम्पर्क मोबाइल 9741-031-429
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
11: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
10: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने कहाँ पाइन्छ तनावमा छु भने
11: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्री कृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
12: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
13: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
12: फोन नम्बर 010-533-63 मोबाइल नम्बर 9841-2633-83
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको।
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलान श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
4: रंग बहार रंग बहार
5: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बढाओ, उपहार जित्ने अवसर पाओ।
4: वर्ज पेंट।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याऊ त टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भान्जा
2: हेरिरहेको छु त मामा
1: के देखौ त भान्जा
2: प्रतीक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
1: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब काठमाडौँ धादिङ बेसी बिज बजारको प्रतीक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-97 97510-97778
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: प्राप्त गाउँवर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
2: थाइराइड रोग
3: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
2: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: शुभला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: ए भाङ्गा, अब काठमाडौँ गइँदैन, निधार यता ल्याउ त, टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भाङ्गा,
5: हेरिरहेको छु त मामा।
4: के देखाउ त भाङ्गा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ?
4: भाङ्गा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि 20,000 प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साधै झुक्क। फोन नम्बर 010-5509-77 97-510-97-778।
8: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोभिड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ टिन, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सीपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि

0: सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
1: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
2: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थो डेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबेसी 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङबेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एण्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेशी पुछार बजार, ट्राफिक बेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371700।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01 42 8888।
3: रंग बहार रंग बहार
4: बजट संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
3: बजट पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बजट पेंट
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: गर्ने, त्यो भयो भने सड़क दुर्घटना कम हुन्छ, यातायात व्यवस्थापन सहज हुन्छ भन्ने कुरालाई चाहिँ हामीले बढी प्राथमिकतामा राखेका छौँ। कोही जनचेतनाको कार्यक्रम, कोही चालकहरूलाई चाहिँ मनोवैज्ञानिक ज्ञान दिनको लागि कक्षा सञ्चालन गरेको, जस्तै हाम्रो नियमले के भन्छ भन्दा एउटा चालकले दिनको 6 घण्टा अथवा 250 किलोमिटर भन्दा बढी गुडाउन पाउँदैन, तर हामीले त्यो लागू गर्न सकेका छैनौँ, कारवाही मात्र गरिरहेका छौँ, यो सुधार होस्।
1: माननीय सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने माननीय सदस्यहरूको लागि 1 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम माननीय सदस्य जगत प्रसाद जोशी।
2: सम्मान्य सभामुख महोदय, संसारले आज मंगलमा जीवनको खोजी गरिरहेको बेला हामी नेपालीहरू जीवनमा मंगलको खोजी गरिरहेका छौं। आज संविधानको धारा 35 ले स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ र त्यो धाराको उपधारा 3 मा प्रत्येक नागरिकलाई स्वास्थ्य संस्थामा समान पहुँचको अधिकार हुनेछ, हक हुनेछ भनेर जुन लेखिएको छ, त्यो हकलाई हामीले व्यवहारमा कार्यान्वयन गर्न सकिरहेका छैनौं र अबको सरकारले व्यावहारिक रूपमा कार्यान्वयन गर्नेछ भन्ने कुराप्रति हामी विश्वस्त छौं। मेरो निर्वाचन क्षेत्रमा 3 वटा पालिका पर्दछन् र त्यो ग्रामीण एरिया पर्दछ। 3 वटै पालिकामा रहेका स्वास्थ्य संस्थामा आज घोडाघोडी नगरपालिकामा दक्ष जनशक्ति, भवनको अभाव र अन्य उपकरणहरू उपलब्ध छैनन् भने भजनी नगरपालिकामा पनि त्यही अवस्था छ र कैलाली गाउँपालिकामा हस्पिटलको शुरूआत भइरहेको छ तर जनशक्ति र उपकरणको अभावमा आज अत्यन्तै अप्ठ्यारो अवस्था परेकोले म
1: मान्य सदस्य जगदीश खरेल ललितपुर। मान्य सदस्य जगदीश खरेल ललितपुर। मान्य सदस्य जगदीश खरेल ललितपुर। मान्य सदस्य जनक सिंह धामी।
3: सम्माननीय सभामुख महोदय, भोटेकोशीमा बाढ़ी आएको पनि आज 27 दिन पुगेछ। यो घड़ीमा उक्त घटनामा ज्यान गुमाएका तथा सम्पर्कविहीनहरूलाई एकचोटि फेरि सम्झिन चाहन्छु। सास नभेटिए पनि लासको आश्रममा बसेका परिवारहरूको अन्तिम इच्छालाई प्राथमिकता राख्नुपर्दछ। देश नै शोकमा डुबेको चरणबाट अब शोकलाई शक्तिमा बदल्दै बाँचेकाहरूको भविष्यलाई हेरी पुनर्निर्माण र पुनर्स्थापनातिर जानुको विकल्प छैन। सभामुख महोदय, राष्ट्रिय विपत्तिको बेला देशमा रहेका राजनैतिक दल, संघ संस्था, राज्यका सबै संयन्त्र र नेपाली जनता एकै ठाउँमा उभिएर सामना गरेको यो घड़ीमा हाम्रा विदेशी राष्ट्रहरूले पनि घाउमा मलम लगाउने असल मित्रको भूमिका निभाउनु भएको छ। यसैबीचमा सम्माननीय प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ। नेपालको तर्फबाट आफ्नो हक अधिकार र न्यायलाई प्राथमिकतामा राखी सम्बोधन गर्नु नै हुनेछ। खास गरी नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विज्ञ टोली, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायतका राज्यका सबै संयन्त्र रात दिन भोग निन्द्रा नवधि खटेर काम गरिरहेकोमा धन्यवाद दिन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य झबीलाल डुम्रे।
4: सम्माननीय सभामुख महोदय, म स्याङ्जा क्षेत्र नम्बर 2 का नागरिकको स्वास्थ्य अधिकारसँग जोडिएको विषयमा ध्यानकर्षण गराउन चाहन्छु। कालीगण्डकी गाउँपालिका मिर्मीमा अस्पताल भवन निर्माण शुरू भएको वर्षौं बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। अस्पतालका लागि जग्गा दान तथा मुआवजामा दिएका नागरिकहरू समेत प्राविधिक नापी नक्साको समस्याले पीड़ित छन्। कतै अस्पतालको नाममा रहेको जग्गामा नागरिकका घर छन्, कतै अस्पताल भवन बनेकै ठाउँमा व्यक्तिको जग्गा देखिएको छ। राज्यको प्राविधिक त्रुटिको भार नागरिकले बोक्नु नपरोस्। त्यस्तै चापाकोट नगरपालिकाको नगर अस्पतालको सेवा विभिन्न कारणले खुम्चिएको छ भने सामुदायिक अस्पतालको ठूलो भवन केही समय सञ्चालनमा आएर वर्षौंदेखि बन्द छ। सभामुख महोदय, नागरिकले अस्पतालको भवन होइन त्यहाँबाट सेवा खोजेका छन्। त्यसैले कालीगण्डकीको जग्गा समस्या तत्काल समाधान गरी भवन निर्माण शीघ्र सम्पन्न गर्न र चापकोटका दुवै स्वास्थ्य संरचनालाई एकीकृत गर्दै पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरणका लागि स्थानीय सरकारलाई आवश्यक सहजीकरण र समन्वय गरिदिनु हुन स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य टीका संग्रौला।
5: सम्माननीय सभामुख महोदय, यो सदनमा बेला बेलामा प्रधानमन्त्रीज्यूको कालो चस्माको विषयमा बहस छिडिन्छ तर दशकौंदेखि सुदूरपश्चिमका जनताको भाग्यमा सिंहदरबारले बाँधेको कालो पट्टी र अन्धकारको विषयमा कहिल्यै बहस छिडिँदैन। 20 मेगावाट विद्युत उत्पादन क्षमता भएको बुढीगंगा नदी अछाम र बाजुराको काखैमा बगिरहेको छ तर आज पनि यी जिल्लाका आधा गाउँहरू अन्धकारको सिरानी लगाएर भित्तामा प्याक्त स्विच छिच्दा कहिले बत्ती बल्छ भनेर उज्यालो दिनको पर्खाईमा बसेका छन्। बुढीगंगा जलविद्युत आयोजना कागजमा कुदेको 29 वर्ष भइसक्यो। एउटा पुस्ता यही आयोजनाको नाम जप्ता जप्तै मरिसक्यो तर सुदूरपश्चिम अझै पनि बत्ती मुनिको अँध्यारोमा छ। सभामुख महोदय, दुई वर्षमा बन्ने बाटो बीस वर्षमा पनि बन्दैन, अब डेढ वर्षमा बन्न पर्यो, यो हाम्रो चुनावी एजेन्डा थियो। आज म माननीय ऊर्जा मन्त्रीज्यूलाई सोध्न चाहन्छु, मन्त्रीज्यू, चार पटक ठेका लागेको बुढीगंगा जल विद्युत आयोजनाको निर्माण कार्य तीव्र गतिमा सम्पन्न गरी बत्ती बालेर उद्घाटन गर्न कहिले अछाम जाँदै हुनुहुन्छ? धन्यवाद।
1: माननीय सदस्य टुका भद्रा हमाल,
6: सम्माननीय सभामुख महोदय, म सरकारसँग सोध्न चाहन्छु, जनताको स्वास्थ्य सुरक्षाको आधार मानिएको स्वास्थ्य बिमा हटाइएको हो कि कमजोर पारिएको? गरिब, विपन्न, ज्येष्ठ नागरिक, दीर्घ रोग, सामान्य आय भएका परिवारका लागि स्वास्थ्य बिमा सुविधा होइन, जीवन बनाउने सहारा हो। अस्पतालको महँगो उपचार खर्च धान्न नसक्ने गरिबलाई, नागरिकलाई राज्यले संरक्षण दिनुपर्ने हो, तर बिमा कमजोर पारेर वा हटाएर सरकार कहाँ उभिन खोज्दैछ? स्वास्थ्य बिमा खारेज होइन, सुधार र सुदृढीकरण गरियोस्। जनताको सुस्वास्थ्यमा खेलवाड गर्न अधिकार सरकारलाई छैन। सरकारलाई म सोध्न चाहन्छु, गरिब नागरिक बिरामी पर्दा उपचार जिम्मा लिने कसले हो? जनताको स्वास्थ्य अधिकार सुनिश्चित गरियोस्, स्वास्थ्य बिमा तत्काल प्रभाव।
1: माननीय सदस्य ठाकुर सिंह थारू,
7: सम्माननीय सभामुख महोदय, सर्वप्रथम सम्माननीय प्रधानमन्त्रीज्यू आज अमेरिका भ्रमणमा जाँदै हुनुहुन्छ, उहाँको भ्रमणको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र आज म यस गरिमामय सदन मार्फत नेपालको जैविक विविधताको मुटु मानिने बर्दिया राष्ट्रिय निकुञ्ज र यहाँको विशाल वन क्षेत्र र जलवायुको परिवर्तनका सृजित गम्भीर चुनौतीबाट सदनको गम्भीर ध्यानकर्षण गराउन चाहन्छु। जलवायु परिवर्तन र वन्यजन्तुको वासस्थानमा असर परेको छ, मानव वन्यजन्तु द्वन्द्वको एकदम बढ़ेको छ। प्रक्रियामा कर्णाली र बबई तटीय जैविक मार्ग तटबन्ध आवश्यक छ। कार्बन व्यापार र स्थानीय समुदायको बजेट आवश्यक छ। सम्मान्य सभामुखज्यू, बर्दियाका वन र निकुञ्जको विश्वव्यापी रूपमा कार्बन संचित गरे बापत नेपाल सरकारले पाउने कार्बन व्यापार वा जलवायु वित्तको निश्चित प्रतिशत सिधै बर्दियाको जैविक संरक्षण, स्थानीय पूर्वाधार र पीड़ित समुदायको जीविकोपार्जनमा खर्च गर्न कानूनी ग्यारेन्टी होस् भन्ने माग राख्दछु। धन्यवाद।
1: माननीय सदस्य तारा विश्वकर्मा,
8: सम्मान्य सहमुख महोदय, आज हामी डिजिटल युगमा छौं। डिजिटल प्रविधिले हाम्रो दैनिकी सहज बनाएको छ। दैनिकी प्रयोग हुने अत्यावश्यक वस्तु मात्र नभए ठूला ठूला व्यापारिक कार्यहरू समेत हामी डिजिटल मोबाइलबाट भुक्तानी गरिरहेका छौं। तर के यो सेवा सहजै सबैले पाइरहेका छन् त? विशेष गरी मोबाइल नेटवर्क तथा इन्टरनेट कमजोर हुँदा मोबाइल बैंकिङ, अनलाइन कारोबार मात्र नभई आपतकालीन अवस्थामा साधारण फोन सम्पर्क समेत नहुने समस्या सर्वसाधारणले दैनिक भुक्दै आइरहेका छन्। यो त शहरी क्षेत्रको समस्या भयो। हाम्रो नेपालमा अझै यस्ता स्थानहरू छन् जहाँ मोबाइल नेटवर्कको त कुरै छाडौं, साधारण टेलिफोन सेवा समेत व्यवस्थित रूपमा उपलब्ध हुन सकेको छैन। त्यसैले म सदन मार्फत नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा सेवा प्रदायक निकायलाई आग्रह गर्दछु, नेटवर्क र इन्टरनेटको गुणस्तरमा सुधार गरियोस्, डिजिटल बैंकिङ प्रणाली भरपर्दो बनाइयोस्, अत्यावश्यक पर्ने स्थान पहिचान गरी आम जनमानसमा समान सेवा दिने कार्य अगाडि बढाइयोस्। धन्यवाद।
1: माननीय सदस्य ताहिर अली भाट,
9: सम्माननीय सभामुख महोदय, कपिलवस्तु नगरपालिका का पूर्व मेयर किरण सिंह को डेढ़ महीना अगाडि जंगलमय रासमय मृत्यु भयो र त्यसको आजसम्म तथ्य सत्य के हो छानबीन भएको छैन। सबैको माग छ, राष्ट्रिय प्रजातन्त्र पार्टीको माग छ, त्यसको तथ्यको छानबिन बाहिर आओस्। अर्को अतिरिक्त हुलाक, प्रतिनिधि पत्र वितरक, डाकवाहक 7-8 हजार यिनीहरूको तलब छ, दिनभरि ड्यूटी गर्छन्। 7 र 8 हजारमा अहिलेको अवस्थामा कसरी गुजारा हुन्छ? त्यसकारण यिनीहरूको तलब र सुविधामा सरकारको ध्यान जाओस्। धन्यवाद।
1: माननीय सदस्य तौफिक अहमद खान,
10: सम्मान्य सभामुख महोदय, आज देशभरि परिवारहरू आफ्नो प्रियजन गुमाएर शोकमा डुबेको छन् र बाढीले बगाइदिएको घर खेत र जीविकोपार्जनको आधार हेरेर आँसु पिइरहेको छन्। उहाँहरूप्रति हाम्रो हार्दिक संवेदना छ। यस घडीमा सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको अथक तत्परताको म प्रशंसा गर्दछु र आफ्नो पहिलो विदेश गन्तव्यको रूपमा संयुक्त राष्ट्रलाई रोज्नु भएकोमा उहाँलाई साधुवाद दिन चाहन्छु। यस वर्षको जनरल असेम्बलीको नारा विश्वासको पुनस्थापना, रूपान्तरणको व्यवस्थापन, सबैको लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ, रिस्टोरिङ ट्रस्ट, म्यानेजिङ ट्रान्सफर्मेसन, युनाइटेड नेसन द्याट डिलिभर्स फर अल, मानव आजको नेपालको लागि नै रचिएको हो। जलवायु संकट निम्ताउने हाम्रो भूमिका नगन्य छ, तर त्यसको सबैभन्दा बढी मूल्य हामी चुकाइरहेको छौं। प्रधानमन्त्रीज्यूले हाम्रो बाढी पीड़ित गाउँ बस्तीको पीड़ा र आवाज विश्वसमक्ष पुगाउनु र सबैभन्दा जोखिममा रहेको समुदायको लागि साँच्चै परिणाम दिने विश्वव्यापी प्रतिकारको माग गर्नु धन्यवाद।
1: माननीय सदस्य दीपक राज बोहरा।
11: सम्मान्य सभामुख महोदय, कञ्चनपुर दुईको कृष्णपुर नगरपालिका एकमा कुमगढा भन्ने ठाउँ छ। त्यहाँका बालबालिकाहरू नानी बाबुहरू स्कूल जानका लागि 4 घण्टा हिँड्नुपर्ने हुन्छ। हुन त तराई हो, कञ्चनपुर दुई नै हो, कृष्णपुर नगरपालिका हो। स्कूल जानलाई 3 सम्मको आधारभूत विद्यालय त्यहाँ सिद्धेश्वरी आधारभूत विद्यालय छ, त्यो विद्यालयमा 3 सम्म पढाइ हुन्छ। 4 सम्म पढ्ने हो भने त्यहाँबाट पहरिया जानुपर्ने हुन्छ। पहरिया जानका लागि पनि बीचमा नदी छ, त्यो नदी तर्नका लागि नदीमा पुल छैन। कुमगाडा जानलाई बाटो छैन, नदीमा पुल छैन। 4मा पढ्ने त्यो पानी परेको बेला भयो भने त्यहाँका विद्यार्थीहरू स्कूल जान पाउँदैनन्। ठूलो संख्यामा 100 भन्दा बढी घर परिवार छन्। म सरकारको ध्यान आकर्षण गराउँछु, कुमगाडा जस्ता ठाउँहरू किन शिक्षा स्वास्थ्य सड़कबाट वञ्चित भए? यहाँ सड़क बनाउन के गर्नुपर्ने हो? आधारभूत विषय विद्यालय त्यहाँ बनाउन के गर्नुपर्ने हो? त्यसका लागि म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु र त्यहाँ विद्यालय बनोस्, सरकार बनाउन पहल गरोस् भनेर ध्यान आकर्षण गर्न। धन्यवाद।
1: माननीय सदस्य धनेन्द्र कार्की।
12: सम्माननीय सभामुख महोदय, आज म देशको यातायात क्षेत्रमा भइरहेको लापरवाही र अव्यवस्थाबारे सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हिजो मात्रै चालकले त्रिपुरेश्वर चोकमा आफैलाई आगो लगाएर ज्यान गुमाउनु भएको दुःखद घटना हामी सामु आएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। सम्माननीय सभामुख महोदय, यातायात सेवा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक सेवा हो, तर यति संवेदनशील क्षेत्रको नियमन गर्ने निकायलाई प्रभावकारी बनाउनुको सट्टा जिम्मेवारी र अधिकारीको विषयमा अन्यल सिर्जना हुनु तथा कर्मचारी तन्त्रबाट सरकारलाई घुमाइरहने अवस्था अन्त्य हुनुपर्छ। सम्माननीय सभामुख महोदय, यातायात क्षेत्रमा हुने पैसाको चलखेल, बिचौलियाको प्रभाव र प्रक्रिया मिचेर हुने बाटो, इजाजत पत्र, जाँच पास, सीट क्षमता नियमित विपरीत दिनु जस्ता काम तत्काल नियन्त्रण गरिनुपर्छ। सरकारले यातायात क्षेत्रको कड़ा अनुगमन गरी अनियमितता र लापरवाही गर्ने जोसुकैलाई कानून अनुसार कारवाही गरियोस्। नागरिकको जीवनसँग जोडिएको यातायात क्षेत्रलाई सुरक्षित, पारदर्शी र जवाबदेही बनाइयोस्। धन्यवाद।
1: माननीय सदस्य धर्मराज केसी।
13: सम्माननीय सभामुख महोदय, एकपटक सोचौं त, ठुलाङ्गी ताल विस्फोटक भयो वा मनाङको उच्च हिमाली क्षेत्रमा हिम ताल विस्फोट, हिम चट्टान सहितको पहिरो गयो भने मनाङ, लमजुङ, तनाउ र गोर्खाका मर्स्याङदी तटीय क्षेत्रमा के होला? मर्स्याङदी केवल एउटा नदी मात्र होइन, यसको तटीय क्षेत्रमा कैयौं बस्ती, सड़क, पुल, जलविद्युत, सिंचाई आयोजना, कृषि भूमि आदि रहेका छन्। मर्स्याङदी तटमा सम्भावित जोखिमहरूको वैज्ञानिक मूल्यांकन, रियल टाइम मोनिटरिङ गरियोस्। उच्च जोखिम क्षेत्रमा स्वचालित भरपर्दो सूचना प्रणाली जडान गरियोस्। तटीय बस्ती र पूर्वाधारहरूको जोखिम मूल्यांकन गरी सुरक्षित रूट र सुरक्षित स्थान तोकियोस्। साथै मर्स्याङदी, मादी, दोर्दी, चेपे लगायतका नदी प्रणालीलाई अर्को भोटेकोशी बन्न नदिन विपद उत्थानशीलता तथा आपतकालीन कार्ययोजना तत्काल लागू गरियोस्। अर्ली एक्सन वा विपद आउनु अघि जीवन, पूर्वाधार र प्रकृति जोगाउने तयारी गरौं भनी म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य नीतिमा भण्डारी कार्की।
14: सम्मान्य सभामुख महोदय, भोटेकोशीको बाढीले स्थानीय नागरिकसँगै रोजगारका लागि विभिन्न जिल्लाबाट त्यहाँ पुगेका श्रमिक र प्राविधिकका परिवारलाई ठूलो पीड़ा दिएको छ। केही परिवारले आफ्ना प्रियजनको अन्तिम संस्कार गरिसकेका छन् भने केही परिवार अझै उनीहरू फर्किने आशमा छन्। मेरो निर्वाचन क्षेत्रबाट 5 जना नागरिक अझै बेपत्ता छन्। उहाँहरूको परिवारको अवस्था निकै पीड़ादायी छ।
15: कोही दिदी बहिनी जो श्रीमान फर्किने हुन् कि होइनन् भनी अनियोलमा रहेका छन्, शोक मनाउने भन्दा परिवार कसरी चलाउने भनी मानसिक पीड़ामा छन्। त्यसैले म सरकारसँग मेरो आग्रह छ, अब 45 दिनसम्म पनि कुनै जानकारी नआएमा कानून अनुसार बेपत्ता घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइयोस् र राहत क्षतिपूर्ति र बीमाको रकम पाउने प्रक्रिया पनि सहज र छिटो बनाइयोस्। बेपत्ता परिवारको बाल बालिकाको शिक्षा र स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्छ। राज्यले आर्थिक रूपमा कमजोर महिलाका लागि आय आर्जनका कार्यक्रम सञ्चालन गरोस्, साथै आवश्यक मानसिक स्वास्थ्य र मनोपरामर्शको व्यवस्था तत्काल गर्न म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य निराशा चौधरी डगौरा।
16: सम्मानीय सभामुख महोदय, भदौ 10 गते रसुवा जिल्लाको भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण प्राकृतिक विपत्तिमा परि 1435 जना नागरिकले ज्यान गुमाइसकेका छन् भने हजारौंको संख्यामा अझै बेपत्ता छन्। मेरो जिल्ला कञ्चनपुरका 26 जना नागरिक बेपत्ता छन्। सरकारको गैरजिम्मेवार र हेलचक्राईका कारण अझै ती मृत शवहरू फेला परेका छैनन्। न त ती बेपत्ता परिवारका नागरिकहरूको मृत घोषणा नै गर्न सकेको छ, न त ती पीड़ित परिवारलाई आवश्यक राहत क्षतिपूर्ति नै दिन सकेको छ। सामान्य सभामुखजी, बाढ़ीमा बेपत्ता भएर हराइरहेका परिवारहरूको भनाईमा यो सदनमा राख्न चाहन्छु। सासदेखि लासदे सरकार होइन भने काजक्रिया गर्न हाम्रो चलनमा 13 दिनमा कि त 51 दिनमा गरिन्छ। अब 51 दिन गयो भने राहतको के अर्थ? आज 28 दिन पुग्दा पनि सरकार कहाँ छ? बेपत्ता परिवारको खोजी पहिचान तथा पीड़ित परिवारलाई राहत क्षतिपूर्ति उपलब्ध गराउने विषयमा तत्काल स्पष्ट कार्ययोजना सार्वजनिक।
1: माननीय सदस्य निशा डाङ्गी।
17: सम्माननीय सभामुख महोदय, असोज 8 गतेदेखि 12 गतेसम्म देशका धेरै क्षेत्रहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागको पूर्वानुमान सार्वजनिक भइरहेको छ। विभिन्न संचार माध्यमहरूले पनि सचेत रहनको लागि अनुरोध गरिरहेका छन्। पूर्व सूचना आइसकेर क्षति भएपछि राहत र उद्धार मात्र होइन, हाम्रो सरकारले जोखिममा रहेका बस्ती सड़कको पहिचान गरी आवश्यक परे नागरिकहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरोस्। उद्धार टोली, डोजर, एम्बुलेन्स, औषधि र राहत सामग्री तयारी अवस्थामा राख्न समेत म सरकारलाई अनुरोध गर्न चाहन्छु, ताकि भोलि गएर यो काम गर्नको लागि समय नै छैन अथवा समय नै थिएन भन्ने कुरा सुन्न नपरोस्। सभामुख महोदय, असोजमा भारी वर्षा, माघमा शीतलहर अनि चैतमा डडेलो, हाम्रो देशमा वर्षेनी कुनै न कुनै विपद आइरहन्छ। यी प्रकारका विपदहरूसँग लड्न सरकारले बनाएको तत्कालीन र दीर्घकालीन योजना बारे सम्बन्धित निकायले यो सम्मानित सदनमा आएर स्पष्टीकरण दियोस्।
1: माननीय सदस्य नीता घतानी।
18: सम्माननीय सभामुख महोदय, झापा जिल्ला नेपाल भारत सीमासँग जोडिएको अत्यन्त संवेदनशील जिल्ला हो। मेचीनगर, हल्दीबारी, भद्रपुर, बारादशी, कञ्चनकवल र झापा गाउँपालिका गरी 6 वटा स्थानीय तह प्रत्यक्ष रूपमा भारतसँग जोडिएका छन्। भदौ महिनामा मात्रै ब्राउन सुगर सहित 58 जना, विभिन्न चक्की सहित 1 जना प्रहरीले पक्राउ गरेको छ। यो बढ़दो क्रम छ। यस अवधिमा झापा जिल्लामा लागू औषधको कारोबार अखड़ा बन्न नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। सीमावर्ती नाकाहरूमा सुरक्षा निगरानी कड़ा बनाइयोस्। लागू औषध नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वयन गरियोस्। सरकारले युवालाई श्रम र सिपसँग जोड्ने कार्यक्रम तत्काल सञ्चालन गरियोस्। मेची नगरमा कोविड समयमा बनेको होल्डिङ सेन्टरलाई तत्काल पुनर्स्थापना केन्द्र बनाई सञ्चालनमा लियोस्। हरेक विद्यालय तथा कलेजमा सचेतना कार्यक्रमको सञ्चालन गरियोस्। म गृहमन्त्रीज्यूको ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य निनु कुमारी कर्ण।
19: सम्मान्य सभामुख महोदय, सम्मान्य सभामुख मार्फत सरकारसँग नागरिकको तर्फबाट केही जिज्ञासा सहित प्रश्न। दैनिक उपभोग्य वस्तुको मूल्य बढ़िरहेको छ, खाद्य वस्तुको मूल्य बढ़ेर सामान्य नागरिकको भान्सा महँगो भएको छ, जानकारी यो संसदमा दिनौं जसो हुँदै आएको छ। पूर्व उद्योग मन्त्रीले उद्योगीको पाता कस्न थाल्नुभयो, मन्त्री फेरियो, तर नागरिकको चुलो बल्न अझै पनि नागरिक संघर्ष रत्न। सम्मान्य सभामुख मार्फत सरकारसँग नागरिकको तर्फबाट केही जिज्ञासा सहित प्रश्न। दैनिक उपभोग्य वस्तुको मूल्य बढ़िरहेको छ, खाद्य वस्तु

0: सञ्चालन गरेर सस्तो मूल्यमा नागरिकले चिनी पाउँछ भन्नुहुन्थ्यो प्रधानमन्त्रीज्यूले, समस्या कहाँ छ? वितरण प्रणालीमा हो कि कृत्रिम अभाव अर्थात कालो बजारीमा? अर्थात मूल्य वृद्धि गराउने योजना अर्थमन्त्रीज्यूको आर्थिक उन्नतिको प्रयास हो कि के हो? जवाब चाहियो, धन्यवाद।
1: माननीय सदस्य परशुराम तामाङ।
2: सभामुख महोदय, म आवाजविहीन रसुवा नौकोट धादिङका आदिवासी तामाङहरूको गुनासो राख्नु उभिएको छु। त्रिशुली सभ्यता भनेको वास्तवमा तामाङहरूको प्राचीन माङ्गुल सभ्यता हो। यो बाढ़ी प्रभावित क्षेत्रका वडाहरूमा जनगणना अनुसार 40%देखि 99%सम्म तामाङहरूका बस्तीहरू छन्। यो भोटेकोशी रसुवा भोटेकोशी बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित आदिवासी तामाङहरूको परिवार मात्र होइन, जीवन निर्वाहको स्रोत साधन सहित बस्ती नै बगरमा परिणत भएको छ। अत तामाङ लगायतका सबै समुदायहरूको लागि बस्ने खाने बाबुआमा गुमाएका बाल बालिकाको शिक्षा स्वास्थ्य सहितको कार्यक्रम सहित तत्काल अस्थायी पुनर्वासको व्यवस्था गर्नु म सरकारसँग माग गर्दछु। त्यस्तै बाढ़ीबाट मृत्यु भएका तथा बेपत्ता भएका देशी विदेशी नागरिकहरूको सम्बन्धमा सरकारले निश्चित प्याकेज सहितको नीति घोषणा।
1: माननीय सदस्य पार्वती बिक।
3: सम्माननीय सभामुख महोदय, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ। यात्रा सफलताको शुभकामना। विडम्बना जानु पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट र छलफल नगरेर जानु कुनै मापाइत्वको गन्ध झल्किन्छ, यसप्रति हाम्रो आपत्ति छ। सभामुख महोदय, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि सरकारले लिएको बायोमेट्रिक नीतिले कर्णाली लगायत दुर्गम क्षेत्रका अपाङ्ग ज्येष्ठ नागरिक र सुत्केरी हरूले निकै दुःख पाउने अवस्था सिर्जना भएको छ। यो चाडपर्वको नजिक आएर वडा कार्यालयहरूमा सेवा लिन आउने नागरिकहरूलाई दुःख नदियोस्। कर्णाली लगायत सबै दुर्गम क्षेत्रमा सञ्चालित टेलिफोन टावर र इन्टरनेट सेवाको द्रुत प्रभावकारी व्यवस्था गरियोस्। संचार मन्त्रीज्यू, विकट अनि दुर्गम ठाउँका इन्टरनेट सेवा कहिले द्रुत र प्रभावकारी ढंगले बनाउनुहुन्छ?
1: मान्य सदस्य पुकार बम।
4: सम्माननीय सभामुख महोदय, अहिले म बोल्दै गर्दासम्म आजै 1500 को हारारीमा युवाहरू रोजगारीको सिलसिलामा विदेश पलायन भइसकेका छन्। यो सदन सकिँदासम्म 2000 देश छोडिसकेका हुनेछन्। हिजो पनि यही थियो र भोलि पनि यही संख्यामा युवा विदेश हुनेछन्। सरकारले युवा लक्षित सिप रोजगारी र उद्यमशीलता नीति तथा कार्यक्रम अघि सारेको छ, तर नीति र नियम बनाएर मात्र पुग्दैन, त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक छ। युवाहरू दिनौ विदेश हुनु बेरोजगार हुनुको एउटा प्रमुख कारण सिपको अभाव मात्र होइन, सिपपछि रोजगारी र उद्यमका लागि आवश्यक पुँजीको अभाव, लगानी सुरक्षाको अनिश्चितता, झन्झट प्रक्रिया र कर प्रणालीको बोझ पनि हो। सम्माननीय सभामुख महोदय, सरकारले बजारको वास्तविक मागमा आधारित मार्केट ओरिएन्टेड स्किल डेभलपमेन्ट सञ्चालन गरी सिपसँगै सिड फण्ड, सहुलियतपूर्ण पुँजी, बजारको पहुँच र लगानीको सुरक्षाको सुनिश्चित गर्नुपर्छ। विशेष गरी विभिन्न सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका युवाहरूलाई पाथिमा राख्दै सिपदेखि पुँजी, पुँजीदेखि उद्यम र उद्यमदेखि रोजगारीसम्म जोड्ने एकीकृत कार्यक्रम तत्काल कार्यान्वयन गर्न सरकारको ध्यान गराउन चाहन्छु, धन्यवाद।
1: माननीय सदस्य पुष्पा कुमारी चौधरी।
5: सामान्य सभामुख महोदय, सप्तरीको मेरो क्षेत्रमा हालै भएको दुई दुःखद मृतक मृत्युका घटनातर्फ गरिमा सदनमा गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। 2083 छ महिना 1 गते भएको अग्निसार गाउँपालिका 5 कि 28 वर्ष निर्मला चौधरीलाई प्रसुति व्यथापछि धर्मेश्वर अस्पतालमा भर्ना गरिएको शल्यक्रियापछि अवस्था गम्भीर भई छिन्मस्ता अस्पताल र राजविराज र त्यसपछि विराट टिचिङ अस्पतालमा विराटनगरको रेफर गरिएको थियो। उपचारकै क्रममा 2083 6 महिना 4 गते उहाँको मृत्यु भएको जानकारी प्राप्त भएको छ। त्यसै गरी सप्तकोशी नगरपालिका 11 को 28 वर्षीय पुष्पा खङको पनि शल्यक्रिया मार्फत

0: त्यही गराएपछि अवस्था गम्भीर बनेर रेफर गरेको उपचारकै क्रममा मृत्यु भएको जानकारी प्राप्त भएछ। सम्माननीय सभामुख महोदय, केही दिनको अन्तरालमै दुईजनाको आमाको मृत्यु।
1: अन्य सदस्य पूनम कुमारी अग्रवाल।
2: सम्मान्य सभामुख महोदय, पटक पटक सदनमा मैले यो विषय उठाउँदै आएको छु र आज फेरि यो विषयलाई गम्भीरताका साथ लिन म अनुरोध गर्न चाहन्छु। विषय हो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जसको निर्माणमा सरकारी र निजी क्षेत्र गरेर धेरै लगानी भइसकेको छ। लगानीकर्ताहरू ब्याङ्कको ब्याजको मारमा छन् र मानसिक तनावमा छन्, किनभने आज पनि यो विमानस्थल सुनसान छ। सम्मान्य सभामुख महोदय, म आज पूर्ण विनम्रताका साथ सम्बन्धित मन्त्रालयलाई सोध्न चाहन्छु कि अहिलेसम्म चालेका ठोस कदमहरू के हुन्, कति उडान गराउन हामी सफल भयौं, लगानीकर्ताको लगानी फिर्ता हुन के काम गरियो। सम्मान्य सभामुख महोदय, अब थप ढिलाइ नगरिकन तत्कालै सम्बन्धित मन्त्रालयले स्पष्ट कार्यतालिका बनाई लगानीकर्तालाई लगानी प्रति विश्वस्त बनाउन हुन फेरि पनि ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य पूर्ण प्रसाद लिम्बू।
3: सम्माननीय सभामुख महोदय, हालै भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रहरूमा भोटेकोशी वारिपारी गर्न बनाइएका चुइनहरूले जनताहरूलाई केही हदसम्म राहत मिलेको भए तापनि वारिपारी तर्न घण्टौ कुर्दा पनि पालो नपाएर फर्कनु पर्ने, वृद्ध अशक्तहरूलाई तर्न अति कठिन हुने, सेफ्टीको हिसाबले पनि जोखिमपूर्ण र वारिपारी तुइन तान्नको लागि दैनिक बिहानदेखि बेलुकीसम्म धेरै युवा जनशक्तिहरू चाहिने, त्यस्तै गरेर राहत सामग्रीहरू गाउँसम्म पुर्याउन नुवाकोट बाहुन बेसी हुँदै छाप पुङ खोलादेखि रसुवा उत्तर गयासम्म जोड्ने वैकल्पिक बाटो अत्यन्तै जीर्ण र जोखिमपूर्ण भएकोले धेरै यातायातहरू साधनहरू फस्ने र राहतका सामानहरू अलपत्र पर्ने हुँदा जतिसक्दो चाँडो उचित ठाउँ खोजी झुलुङ्गे पुल र बेली ब्रिजहरू थाप्न र वैकल्पिक बाटोहरू युद्ध स्तरमा मरमत गर्न र ठाउँ ठाउँमा आपतकालीन प्रतिक्रिया केन्द्रहरू राख्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु। र अन्तमा अझै पनि गाउँघरमा राहत पुग्न नसकेको जनगुनासो।
1: मान्य सदस्य प्रकाश गौतम।
4: सम्माननीय सभामुख महोदय, वन र वन्यजन्तु संरक्षण हाम्रो दायित्व हो। संरक्षणसँगै वन वरपरका नागरिकको जीवन सम्पत्ति र रोजगारीको सुरक्षा पनि राज्यको दायित्व हो। पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रबाट प्रभावित हेटौँडा 12-13-14 तथा मनहरी पालिका 1-9 वडाका नागरिक लामो समयदेखि गम्भीर समस्या भोग्दै आएका छन्। मध्यवर्ती क्षेत्रको स्पष्ट सीमाङ्कन नहुँदा स्थानीय र आरक्षी बीचको विवाद कायम छ। वन्यजन्तुको लागि प्रभावकारी छेकबार नहुँदा मानव जीवनमा जोखिम बढ्दो छ। सोही कारण चित्तलको आक्रमणबाट हेटौँडा 14 सहदेव सुनारको मृत्यु तथा दीपक सिन्तान गम्भीर घाइते भएको घटना यसको उदाहरण हो। त्यसैले सम्माननीय सभामुख महोदय, सीमाङ्कन तत्काल गरियोस्, गिटी बालुवा उठाए बापत रासो पारदर्शी बनाइयोस्, स्थानीयको अधिकार सुनिश्चित गरियोस् र वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरण गरियोस् भनी सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य प्रकाश चन्द्र परियार।
5: सम्माननीय सभामुख महोदय, दशैं मनाउन काठमाडौँ उपत्यकाबाट मात्रै वर्षेनी 15 लाख नागरिक थापथलो फर्कन्छन्। पहिले त टिकट पाउने महाभारत अनि भेडा बाख्रा झैं कोचेर यात्रा गर्न बाध्य। एकातिर बाटोको खाल्डो खुल्डीले थिलथिलो हुनु परेको छ भने अर्कातिर मनपरी भाडाले प्रताडित। यो अवस्था पोहोर सालसम्मको। सभामुख महोदय, लाखौं यात्रीलाई सहज यात्रा तयार गर्न सरकारको पूर्व तयारी अत्यावश्यक छ। म सरकारसँग माग गर्दछु, तत्काल राजमार्गका खाल्डा खुल्डी पुरियोस्, अग्रिम टिकटलाई व्यवस्थित गरियोस्, भाडा दर नियन्त्रण गरियोस् र सुरक्षित यात्रा सुनिश्चित गरियोस्। आग लागेपछि मात्रै कुवा खन्ने शैली पाल्ने होइन फाल्ने हो, तब न बाल्ने सरकार। धन्यवाद।
1: मान्य सदस्य प्रकाश पाठक।
6: सम्माननीय सभामुख महोदय, यो मुलुक न कसैको भाषणले बन्छ न कसैको गनगनले। यो मुलुक बन्छ त केवल रविको त्याग र बालनको क्यारेक्टरले बन्छ, जहाँ नागरिकको भरोसा, दृढ इच्छा शक्ति र आत्मविश्वासको फ्युजन छ। तर यहाँ रोइलो छ, आफ्नो भूमिकासम्म थाहा नहुनेले बडो आदर्शका उपदेश बाँडिरहेका छन्। सरकारको सफलता र असफलता मापन गर्ने न्यायाधीश विपक्षी बेन्च कदापि हुन सक्दैन। जनभावना अनुसार अघि बढ्न सकेनौं भने हामी आफै भन्छौं त्यसको दण्ड हामीले पाउनै पर्छ। जनमतबाट किनारा लागेकाहरूले सरकारका विरूद्ध क्षणिक भ्रम छर्न त सक्लान्, तर के नागरिकको चेतना स्तर यिनले सोचे जस्तै कमजोर छ? सभामुख महोदय, पानी पर्न कालो बादल आवश्यक पर्छ। विरंगीका उडुवा बादलको तमाचाले जमिन सिंचित हुँदैन भन्ने ज्ञान सबैमा छ। आफ्नो भूमिकालाई न्याय गरौं, देश हाम्रै पालमा बन्छ। धन्यवाद।
1: मान्य सदस्य प्रदीप विष्ट।
7: सम्मान्य सभा महोदय, छ महिना अघि सम्पन्न निर्वाचनमा विगतको शासनबाट अपेक्षित परिणाम प्राप्त हुन नसकेकाले जनताले ठूलो आशा र विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई 182 सीटको स्पष्ट जनादेश दिएका छन्। यो जनादेश सरकार निर्माणको लागि मात्र होइन, वर्षौंदेखि थुप्रिएको कुशासन, भ्रष्टाचार र व्यतिथि राजनीतिको असक्षमताको विकल्प खोज्नको लागि हो। सभामुख महोदय, जनताको निर्णयलाई स्वीकार गर्नुको सट्टा सरकारको हरेक सकारात्मक कामको शंका गर्ने र निरन्तर अवरोध सिर्जना गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कार होइन। हामी आलोचनाबाट भाग्दैनौं, तर आलोचना तथ्यमा विरोध राष्ट्रिय हितमा र संसद जनताको समस्यामा केन्द्रित हुनुपर्दछ। यति बेला सरकारलाई काम गरेर परिणाम देखाउने विपक्षीलाई विगतका कमजोरीबाट पाठ सिकेर रचनात्मक प्रतिपक्ष बन्ने जिम्मेवारी रहेको छ। जनताले पुरानो शासनको विकल्प खोजेका हुन्, पुरानो शैलीको विरोध होइन। त्यसैले म आग्रह गर्दछु, जनादेशको अपमान होइन सम्मान गरौं, आरोपको राजनीति होइन परिणामको राजनीति गरौं, कमजोरी भए तथ्यसहित प्रश्न गरौं, सरकारलाई काम गर्ने अवसर दिउँ, विरोध र भाषणबाट भन्दा काम गर्ने परिणामबाट आगामी निर्वाचनमा जनताले फैसला त गर्ने नै छन्। धन्यवाद। नेपाल
1: मान्य सदस्य प्रभा कार्की।
8: सम्माननीय सभामुख महोदय, हिजो त्रिपेश्वरमा भएको घटना र आज त्यही घटनासँग जोड़िएको युवा चालकको मृत्युको खबरले म स्तब्ध छु, तर म आज दोषी को हो भनेर प्रश्न सोध्न आइरहेको छैन। मेरो प्रश्न, हाम्रा सड़कमा यस्ता समस्या बारम्बार किन दोहोरिन्छन्? ट्राफिक प्रहरी पनि त्यही समाजका नागरिक हुन्, चालक पनि त्यही समाजका नागरिक हुन्, दुवै दिनभर जनताकै सेवामा घाम धुलो र दबावमा काम गरिरहेका पेसाकर्मी हुन्। तर किन एउटा सामान्य सड़क विवाद कहिलेकाहीँ यो भयावह मोड़मा पुग्छ? त्यसैले यो घटनाको अनुसन्धानसँगै यसको जरोसम्म पुगेर अध्ययन गर्नुपर्ने एकदमै अपरिहार्य छ। मानसिक दबाव, सड़क व्यवस्थापन, प्रहरी चालक बीचको समन्वय र विवाद समाधानको प्रणालीबाट समेटेर अगाडि बढ्नै पर्छ। दोषी खोजेर एउटा घटना टुंग्याउने होइन, यस्तो घटना फेरि जन्मदै नदिन प्रणाली बनाउनै पर्छ। यसका लागि हामी सबैको र सम्बन्धित निकायको ध्यान आकर्षण होस्। धन्यवाद।
1: मान्य सदस्य परमिला कुलुजु।
9: सम्माननीय सभामुख महोदय, सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरण मार्फत भक्तपुर र चाङ्गुरायण क्षेत्रमा स्मार्ट सिटी बनाउने भन्दै हजारौं रोपनी जग्गा वर्षौंदेखि रोक्का राखेको सबैलाई जानकारी छ। तर यति लामो समय बितिसक्दा पनि कागजे डीपीआर बाहेक भौतिक प्रगति शून्य छ। विकासका नाममा नागरिकलाई आफ्नै जग्गामा बन्दी बनाइरहेको छ। वर्षौंदेखि जग्गा रोका हुँदा स्थानीयले घर बनाउन, किताकात गर्न, बिक्री गर्न वा बैंकमा ढिटो राख्न समेत कठिनाई भोगिरहेका छन्। सभामुख महोदय, नागरिकहरूको निजी सम्पत्ति बन्धक बनाएर विकास हुँदैन, त्यसैले सरकारसँग यो अव्यवहारिक स्मार्ट सिटी आयोजना तत्काल खारिज गरी रोक्का जग्गा अविलम्ब फुकुवा गर्न र स्थानीय पालिकाको समन्वयमा जनताको सहमति अनुसार साना तथा व्यवहारिक नगर विकास योजना अघि बढाउन जोरदार माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य प्रमोद कुमार महतो।
10: सम्मान्य सभामुख महोदय, महोत्तरी जिल्लाको बर्दीवास नगरपालिकामा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या लामो समयदेखि रहँदै आएको छ। नेपाल सरकारले लाल पूर्जा वितरणको प्रक्रिया अघि बढ़ाइरहेको अवस्थामा स्थानीय तहबाट सेतो पूर्जा वितरण गर्ने प्रयास भइरहेको भन्ने विषय गम्भीर रूपमा उठिरहेको छ। सम्मान्य सभामुख महोदय, जनताको सपना अस्थायी कागज होइन, आफ्नो जग्गाको कानूनी लाल पूर्जा हो। संघीय सरकारले लाल पूर्जा वितरणको प्रक्रिया अघि बढ़ाइरहेको अवस्थामा स्थानीय तहले छुट्टै सेतो पूर्जा वितरण गरी जनतालाई अन्यलमा पार्दैछन् र जनताको अधिकारलाई राजनैतिक लाभ र भोट बैंकको राजनीति गर्दैछ। यसरी जनतालाई गुमराहमा नराखियोस् भन्ने कुरा यस गरिमामय सदनबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छौ। विकास र अधिकारमा राजनैतिक होइन, अस्पष्टता र जिम्मेवारी चाहिन्छ। धन्यवाद।
1: मान्य सदस्य प्रशान्त उप्रेती।
11: सम्माननीय सभामुख महोदय, भाद्र 10 गते गएको विनाशकारी बाढीमा परि अझै 5,500 भन्दा बढी नागरिकहरू सम्पर्कविहीन हुनुहुन्छ। तीमध्ये मकवानपुर क्षेत्र नम्बर 2 को थार नगरपालिकाबाट 20 जना, हेटौँडा उपमहानगरपालिकाबाट 8 जना, मनरी गाउँपालिकाबाट 4 जना, मकवानपुर गढीबाट 3 जना, भीमफेदीबाट 2 जना, इन्द्र सरोवरबाट 2 जना, कैलाशबाट 2 जना र राक्षीराङबाट 1 जना हुनुहुन्छ। बाढी गएको करिब करिब 1 महिना बित्न लाग्दाखेरि कैयौं परिवारहरूले अझै पनि यकिन जानकारी नआएको कारणले गर्दाखेरि दाह संस्कार समेत गर्न पाउनु भएको छैन, गरिराख्नु भएको छैन। उहाँहरू अझै सरकारको तर्फबाट एउटा निर्णायक कुनै निर्णय आओस् भनेर कुरिराख्नु भएको छ। कति परिवारको सम्पर्कविहीन हुनुभएका मानिसहरू नै आमदानीका स्रोत भएको कारणले गर्दाखेरि उहाँहरू थप पीड़ामा हुनुहुन्छ। त्यस कारणले गर्दाखेरि सरकारले कुन कानूनहरू संशोधन गर्नुपर्ने हो, के गर्नुपर्ने हो, त्यो फास्ट्याग मार्फत चाहिँ अलिकति तदरूपताका साथ यो विपद हो भन्ने सम्झेर कानूनहरू चाहिँ त्यस अगाडि बढाएर पीड़ितकालाई चाहिँ मलम लगाइदिउन्। धन्यवाद।
1: माननीय सदस्य प्रेम बहादुर बाइक।

0: सम्माननीय सभामुख महोदय, सुशासनको माग सहित जेन्जीमा दर्जनौ ज्यान गयो, हजारौं घाइते अंग भंग भए, खरबौंको सम्पत्ति क्षति भयो र थुप्रै युवाहरू जेलका मुद्दा खेपिरहेका छन्। हिजो सीट संख्या पुगेन हजुर भन्दै 13 वटा मन्त्रालय सहित मात्र 100 दिनमा काम गर्न पाउनुपर्छ, ठिकठाक गरिदिन्छौ भन्नुहुन्थ्यो। आज पूरै 18 मन्त्रालय, 182 सीट संख्या छ, 174 दिन, करिब 6 महिनादेखि राज्यसभाको एकल सरकार छ। पुरानाहरूले के गर्यो र 30 वर्षसम्म लुट्यौ भन्नेहरूसँग नै राज्यको स्रोत साधन र शक्ति छ। अहिलेसम्म कति लुटेरा र भ्रष्टहरूलाई जेलमा कोच्यो यो सरकारले? ती को हुन् सार्वजनिक गरियोस्? तिनीहरूको लुटेको सम्पत्ति राज्य कोषमा फिर्ता कति ल्यायौ? देशमा सुशासन कायम छ कि कुशासन मौलाइरहेको छ? आत्मदाह, आत्महत्या, बलात्कार, दुर्घटना, लुट, हिंसाका घटना किन बढ़िरहेका छन्? कालोबजारी, महँगी, अभावलाई रोकथाम र नियन्त्रण गर्न किन सकिरहेको छैन यो सरकारले? के पुगेन फेरि राष्ट्रपतिको यो सरकारलाई मुलुकमा सामाजिक न्याय, सुशासन कायम गर्न, समृद्धिको ढोका खोल्न? म सोध्न चाहन्छु, जेएनजी विद्रोहका बलमा तपाईँहरू सांसद भएर सरकारमा हुनुहुन्छ, जेएनजीका घाइते अपाङ्गलाई न्याय खोइ? त्यही विद्रोहमा देखिएकाहरू कहिलेसम्म जेलमा बस्नुपर्ने हो?
1: मान्य सदस्य प्रेमलाल चौधरी,
2: सभामुख महोदय, आज म देशको वर्तमान आर्थिक शिथिलता र वित्तीय क्षेत्रको गम्भीर संकटबारे सम्मानित सदन र सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। देशको अर्थतन्त्र बाह्य सूचकमा केही राम्रो देखिए पनि आन्तरिक रूपमा निकै कमजोर बनेको छ। सहकारी, लघुवित्त र समग्र बैंकिङ क्षेत्रको संकटले वित्तीय जोखिम बढ़दो छ भने बजारमा माग घट्दा स्थान तथा ठूला व्यवसायहरू पलायनको अवस्थामा छन्। वित्तीय क्षेत्रमा 29 वर्ष काम गरेको मेरो अनुभवले भन्छ, बैंकिङ प्रणालीमा तरलता भएर पनि लगानीमा वृद्धि नहुनु अर्थतन्त्रका लागि सबैभन्दा ठूलो खतरा हो। अब सानातिना सुधारले मात्र अर्थतन्त्रलयमा आउँदैन, सरकारले तत्काल 3 वटा कदम चाल्न सभामुखज्यू मार्फत प्रस्ताव गर्दछु। पहिलो, वित्तीय प्रणालीमा सुधार, सहकारी लघुवित्तको समस्या छिटो हल गरियोस् र बढ़दो तरलता लगानीमा रूपान्तरण गरियोस्। दोस्रो, पूँजीगत खर्चमा तीव्रता, विकास बजेट समयमै खर्च गरेर अर्थतन्त्रलाई गति दिइयोस्। तेस्रो, लगानीकर्ताको आत्मविश्वास पुनर्वहाली, निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न नीतिगत सुधार र स्थिरता सुनिश्चित गरियोस्। धन्यवाद।
1: मान्य सदस्य बदन कुमार भण्डारी,
3: सम्मानीय सभामुख महोदय, म आज काभ्रे प्लानचोकलाई नेपालको योजनाबद्ध शहरी विकास रूपमा एउटा अवसरको रूपमा प्रस्तुत गर्न चाहन्छु। काभ्रे प्लानचोक काठमाडौँ उपत्यकाबाट 30 किलोमिटर भन्दा नजिक अवस्थित रहेको छ। अरण्यको राजमार्ग र बीपीको राजमार्गले सड़क सञ्जाल जोड़ेको छ। हामीले काठमाडौँलाई व्यवस्थित ढंगबाट विकास गर्न सकेनौं, यसका कुराहरूलाई सिकेर हामीले काभ्रे प्लानचोकलाई व्यवस्थित ढंगले विकास गर्न सक्छौ। बनेपालाई व्यापार तथा आईटी केन्द्रको रूपमा, धुलिगेलाई स्वास्थ्य, शिक्षा र पर्यटन केन्द्रको रूपमा, पनौती संस्कृति तथा सम्पदा केन्द्र, पाँचकाला कृषि तथा एग्रो प्रोसेसिङ केन्द्रको रूपमा, मण्डनदेवपुरलाई कृषि पर्यटन र ग्रामीण अर्थतन्त्र केन्द्र र भूमलुलाई नदी र साहसिक पर्यटन र ट्रेकिङ केन्द्रको रूपमा, बेथाङचोललाई प्राकृतिक तथा पहाड़ी पर्यटन केन्द्रको रूपमा हामीले विकास गर्न सक्छौं। काभ्रे प्लानचोक जिल्ला काठमाडौँ जस्तो अव्यवस्थित विस्तार होइन, नेपालकै नमूना योजनाबद्ध हरित, सुरक्षित, उत्पादनमुखी अर्थतन्त्र क्षेत्रको रूपमा बनाउन सक्छौ। यसमा नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य बबलु गुप्ता,
4: सम्माननीय सभामुख महोदय, सिराहा जिल्ला र उदयपुर जिल्ला सिमानामा रहेको काभ्रे पानी क्षेत्र गम्भीर समस्यातर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। भौगोलिक रूपमा कपलेश्वर महादेव वन सिराहामा परे पनि त्यहाँका जनताले जग्गाको कर उदयपुरमा बुझाउनु पर्ने बाध्यता छ। सिमानाको स्पष्टता कारण बसुवा, बर्दामारा, नगबेल, सोली ढुङ्गा नागरिकसँग दुवै जिल्लाको मतदाता परिचय पत्र छ। यस विवादित कारण पवित्र कपलेश्वर महादेव मन्दिर अल्पत्रमा परेको छ। त्यसर्थ सिराहा र उदयपुर बीचको सिमाना विवाद तत्काल प्राविधिक टोली हटाई स्थानीय रूपमा सावधान गरियोस्, प्रभावित जनतालाई एउटै प्रशासनिक निकाय अन्तर्गत ल्याइयोस्। हस्, धन्यवाद।
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू, विशेष समयमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यको नाम प्राप्त हुन आएको छ, म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य रचना खतिवडा खत्री, समय 4 मिनट, त्यसपछि मान्य सदस्य सीता थपालिया।
5: माननीय सभामुख महोदय, आज यो गरिमामय सदनमा उभिनु मेरो लागि कुनै राजनैतिक रहर या पदको लालच थिएन। यो मेरो न्याय र खोज्ने यात्रा थियो। मेरो कोखमा 9 महिना हुर्किएको, ताते ताते गर्दै मेरा आहाम सामुने बढेको मेरो मुटुको टुक्रा, यति बेलाको शासकले चलाएको तातो गोली र उसको बगेको रातो रगतले न्याय खोज्दै थियो। एउटा विश्वास र पवित्र यात्रा हो। राष्ट्रिय स्वतन्त्रता पार्टी मेरो घरको दैलोसम्म पुगेको थियो। सम्माननीय प्रधानमन्त्रीज्यूले बारम्बार आग्रह गरेर म यो पदमा आएकी थिएँ। अन्य तमाम जेन्जीहरूको सन्तानहरूको बलिदान खेर जान नदिन म सदनमा पुगेकी हुँ। देशमा यत्रो परिवर्तन आएपछि पनि यदि सरकारले बाटो बिराउन खोज्छ भने संसदको यो रोस्टममा एउटी शहीदकी आमाले निरन्तर खबरदारी गर्नुपर्छ भनेर म यहाँ आएकी हुँ। मेरो यो यात्राको उद्देश्य शासकहरूले आफ्नो गलत बाटो समयमा सुधारुन् भनेर हो। म आज यो रोस्टमबाट स्पष्ट पार्न चाहन्छु, जुन दिन जेन्जी आन्दोलनका शहीदहरूले पूर्ण रूपमा न्याय पाउँछन् त्यस दिन यो सांसद पदबाट राजीनामा दिन मलाई एक सेकेन्ड पनि हिचकिचाहट हुने छैन। तर विडम्बना, मेरो यो पवित्र उद्देश्य र छातीको घाउलाई कसैले छोरोको लासमाथि सांसद पद साटे कि भन्दै अपमानजनक टिप्पणी गरेको सुन्दा म स्तब्ध छु। मेरो छातीको पीडामाथि कसैको भाग खोज्न आए जस्तो गरी राजनीति आक्रमण गरेको मैले सिधा प्रश्न गर्न चाहन्छु। तपाईँहरूको छोराछोरी तपाईँहरूसँग छन्, उनीहरूसँग हाँस्छन्, खेल्छन्, भविष्य देख्न पाउनुहुन्छ, तर मेरो संसार उजाडिएको छ, मेरो काख रितिएको छ। यो ठाउँमा उभिएर तपाईँहरू एकचोटि हेरिदिनुहोस् त, आज पनि कसैले मेरो छोरो जिउन ल्याएर मेरो काखमा राखिदिन्छ भने म अहिले नै सांसद पद त्याग्न तयार छु। त्यसैले आरोप लगाउनु अघि छोरोको लाससँग पद साट्न आए कि भन्ने मर्यादा अपशब्द बोल्नु अघि हजार पटक सोचिदिनुहोस्। एउटा आमाको ममता र पीडामाथि प्रहार गर्ने दुस्साहस नगरिदिनुहोस्। म तपाईँहरू जसरी सोझो नागरिकलाई उचालेर उनीहरूको लाई मराउन र लडाउन नेता बन्न आएकी होइन, म मेडिकल माफिया बन्न आएकी पनि होइन, म त खबरदारी गर्न आएकी हुँ। मेरो छोरो र म त शहीद भयो, कमसे कम अब मेरा छोरा जस्ता अरू छोराहरू मर्न नपरोस् भनेर चाहना लिएर बेला बेला खबरदारी गर्न आएकी हुँ। मेरो पनि थुप्रै प्रश्नहरू अहिलेको सरकारसँग छ, मेरो पनि थुप्रै असहमति पनि छन्, तर म जिम्मेवार भएर बोल्छु। अहिलेसम्म कसैले यो जे बोल्नुभयो तर अबदेखि बोल्दा ख्याल गरिदिनु होला। एउटी शहीदको आमाको यत्रो अपमान हुँदा यो सरकार के हेरेर बसेको छ? आफ्नो छोराहरूको रगत अझै पनि हाम्रा छोराहरूको रगत अझै पनि सुकेका छैनन्। न्यायको आवाज हुने गरी काम गर्नुहोस्। कारागारमा भएका जेन्जी थुनियाहरूलाई तत्कालले रिहा गर्नुहोस्। घाइतेहरूको उपचारको लागि संसारको जुनसुकै ठाउँमा लैजानु परे पनि निशुल्क उपचार होस्। शहीद परिवारको चित्त बुझ्ने गरी काम गर्नुहोस्। यो सरकारले यस्तो काम गरोस् कि
1: मान्य सदस्य सीता थपलिया, समय 6 मिनट, त्यसपछि मान्य सदस्य राजेन्द्र कुमार राई।
6: आज म महामानव बिपी कोइरालाको भनाइबाट आफ्नो कुरा राख्न चाहन्छु। समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन। सभामुख महोदय, फेरि काठमाडौँको त्रिपुरेश्वरमा अर्को दुःखद घटना दोहोरियो। यसैबारी चालकले चालकसँगको विवादपछि बसमा आगो लगाई आत्मदाहको प्रयास गरेका घाइते आज बिहानै मृत्यु भएको समाचार छ। मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली। हाम्रा युवाहरू किन यति धेरै निराशको तहसम्म पुग्दैछन्? एकपछि अर्को अप्रिय घटनाहरू किन दोहोरिएका छन्? यी सामान्य घटना होइन सभामुख महोदय, यो हाम्रो राज्य संयन्त्र सिस्टमभित्र अझै परिवर्तन नआउनुको पनि परिणाम हो। सय दिनुहोस्, हामी विगतका भन्दा फरक गरेर देखाइदिन्छौ भन्ने साथीहरूले सरकार सम्हालेको आज आधा वर्ष भइसक्दा पनि किन नागरिकहरू उस्तै निराश?
7: अझ भनौ विगतका अपवाद जस्ता लाग्ने घटनाहरू अहिले नियमित जस्ता बोलिसकेका छन्। सरकारले ती तमाम विषयहरूलाई गम्भीरताका साथ लियो, अविलम्ब समाधानको कदम चाल्यो। सभामुख महोदय, अर्को गम्भीर विषय छ राजनीतिक विश्लेषक भरत दाहाललाई मोरङबाट प्रहरले पक्राउ गरेको घटनाप्रति मेरो ध्यान आकर्षण भएको छ। साइबर ब्युरोले युट्युब मार्फत भ्रामक सामग्री फैलाएको आरोप लगाएको छ। आरोप लाग्नु र दोषी प्रमाणित हुनु एउटै कुरा होइन। कुन भिडियो, कुन सामग्री र कुन दबाव अन्तर्गत कारवाही गरिएको हो पारदर्शी छैन। यदि गलत सूचना अपराध हो भने कानून बमोजिम अनुसन्धान र कारवाही होस्। तर केवल सरकारको आलोचना गरेकै भरमा नागरिकलाई पक्राउ गरिएको भने यो कदापि स्वीकार्य हुँदैन। सभामुख महोदय, लोकतन्त्र भनेको सरकारले प्रशंसा सुन्ने मात्र होइन, असहज प्रश्न सहने तागत पनि हो। अभिव्यक्ति स्वतन्त्रका नाममा झुट फैलाउने छुट कसैलाई छैन। तर साइबर कानूनको आडमा वैधानिक आलोचनालाई अपराध बनाउने अधिकार पनि राज्यलाई छैन। हक्करीले हातहरू बाँध्लान् तर उसको विचार बाँध्न सकिन्न। अभिव्यक्ति स्वतन्त्रता संविधानको धारामा मात्र होइन, नागरिकको विचारधारामा पनि हुनुपर्छ। सरकार नागरिकको प्रश्न र आलोचना भन्दा बाहिर थिएन, छैन र हुनुहुँदैन। सरकार सभामुख महोदय, धादिङ र गोर्खाका हजारौं नागरिकको जनजीवनसँग जोडीको विषय गरिमामय सदन मार्फत सरकारको पुनः ध्यान आकर्षण गराउन चाहन्छु। त्रिशुली नदीमाथि रहेको फुर्के खोलाको पत्ती पुल बाढीले बगाएको आज 28 दिन भइसक्यो। पटक पटक सदनबाट घप्चाउँदा पनि सरकार बेखबर छ। सरकारका लागि यो सामान्य पुल होला, तर त्रिशुलीबाट पारिका 8 पालिका धादिङ सदरमुकाम उत्तरी गोर्खाका लाखौं नागरिकका लागि यो अत्यन्तै महत्वपूर्ण सड़क हो। यो पुल हाम्रो शरीरको मेरुदण्ड जस्तै हो। मेरुदण्ड भाँचिएपछि शरीर नचले जस्तै यो पुल नहुँदा समग्र धादिङको जनजीवन प्रभावित हुन पुगेको छ। यसतर्फ सरकारको चाँडै ध्यान जाओस्। सभामुख महोदय, 100 मिटरको बेलिबीज बनाउन प्राविधिक चुनौती होला, तर असम्भव भने छैन। नुवाकोटको ढुङ्गे र त्रिशुली बजार जोड्ने बेलिब्रिज निर्माण प्रक्रिया शुरू भइसकेको छ, फुर्के खोलामा किन सकिँदैन। यसका साथसाथै घाटबेसी, जरेखेत, बेलकोगढी, गल्छी र केौरिनी पोसेटार जोड्ने पक्की पुलहरू तथा गल्छी चरौदी ग्यालचोक जोड्ने झोलुङ्गे पुलहरू बग्दा जनजीवन अस्तव्यस्त बनेको छ। 10 मिनटमा पुग्ने स्कूल जान साना बालबालिकाहरू 2 घण्टा घुमेर जान बाध्य छन्। किसानले उत्पादन गरेको दूध तरकारी बजारसम्म पुर्याउन पाएका छैनन्। यसले भोटेकोसी बाढीले दिएको घाउमा थप पीड़ा थपेको छ। यसर्थ यस समयमा सदनमा सभामुख त्यो मार्फत सरकारसँग फेरि पनि अनुरोध गर्दछु, फुर्के खोलामा तत्काल गरिबीज निर्माण गरियोस्। अन्य पक्की तथा झोलुङ्गे पुलहरूको पुननिर्माणका लागि प्राविधिक टोली छुटाई तुरन्त ठेक्का प्रक्रिया अगाडि बढ़ाइयो। सभामुख महोदय, असोज 9 गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो वर्षा हुन सक्ने समाचार सार्वजनिक भइरहेको छ। यसले आम नागरिकमा डर त्रासको अवस्था सिर्जना गरेको छ। त्यसैले सम्भावित बाढ़ी, पहिरो, डुबान तथा अन्य विपदका घटनाको जोखिम न्यूनीकरणको लागि समयमै आकलन गरी आवश्यक उद्धार तथा राहत सहयोगका लागि सरकारलाई पूर्व तयारीको अवस्थामा रहन म अनुरोध गर्दछु। त्यसै गरी नजिकै गएको चाडपर्वको अवसरमा दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामग्रीका व्यवसायहरूमा हुने अस्वाभाविक मूल्यवृद्धि, कालोबजारी तथा उपभोक्त ठगी नियन्त्रण गर्न सरकार समक्ष 2 हात जोडेर विनम्र अनुरोध गर्दछु। चाडपर्व आम नागरिकका लागि खुशी उत्सवको समय बन्नुपर्छ। महँगी र कृत्रिम अभावको बोध थपिनु हुँदैन। सभामुख महोदय, अन्त्यमा सत्ता शक्ति अनुहार सबै परिवर्तन भए तर आज पनि नागरिकको जनजीवन उस्तै छ। हिजो सरकारका विरूद्ध स्टाटस लेखेर डलर कमाउँदै भ्रम र आश्वासन बाँड्नेहरू आज किन जनताका स्टाटसहरू बुझ्न हिम्मत नराखेको। जनताले पनि तपाईँहरूका शब्द, तपाईँहरूका कर्म जवाब खोजिरहेका छन्। फेसबुकमा गुड जब लेख्ने नसक्ने श्रमिक पनि नेपाली हुन हुन् उनका अनुभूतिहरू पनि छन्। उनले अनुभूतिहरू छन् किन भुइँ मान्छेहरू महँगीको मारा परेको समाचार पढ्दैन सत्तापक्षको बुलेटिनमा, किन रोजगारको अवसरबाट वञ्चित छन् सर्वसाधारणका समाचारहरू। धन्यवाद।
1: मान्य सदस्य राजेन्द्र कुमार राई, समय 7 मिनट, त्यसपछि मान्य सदस्य भीम कुमारी बुढा मगर।
8: सम्माननीय सभामुख महोदय, आज म यो गरिमय सदनमा सरकारको गम्भीर रूपमा ध्यान आकर्षण गर्न चाहन्छु। कोशी प्रदेश धनकुटा जिल्ला धनकुटा नगरपालिकाको हिले एउटा ऐतिहासिक पर्यटक क्षेत्र हो, राम्रो सुन्दर बजार हो। त्यो बजारमा भारत, बंगलादेश, भुटान, सिक्किमका मान्छेहरू तुम्बा र सुकुटी खान आउँछन् र त्यहाँका मान्छेहरू पर्यटन व्यवसायमा अगाडि बढिरहेका छन्। त्यसै नजिक उत्तरपानी चिया बगान प्रणाली छ, त्यसको जम्मा 1151 रोपनी जग्गा हो। त्यो जग्गा चाहिँ 66 सालमा सट्टाबट्टा गरी शोध भर्ना गरी 148 रोपनी चाहिँ त्यहाँ खेल मैदानको निम्ति अनि बस स्ट्यान्डको निम्ति अनि त्यसै गरिकन मन्दिरको निम्ति, समाधान स्थलको निम्ति र 266 जनालाई 2066 सालमा मन्त्रालयका आदेश अनुसार मालपत कार्यालयबाट धनी पूर्जा उपलब्ध गराइयो। धनी पूर्जा उपलब्ध गराइसकेपछि संघ सरकारको बजेटमा खेल मैदान भव्य बन्यो, त्यसै गरिकन बस स्ट्यान्ड नगरपालिकाको बजेटबाट भव्य बन्यो, त्यसै गरिकन मन्दिर बक्रकुण्ड मन्दिर त्यहाँका धार्मिक मान्छेलाई व्यवस्थित गर्नका निम्ति त्यहाँका हिलेवासी बजारवासीहरूले ठूलो मन्दिर बनाए, त्यसै गरिकन त्यहाँको वार्डले मानिसहरू राख्नका निम्ति समाधान स्थल बनाइयो मृत्यु भइसकेपछि। त्यसै गरी 266 जनाले भव्य महलहरू बनाए, भव्य महलहरू बनाएर अहिले उनीहरूले जीविका निर्वाह त्यहाँ गरिरहेका छन्। त्यो गरिरहेको बेलामा 2071 सालमा अख्तियारले मौखिक रूपमा रोका गर्यो, पछि फेरि 2075 सालमा त्यो जग्गा रोका गरियो। त्यसपछि उनीहरूले विशेष अदालतमा मुद्दा हाले, विशेष अदालतले एउटा निर्णय गरिदियो। त्यो निर्णय के गरिदियो भने यो चाहिँ मन्त्रालयको जिम्मा हो, यो भूमि सुधार मन्त्रालय नै यसको निष्कर्ष निकालोस्, जग्गा दिनु ठिक छ कि जग्गा खोज्नु ठिक छ भनेर उसले निर्णय गर्यो। निर्णय गरिसकेपछि त्यहाँका जनताहरूले त्यो निर्णयलाई कार्यान्वयन गर्नका निम्ति धेरैचोटि धायो, धेरैचोटि धाइसकेपछि जम्मा भव्य भव्य महल बनेको छ। त्यो महल चाहिँ 3 अरब 4 अरबको महलहरू छ, त्यहाँ उनीहरूले व्यवसाय गरिरहेका छन् र व्यवसाय गरिराख्दाखेरि अहिले के देखिन्छ भने त्यो जग्गा चाहिँ रोक्क भएको कारणबाट ब्याङ्किङका कामहरू गर्न सकिरहेको छैनन् र त्यहाँ ठूलो समस्या छ। त्यो समस्या भएको हुँदाखेरि अहिले जुन यो नयाँ सरकार जनतालाई उसले निवेदन गरेको थियो हामी मुलुक बनाउँछु भनेर, यसले केही समय अगाडि हकबन्दी छुट समिति बनाएको छ। यो समितिले मलाई लाग्छ जिल्ला समन्वयको प्रमुखको नेतृत्वमा कोली निकायको मालपोत र नापी र वनको मान्छेहरू राखेर समिति बनाएछ। त्यो समितिले केही समय अगाडि त्यहाँको वस्तुगत स्थिति, त्यहाँको स्थिति के छ बुझेर त्यहाँबाट सरजमिन मूलचुल्का गरेर यहाँ अहिले मन्त्रालयमा ल्याइसकेको छ। तर मन्त्रालयमा ल्याइसके निकै समय भइसक्यो, तर मलाई लाग्छ काम स्पिडले हुनुपर्ने, नयाँ सरकारले काम स्पिडले गर्छु भन्यो, आज कति दिन बनिसक्यो ती हिलेवासी हिले बजारवासीको जुन घरहरू उनीहरूले गरेका जुन व्यवसायहरू समस्या परेको हुँदाखेरि तत्काल रूपमा सभामुख महोदय म सरकारलाई के ध्यान आकर्षण गराउँछ तत्काल रूपमा ती मानिसहरूको घरहरू, ती मानिसहरूको जग्गा, खेल मैदान अनि समाधान स्थल अनि मन्दिरहरूको जग्गा तत्काल रूपमा छुट, त्यसलाई चाहिँ रोक्काबाट तत्काल रूपमा फुक्का गर्नका निम्ति म सभामुख मार्फत यो सरकारको गम्भीर रूपमा ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, मलाई के लाग्थ्यो भने पहिला यो सदनको स्पिड देख्थे बहुत म खुसी हुन्थे, एकचोटि क्रम भङ्ग भएकै हो, सब नयाँ नयाँ मानिसहरू आए भनेर सुनेको थिएँ मैले, सरकार पनि त्यही स्पिडले जान्छ भन्ने मेरो मनमा थियो। तर आज मलाई दुःख लागेर आउँछ, यत्रो युवाहरू भएको सरकार, कामको स्पिड देखिएन, कामको गति देखिएन। म दुई तिनवटा कुरा तपाईँ निवेदन गर्न चाहन्छु। मैले अस्ति पनि भने यो देशमा यो धनकुटामा का जनताले मलाई बारम्बार प्रश्न गरिरहेका छन्, बाँदरबाट चाहिँ ठूलो समस्या पर्यो, जनताहरू बसाइरहेछन्। मैले धेरैचोटि कुरा उठाइसके, खोइ सदनमा उठाएको कुरो सरकार गम्भीर भनेको,
9: यस्तै स्थिति हो भने अब गाउँघरमा विद्यालयमा विद्यार्थीहरू जहाँ गएका छैनन्, जनताका छोराछोरीले अहिले ज्ञाति छान्न सिक्दैछन्, जनताका छोराछोरीले थाल छटाउन सिक्दैछन्, अहिले जनताका छोराछोरीले कसरी हुन्छ बाँदर हटाउने प्रयत्न गरिरहेछन्। यस्तो स्थितिमा सरकार गम्भीर बन्नुपर्छ पर्दैन? मैले अस्ति भनिराख्दाखेरि 7 दिनभित्रमा यसको समाधान गर्नुपर्छ भनेर मैले यही निवेदन गरेको थियो। त्यो निवेदन गर्दाखेरि यो निवेदन भइसकेपछि एउटा समिति बनाइयो, 3 समिति भनेर सुनिएको थिएँ, खोइ आज आज मानिसको स्थिति कस्तो छ? यस्तो स्थितिमा सरकार गम्भीर बन्ने कि नबन्ने, यो कुरामा मलाई लाग्छ सरकार गम्भीर बनेन भने सानो सानो चिजले सरकारले जुन ढङ्गले यसलाई हेलचाक्री गरे भने, जुन ढङ्गले सोचेन भने ठूलो समस्या बन्न सक्छ। मलाई लाग्छ म यही सदनमा निवेदन गर्न चाहन्छु, हिजो मैले जनतामा पनि जसरी राष्ट्रपतिले वाचा पत्र पढाए जनताबाट मत ल्यायो, मैले पनि वाचा पत्र भनेको थिएँ यो बाँदर हटाउँछु, यो बाँदरको नियन्त्रण हुन्छ मैले पनि भन्थे, यदि बाँदरको नियन्त्रण गर्न सकेन भने यो सरकारले मैले विकल्प खोज्नुपर्छ। त्यसको विकल्प के हुन्छ सभामुख महोदय अहिले म भन्दिनँ, त्यसको विकल्प जुन दिन मैले यो सदनमा कुरा राख्नुपर्छ त्यही दिन म तपाईँ यो सदनमा भन्नेछु। र त्यसैले गर्दाखेरि यस्ता समस्याको बारेमा सरकार गम्भीर हुनु पर्यो। अर्को कुरो म तपाईँहरूलाई भन्न चाहन्छु, आज चुलो बनेन त सयौंजना मान्छेको ग्यास छैन त, यसको किन सरकारले व्यवस्थापन नगरेको? सरकारले व्यवस्थापन गर्नु पर्दैन यति सामान्य कुरोलाई सरकारले किन हेलचक्री गरेको? तपाईँले चुलो बाल्न नसक्नेले मुलुक कसरी चलाउन सकिन्छ? गम्भीर प्रश्न बन्यो नि, बनेन, ठुल्ठुलो कुरा थियो त खोइ, हरेक घरमा ग्यास दिने।
10: मान्य सदस्य भीमकुमारी बुढा मगर, समय 5 मिनट, त्यसपछि मान्य सदस्य ध्रुवराज राई।
11: सम्माननीय सभामुख महोदय, नेपाली जनताको जीवनमा नयाँ स्वर्णिम बिहानी हामीले लिएर दिन्छौ भनी मिठो सपनाहरू बाँडेर बहुमतको सरकार बनेको पनि 6 महिना पूरा हुन थाल्यो, के आज सरकार जेएनजी शहीदहरूको सपनाको बाटोमा हिँडेको छ? जनतासँग गरेका बाचाहरूको सपनाको बाटोमा जनतासँग गरेका बाचाहरू किन गुमनाम भए? प्रश्न गर्दा उत्तरमा 35 वर्ष पुरानाले बिगारे, लुटे, भ्रष्टाचार गरे, यसको अर्थ के 35 वर्ष पहिलेको व्यवस्था सही थियो? एकात्मक राजतन्त्रात्मक निरङ्कुश भोगेकाहरूलाई बुझ्नुहोस्, जुन बेला महिलाहरू घरको चुलो चौको भन्दा बाहिर निस्किन पाइँदैनथ्यो, स्मरण रहोस् सबै उत्पीडितहरूमा बाँधिएका जंजीरहरू यही 35 वर्षले तोडिदिएको हो। हामी उत्पीडनले झेलिएको समाज पन्यौं, बदल्नको लागि बलिदानको बाटो रोज्यौं। रासोपाका सभापति माननीय रविज्यूले आफ्ना कार्यकर्तालाई भन्नुहुन्थ्यो, माओवादी कार्यकर्ता जनमुक्ति सेनाहरूमा देश बदल्नको लागि म अगाडि लड्न जानुपर्छ, म पहिले शहीद हुनुपर्छ भन्ने प्रतिस्पर्धा हुन्थ्यो रे, कस्तो स्कुलिङ भयो होला। उहाँले भनेको सुनेर घमण्ड होइन गर्व लाग्थ्यो। संघीय गणतन्त्र स्थापनाको लागि अमूल्य जीवन बलिदान गर्न तयार हुने र बनाउने हाम्रो नेतृत्वहरूले भ्रष्टाचार गर्नुभयो भनेर कल्पनासम्म गर्न सक्दिन, आरोप होइन न्यायपूर्ण छानबिन गरियोस्। सुशासन ल्याउन भ्रष्टाचार विरूद्धको अभियान हाम्रो आदरणीय प्रचण्डले शुरू गर्नुभएको हो। सम्माननीय सभामुखज्यू, जनताको आर्थिक जीवन बदल्न दिएका विश्वासहरू आज कहाँ बिलाएर गए? जनताको जीवन व्यवहारमा दोब्बर पीड़ा थपिएको छ, साह्रै दुखद। नागरिकमा आत्मसम्मान, जीवन निर्वाहको कुनै निकास नभएपछि आत्मदाह बढ़िरहेको छ, महँगी आकाशिएको छ, दैनिक उपभोग्य वस्तुहरू मूल्य बढ़ेर नागरिकलाई साँझ बिहान छाक तार्न परेशानी भइरहेको छ, प्राय पुरूषहरू विदेशिएका छन्, बच्चा पढाउन डेरा गरेका महिलाहरू यी समस्याहरू भोगिरहेका छन्। ग्यास नपाएर दाङमा एक आमाले बिरामी बच्चालाई खाना पकाउन नसक्दा आत्महत्या गर्ने प्रयास गरिन्, स्कूलबाट फर्केका छोराले बचाए, गरीबहरूको घर घरमा आकाशिदो यी समस्याहरू थाहा छ कि छैन सरकार? 3 वर्षीय बालिकाको बलात्कारबाट हत्या हुँदा आधा धरती काँपेको थियो, रोएको थियो, छोरीहरूको बगिरहेको आँसु देखेको होइन र सरकार? अपराधीलाई किन छुट दियो आमासम्म भन्न नजाने कि बालिकालाई बलात्कार पछि हत्या गर्ने जस्तो जघन्य अपराध यही सरकारकै पालामा भयो अन्यायको विरुद्ध बोल्दा धम्की गाली चरित्र हत्या गर्नु पनि अपराध होइन र सुशान्तको परिभाषा के हो बोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट पुग्दा नागरिकले यस्तो कहाली लाग्दो महाविपत्तिलाई पनि सहनु भन्दा अरू उपाय थिएन जहाँ स्कूल थियो अहिले बगर छ विद्यार्थी बेपत्ता छन् त्रिशुलीका सबै पुल बगेका छन् ट्विनबाट घण्टौ लाइन बसी नागरिकहरू जोखिम मोल्दै वारिपारी गरिरहेका छन् विपदमा परेका अभिभावक गुमाएका बाल बालिकाहरू कहाँ पढ्ने हो वासस्थान कहाँ हो बगेका स्कूल कहाँ बन्ने शिक्षकहरूले कहाँ पढाउने होल्डिङ सेन्टरमा राज्यको उपस्थिति न्यून छ संघ संस्थाहरूले चलाइरहेका छन् यसर्थ त्रिशुलीमा बेली ब्रिज र झोलङ्गे पुलहरू छिट्टै निर्माण गरियोस् घरबार विहीन भएकाहरूलाई जमिन र वासस्थानको छिटो व्यवस्था गरियोस् प्रभावित बाल बालिकाको पढाइ सुनिश्चित गर्न स्कूलको यथाशीघ्र व्यवस्था गरियोस् भनी सरकारलाई जोरदार माग गर्दछु धन्यवाद
12: मान्य सदस्य ध्रुवराज राई समय 6 मिनट त्यसपछि मान्य सदस्य ज्ञान बहादुर शाही
13: सम्माननीय सभामुख महोदय आज भोटेकोशी बाढीले धेरै धनजनको क्षति गरेको महिनौ दिन पुग्न लागिरहेको छ जसको सिलसिलामा म पनि 5 दिन बाढी क्षेत्रतिर पुगेको थिएँ हाम्रो दलको नेता हर्क साम्पाङ 15 दिन त्यहाँ रहेर फर्किनुभयो र हात बोक्ने गाडीहरू हिलोमा भाँसिरहेको दृश्यहरू तपाईँहरूले देख्नुभयो मैले आँखाले देखेँ म आफै बाइक ड्राइभ गरेर गएको थिएँ पिच भेटेपछि चाहिँ मलाई यति हर्ष लाग्यो बाइक बोक्दै उचाल्दै पसिनै पसिना भएको जिउ त्यहाँ आएर मैले रमाइलो पनि गरेँ म सरकारलाई अनुरोध गर्न चाहन्छु त्यहाँ पूर्वाधार मन्त्रालय अन्तर्गत वैकल्पिक बाटो बनाउँदै रहेछ 30 लाखको ठेक्का दिएको अरे मैले त्यहाँ प्राविधिकसँग बसे त्यो बाटोलाई चाँडोभन्दा चाँडो मर्मत गरियोस् 30 लाख होइन जति लाग्छ तर बाटो सहज ढङ्गले राहत देश विदेशदेखि हामीलाई सहयोग आइरहेको हाम्रो पीड़ित मान्छेहरू समक्ष पुग्नको लागि त्यो राहत पुर्याउन सहज बनाउन त सकौं सरकार त्यति बाटो बनाउनको लागि किन त हामीले स्रोत साधनहरू प्रयोग गर्न सकिरहेका छैनौं म यो सरकारलाई अनुरोध गर्न चाहन्छु पीड़ितहरूको तर्फबाट धेरै मान्छेहरू हराए पछाडि माया मारेर गाउँ बस्तीहरूमा म पुग्दाखेरि घेवा भन्दो रहेछ घेवा गरिरहनु भएको थियो युवाहरू जति सखाप भएको छ त्यहाँको दर्दनाक स्थिति छ जो काम गर्नुहुन्थ्यो कोही गाडी व्यवसायमा काम गर्नुहुन्थ्यो कोही अरू मजदुरी काम गर्नुहुन्थ्यो कोही ट्रेकिङ व्यवसायमा गर्नुहुन्थ्यो कोही भरिया हुनुहुन्थ्यो सबै युवाहरू त्यो बाढीले ध्वस्त बनाएको छ धेरै माननीयहरूले कुरा उठाइरहनु भएको छ पुननिर्माणको विषयमा पुनस्थापनाको विषयमा गम्भीर भएर सरकारले सोच्नु पर्दछ अब त्यहाँ 50 मिटर माथि हिजोको अवस्था भन्दा 50 मिटर माथि खोला बगिरहेको छ नदी बगिरहेको छ अब उहाँहरूलाई ती बसाउने हो बगरमै अथवा कसरी हामीले व्यवस्थापन गर्ने गम्भीर छलफल हुन आवश्यक छ हुन त समितिमा म आफू पनि छु तर हिजो 72 सालको भुइँचालो आयो धेरै घरहरू भत्किए धेरै भञ्जनको क्षति भयो तर जापानतिरको कि कतातिरको विज्ञहरूसँग बसेर यत्रो टिक्रिक्कको दुई कोठे घर बनाइदिएको थियो सरकारले मापदण्ड भन्दा पासै नहुने के हाम्रो गाउँ घरतिर 17-18 जनासम्मको परिवार संयुक्त परिवार बस्ने प्रचलन छ त अहिले पनि अनि टिक्रिक्कको यत्रो घर चाहिँ नबनाइयोस् अलिक छलफल गरेर कि पैसै उहाँहरूको खातामा दिएर आफ्नो पनि केही त्यस्तो छ भने बनाउनुहुन्छ कि त्यो विषयहरूमा छलफल हुन आवश्यक छ मैले भोटे कोसीको विषयमा यति कुरा राखे र सरकार गम्भीर भएर लाग्नको लागि सरकारलाई अनुरोध गरे भोजपुरमा धेरै गाउँ बस्तीहरूमा बिजुली छैन अभिलेखहरूमा 98% विद्युतीकरण भइसकेको भेटिँदो रहेछ आज पनि 98% विद्युतीकरण भइसकेको ठाउँमा आज पनि ठेकाहरू खुलिरहेको छ मैले अघि सोधे मन्त्रालयहरूमा सम्बन्धित निकायहरूमा यसो नगरौं कम्तीमा सत्य तथ्य डाटाहरू राखौँ भने हामीलाई काम गर्न सजिलो हुन्छ यी चिजहरू जनतालाई जनता अध्ययारोमै छ अनि त्यत्रो पर्सेन्ट कसरी बढ़िरहेको छ यो के भइरहेको छ म अचम्म लागिरहेको छ सहमुख महोदय आज एकजना राजनीति विश्लेषक भरत दाहाललाई पक्राउ गरिएछ तुरन्त रिहाई गर्नु बोल्न पाउने अधिकार छ संविधानमा भएको कुराहरू तर राष्ट्रलाई नै अब घाटा हुने खालको केही त्यस्तो हो भने युट्युबमै भनिएको कुरा हो भने मान्छेहरूले सांसदहरूलाई नै पनि म मारिदिन्छु भनेर आफ्नो अनुहार खुल्ला सकभर खुकुरी नै यसरी नचाउला जस्तो गरेर पनि अभिव्यक्तिहरू दिएको छ साइबर ब्युरोमा केसहरू दिँदाखेरि पनि पक्राउ नगरेको कुराले चाहिँ यो के भइरहेको छ किन डराइरहेको छ सरकार भरत दाहाल जस्तो राजनीतिक एउटा व्यक्तिलाई छोड्नुपर्छ म अनुरोध गर्छु र सम्पूर्ण भुइँ मान्छेहरूको तर्फबाट अहिले भइरहेको यो ग्यासको महँगीको सबै सबै चिजको चाहिँ सरकारले अन्त्य गरोस् म यो अनुरोध गर्छु धन्यवाद
12: माननीय सदस्य माननीय सदस्य ज्ञान बहादुर शाही समय 6 मिनट त्यसपछि माननीय सदस्य यज्ञ मणि नेपानी
14: सम्माननीय सभामुख महोदय आज म एउटा सांसदको हैसियतमा मात्र बोलिरहेको छैन आज म एउटा दाजुको हैसियतमा बोलिरहेको छु मेरो आफ्नै भाइ आज बेपत्ता भएको छ मेरो भाइ जस्तै करिब 6,000 नागरिकहरू आज बेपत्ता भएका छन् आज मेरो जिल्ला जुम्ला शोकमा डुबेको छ ती आमाहरूको काख रेत्तिएको छ ती बहिनीहरूको सिउँदो पुछिएको छ ती बालबालिकाका आँखाले आज पनि ढोकातिर हेर्दै आफ्ना मान्छे खोजिरहेका छन् मेरो जुम्लाका दाजुभाइ तथा दिदीबहिनीहरू सुरुङभित्र अलपत्र परे कसैको शव बाहिर आयो कसैको अझै अत्तोपत्तो छैन सभामुख महोदय भोटेको सीमा बाढी आयो प्राकृतिकको त्यो भयावक प्रभावमा बगेका मानिसहरूलाई तत्काल बचाउन सक्ने सामर्थ्य राज्यसँग नहुन सक्छ र बाढीको भेलमा बगिरहेका मान्छेलाई समात्न नसक्नु विषयमा म सरकारलाई दोष दिन चाहन्न त्यो सम्भव पनि हुँदैन तर सम्माननीय सभामुख महोदय सुरुङभित्र फसेका मान्छे बगिरहेका थिएनन् उनीहरू त्यहीँ थिए अँध्यारोभित्र थिए सायद एउटा सानो आशा बोकेर बसिरहेका थिए सरकार आउँछ मेरो मान्छे आउँछ र मलाई बचाउँछ भनेर आशा बोकेर बसेका थिए र हामीले सरकारलाई 4 घण्टामै सुरुङभित्र मान्छे फसेका छन् भनेर जानकारी गराएका थियौं त्यसको 12 घण्टाभित्र गृहमन्त्रीसँग सँगै बसेर सुरुङभित्र मान्छे फसेका छन् बचाइदिनु पर्यो भनेका थियौं तर उनीहरूले बचाउनुको सट्टा 24 घण्टा बित्यो 48 घण्टा बित्यो 72 घण्टा बित्यो 144 घण्टा बित्यो 168 घण्टा बित्यो 264 घण्टा बितिसकेपछि मात्र उद्धारको थालनी शुरू भएको छ सम्माननीय सभामुख महोदय त्यो पनि प्रधानमन्त्रीले सुरुङमा हिलो फाल्ने मेसिन छैन भनेर शुरू भएको छ सम्माननीय सभामुख महोदय 48 घण्टाभित्र जुम्लाका 4 जना दाजुभाइहरू 200 मिटरको सुरुङभित्रबाट जीवितै बाहिर आएका थिए उनीहरू आफै परमार थिए त्यहाँ जीवन थियो त्यहाँ सास थियो त्यहाँ उद्धारको सम्भावना थियो तर सरकारले उनीहरूसँग सामान्य उनीहरूको कुरा पनि सुनेन सम्माननीय सभा महोदय सुरुङ विज्ञसँग फलफल गर्न सकिन्थ्यो, निजी क्षेत्रसँग सहयोग माग्न सकिन्थ्यो, विदेशी उद्धार टोली बोलाउन सकिन्थ्यो, आवश्यक उपकरण तुरन्त ल्याउन सकिन्थ्यो, तर एउटा मिनी स्काइवेटर ल्याउन पनि कति दिनहरू हप्तौं दिनहरू लागे। सात दिनपछि मात्र उपकरण सुरुङको मुखमा पुग्यो। सभामुख महोदय, हामीले त्यहाँ केवल सात दिन गुमाएका थिएनौं, हामीले सम्भावित जीवनका सात दिन गुमाएका थियौं। त्यो सात दिनमा कसैकी आमा ढोकातिर हेरेर बसिरहेकी थिइन्, कसैकी श्रीमतीले फोन बच्छ कि भनेर मोबाइल हातमा समातेर बसेकी थिइन्, कसैको बच्चाले सोध्यो होला बुवा कहिले आउनुहुन्छ भनेर, र आमाले आँसु लुकाउँदै भनिन् होला छिट्टै आउनुहुन्छ बाबु, तर त्यो छिट्टै कहिल्यै फर्किएन। आज 22 र 23 दिनपछि सुरुङ खुलेको छ, तर सभामुख महोदय सुरुङ खुलेको छ, घर फर्किने मान्छे फर्किएको छैन, सुरुङबाट आवाज आएको छैन, लासहरू आएका छन्, कुनै आमाको छोरा आएन त्यहाँबाट लास आयो, कुनै श्रीमतीको श्रीमान आएन त्यहाँबाट लास आयो, कुनै छोरीको बाबु आएन त्यहाँबाट लास आयो, कुनै बच्चाको आफ्नो बुवा आएन त्यहाँबाट लास आयो। मेरो आफ्नै भाइ, म अझै पनि मलाई सम्झाइरहेको छु मेरो मनलाई, सायद ऊ जीवित होला, सायद ऊ कतै अड्किएको होला, सायद कुनै दिन ढोका ढकढक भित्र पस्दै मलाई दाई म आए, तर हरेक सुरुङबाट शब निकाल्दा आशा अलिकति मर्दो रहेछ। सम्माननीय सभामुख महोदय, यो पीड़ा कुनै भाषणमा व्यक्त गर्न सक्दिन, आँसुले पनि सक्दैन, तर हामी राज्यलाई प्रश्न गर्नपर्छ। राज्यसँग 2 लाख भन्दा बढी सुरक्षा जनशक्ति छ, राज्यसँग 1.5 लाख भन्दा बढी सरकारी कर्मचारी छ, राज्यसँग 21 खरब भन्दा बढी पैसा छ, हामी सांसदसँग के छ? एक महिनाको तलब र स्वकीय सचिवालय छ, र आफ्नै व्यक्तिगत प्रयास र राज्यको उद्धार संयन्त्र परिचालन गर्न शक्ति हामीसँग छैन। त्यसैले हामीले सरकारलाई सुनायौं, गुहार्यौं, सरकार तपाईँ जानुहोस्, तपाईँको शक्ति प्रयोग गर्नुहोस्, तपाईँको साधन प्रयोग गर्नुहोस्, विदेशबाट ल्याउनु परे ल्याउनुहोस्, किन्नु परे किन्नुहोस्, विशेषज्ञ बोलाउनु परे बोलाउनुहोस्, तर मान्छेको सास बाँकी हुँदा त्यहाँ पुग्नुहोस्। तर समय गयो, आज पनि हामी सब गन्दैछौँ। सम्माननीय सभामुख महोदय, यो मेरो कुरा 182 जना सांसदलाई चित्त नबुझ्न सक्छ, 50 लाख भन्दा बढी सरकारलाई मत दिएका मतदातालाई मेरो कुरा मन नपर्न सक्छ, सायद यो देशका 1 करोड मान्छेलाई मेरो कुरा मन नपर्न सक्छ, तर सभामुख महोदय, सत्य जनमतले बलिँदैन, सत्य सत्य नै हुन्छ। सुरुङभित्रका मानिसहरू जीवित हुन सक्ने सम्भावना र अवस्थामा समय उद्धार हुन सकेन, सरकारले सुरुङभित्र मान्छेको हत्या गर्यो, यही नै हो सत्य, यो सत्य कुरा यही नै हो। सम्माननीय सभामुख महोदय, त्यही भएर सम्माननीय सभामुख महोदय, म यो कुनै राजनीतिक स्वार्थका लागि भनेको छैन, म कसैलाई राजनीतिक रूपमा दोषारोपण गर्न खोजिरहेको छैन, म एउटा आमाको आँसु देखेर बोलिरहेको छु, एउटा श्रीमतीको खाली सिउँदुर सिउँदो देखेर बोलिरहेको छु, एउटा बच्चाको बुवा कहिले आउनुहुन्छ भनेर प्रश्न सुनेर बोलिरहेको छु। त्यसैले सभामुख महोदय, यो सत्तापक्ष र प्रतिपक्षको प्रश्न होइन, मान्छेको सास बाँकी हुँदा राज्य किन पुगेन? राज्य सत्ताको क्यामेराले देखेन होला, राज्य सत्ताका पत्रकारले देखेनन् होला, राज्य सत्ताका भ्लगरहरूले देखेनन् होला, राज्य सत्ताका अल्गोरिदमका पिताहरूले देखेनन् होला, तर सभामुख महोदय, क्यामेराको आँखाले नदेखे पनि भगवानको आँखाले देखेको छ। सुरुङभित्रका मानिसहरू जीवनका लागि छटपाइरहेको बेला कति घण्टा बित्यो, कति आशा मर्यो, कति परिवारको प्रतीक्षा टुट्यो, त्यो सबै भगवानको आँखाले देखेको छ। मलाई थाहा छैन मेरो भाइ फेरि अगाडि उभिएर आउँछ कि आउँदैन सम्माननीयज्यू, तर मेरो भाइको जस्तो त्यहाँ सुरुङ मार्गभित्र फसेको जस्तो यो अवस्था कसैको पनि नहोस्, फेरि पनि जे चिज ल्याउनुपर्छ ल्याउनु, सिर्फ भिडियो फलकका लागि सरकारले आज मान्छेको हत्या गरेको छ, यो हत्या फेरि नहोस्, म यो अपिल गर्न चाहन्छु। र जाँदा जाँदै सम्माननीय सभामुखज्यू, म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईँकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेन्जी आन्दोलनको आमा अहिले रुनुभयो संसदमा, तपाईँले सरकार चलाएको 6 महिना भयो, राष्ट्रिय मानवाधिकार आयोगलेसम्म को दोषी हुन् भनेर प्रमाणपत्र बुझाएको तपाईँलाई आज 6 महिना भयो, मानवाधिकार आयोगले अपराधीलाई आजसम्म किन पक्रिनु भएको छैन? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा चाहिँ किन बसिराख्नु भएको छ? यो प्रश्न ती आमाको आँखाको आँसु पुछ्नुहोस्। जेन्जी आन्दोलनमा जो जो अपराधी छन्, चाहे सत्तापक्षका हुन् चाहे प्रतिपक्षका हुन्, यिनीहरूलाई समाउँदै जेल हाल्नुहोस्। म अहिले पनि यो संसदमा एकजना सांसद हुनेकी आमा हुँदै गर्दाखेरि सत्ताको कुर्सीमा तपाईँहरू कसरी बस्न सक्नुहुन्छ? पक्राउ
12: मान्य सदस्य यज्ञमणि नेपानी, समय 7 मिनट, त्यसपछि मान्य सदस्य मोहन कृष्ण श्रेष्ठ।
15: सम्माननीय सभामुख महोदय, संयुक्त राष्ट्र संघीय महासभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूको आज हुँदै गरेको यात्रालाई शुभकामना भन्न चाहन्छु। बैठक सगरमाथा भन्दा उच्च, बुद्धत्व जस्तै दिव्य, सागर भन्दा गहिरो, गंगाजल भन्दा पवित्र बनोस्, पार्टी तथा मेरो तर्फबाट समेत अग्रिम शुभकामना व्यक्त गर्दछु। विषयमा जाउँ, राज्य दुई तिहाई को सरकार पायो तर अकूत संपत्ति आर्जन करने को संपत्ति छानबीन गर्न पाएन। धन कहाँबाट आयो र धन कहाँ जाँदैछ भन्ने कुरा छानबीन गर्न पाउँदैन भने अनि पुगिन्छ कहाँ, हुन्छ सुशासन कसरी, यति मात्रै हो र? जेन्जी विद्रोहको नरसंहारकर्तालाई अनुसन्धान गर्छु भन्दै थियो सरकारले, नगर भन्यो। क्याम्पस पढ्ने विद्यार्थीहरूले पढ्ने हो, तिमीहरूले राजनीति गर्ने होइन भनेर कानून बनाउदियो त्यो सरकारले, हुँदैन राजनीति गर्न देऊ भन्यो। ट्रेड युनियनहरूको अफिस बनाएर सरकारी कार्यालयहरू राखिएको थियो, यो हुँदैन सरकारले प्रयोग गर्छ भन्यो, हुँदैन ट्रेड युनियनलाई देऊ भन्यो। अनि त्यति मात्र हो र? घरको छत छतबाट पैसा उडाइएका समाचारहरू आए, तिनीहरूको सम्पत्ति शुद्धिकरण छ कि छैन भनेर हेर्छु भन्दै थियो राज्यले, अनुसन्धान नगर भन्यो। अनि यी घटनाक्रमहरूले दुई तिहाईको सरकारले गर्न यो सुशासन पाउँदैन भने गर्ने चाहिँ कसले? गर्ने कसले हो? पछिल्ला घटनाक्रमहरूबाट म स्पष्ट छु, अदालत परिवर्तनको पक्षमा छैन। न्यायालय कस्तो छ भनेर न्यायाधीश, वकिल, नेता, कर्मचारीले सोध्ने होइन, न्यायालय कस्तो छ भनेर एउटा मुद्दा जितेर आएको बहादुरलाई पनि नसोध्नुहोस्, एउटा मुद्दा हारेको व्यक्तिलाई पनि नसोध्नुहोस्, मुद्दा जितेर हातमा फैसला बोकेको र आएको व्यक्तिलाई प्रश्न गर्नुहोस् न्यायालय कस्तो छ, यो न्यायालयले न्याय दिँदैन भन्छ। यस्तो न्यायालय बोकेर बसेका छौं हामी। यो न्यायालय हामीले बोकेर हिँड्यौं भने स्वस्तानीको व्रत कथा जस्तो, महादेवले सती भो देवी बोके जस्तो हुन्छ, जहाँ जहाँ गयो त्यही त्यही पतन हुने। स्वस्तानी व्रत कथामा छ, त्यहाँ सती देवीको मस्तिष्क कहाँ पतन भयो आजसम्म त्यो खोजीको विषय छ। यस्तै होला हाम्रो न्यायालयको न्याय, कहाँ पतन हुन्छ पत्तै हुँदैन, न्याय पतन हुन्छ, हामी सकिन्छौ। त्यसैले यो न्याय परिवर्तन आजको आवश्यकता हो। संसदको बहस शुरू गरौं, सबै दलले शुरू गरौं। विगतमा हामीले देख्यौं न्यायालयले परिवर्तन स्वीकार नगर्या, 15-16 सालमा हामीले देख्यौं कांग्रेसलाई न्यायालयले स्वीकार गरेन, 78-79 सालमा देख्यौं एमालेलाई स्वीकार गरेन, 63-64 सालमा माओवादीको परिवर्तनलाई स्वीकार गरेन। यी सबै शक्तिहरू समाप्त भएर गए, परिणाम त देश पनि गति लिन सकेन। अब पालो हाम्रो छ, हामी सकिने कि सचिने, सचिने हो भने न्यायालय सच्याउने तर्फ अब बहस शुरू हुनुपर्छ, संसदमा शुरू हुनुपर्छ, सरकारमा शुरू हुनुपर्छ, सदनमा शुरू हुनुपर्छ। जेन्जी विद्रोही एउटी छोरा गुमाएकी आमा यही सदनमा रुदै थिइन्, न्याय चाहियो भनेर भर्खरे, यो राज्यले न्याय दिन सकेन। त्यसैले म भन्दैछु हामीले पटक पटक सिंहदरबार फेर्यौं, संविधान फेर्यौं, सरकार फेर्यौं, अब न्यायालय नफेरे व्यवस्था नयाँ अवस्था पुरानै हुन्छ। त्यसैले इतिहासले हामीलाई धिकार्छ। नागरिकहरू भन्दैछन् काण्डै काण्डको देश, कहाँ पुगे काण्डहरू, के अदालतको अन्तरिम आदेशले रोकियो भनेर अब हामी चुप लागेर बस्ने नबस्ने? हेर्नुहोस्, हामीले फाइल खोल्छौ भन्यौं, फाइल मात्रै खोल्नु भनेको चाहिँ एउटा समाचार बन्नु, तर कुनै पनि व्यक्तिलाई पक्राउ गरेर अपराधीलाई टुङ्गोमा पुर्याउनु भनेको शासन गर्नु, शासक हुने कि समाचार बन्ने, अब जिम्मा हाम्रो। त्यसैले म आज भन्दैछु न्यायालयका फैसला, न्यायाधीशका विवेकको सन्दर्भमा यो संसदमा बोल्न पाइँदैन। तर यसको अर्थ यो पनि होइन, यो संविधानमा उल्लेख भएको महाभियोगको व्यवस्था यो संविधानको सुन्दरताका लागि मात्रै होइन, विधिको शासन र रूल अफ ल का लागि हो। अदालत र न्यायालय पनि अब थितिमा चल्नुपर्छ, विधिमा चल्नुपर्छ भन्नका लागि हो। त्यसैले अब म भन्छु सरकारलाई आवश्यक कानून ल्याऊ, के गर्दा अपराध हुने कि समाचार बन्ने, अब जिम्मा हाम्रो। त्यसैले म आज भन्दैछु न्यायालयका फैसला, न्यायाधीशका विवेकको सन्दर्भमा यो संसदमा बोल्न पाइँदैन। तर यसको अर्थ यो पनि होइन, यो

0: अपराधीहरूलाई कठागारामा राखेर सधैँका लागि कारावास पुर्याउन सकिन्छ, ती कानून ल्याउनुहोस्, यो संसद पास गर्न तयार छ। कुन कुन कानूनले रोक्यो सरकारलाई अनुसन्धान गर्न, कुन कुन कानूनका कारणले गर्दा अदालतले लगाम लगायो, ती चीजहरू पनि लिएर आउनुहोस्, ती खारेज गर्न हामी तयार छौं, तर द्याएका काम गरौं। नम्बर एक, न्यायपालिकाको पुनर्संरचना गरौं, त्यो कार्यदल गठन गरौं। न्यायाधीशको सम्पत्ति गोप्य राख्ने व्यवस्था बन्द गरौं, त्यो कानून संशोधन गरौं। फैसलाहरू अध्ययन गर्ने समिति गठन गरौं। न्यायाधीशहरूले गरेका फैसलाहरू कसले अध्ययन गर्ने? मैले यो विषय महाभियोगको विषयसम्म पुग्दिन, तर अदालतका यत्र तत्र फैसलाहरू अध्ययन गर्ने समिति यही संसदले गठन गर्नुपर्दछ र न्यायालयमा के हुँदैछ हेर्नुपर्छ। यो मैले स्वतन्त्र न्यायालयको पक्षमा बोल्दैछु, स्वतन्त्र न्यायपालिकाको विपक्षमा होइन, तर अराजक स्वतन्त्र न्यायपालिका हाम्रोका लागि सही हुँदैन। त्यसैले आज म भन्दैछु, सही सर्वोच्च अदालतले 29 किसिमका बिचौलियाहरू अदालतमा छन् भन्ने प्रतिवेदन दिएको, त्यो प्रतिवेदन कसले कार्यान्वयन गर्ने हो? आजसम्म ती पनि जिउका त्यो छन्। हामीले यी र यस्ता कामहरू गरौं। न्याय परिषदमा परेका सम्पत्ति छानबिनका सन्दर्भमा न्यायाधीशका विषयमा कहिल्यै केही हुँदैन, त्यसैले न्यायाधीशको सम्पत्ति छानबिन शुरू गरौं, अनि मात्रै यो देशमा सुशासन ठूलो शुरू हुन्छ। यदि यो पनि गरिएन भने हामी जस्ताको तस्तै अवस्थामा पुग्छौं। त्यसैले मेरो विनम्र अनुरोध छ, यो देश कानूनी राज बनाउने हो, यो देश समय सापेक्ष न्यायालय बनाउने हो, यो देशमा नागरिकले न्याय प्राप्ति गर्ने बनाउने हो भने अब परिवर्तनको बहस शुरू हुनुपर्छ। यो न्यायालयले न्याय सम्पादन गर्न सक्दैन, यो न्यायालयले परिवर्तन संस्थागत गर्न सक्दैन, यो न्यायालयले आजको विज्ञान प्रविधि अनुसारको न्याय दिन सक्दैन। त्यसैले न्यायपालिका पुनर्संरचना आजको आवश्यकता हो।
1: माननीय सदस्य किन उठ्नु भएको? के विषय हो माननीय सदस्यको? माननीय सदस्यलाई माइक दिनु, एक मिनट भित्र आफ्नो कुरा राख्नु।
2: सभामुख महोदय, नेपालको संविधानले शक्ति पृथकीकरणका सिद्धान्तहरू स्पष्टसँगले व्याख्या गरेको छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई फरक फरक ढंगले आफ्ना भूमिकामा राखेको छ। आज यो संसदभित्र कानून निर्माण गर्ने कुराको क्षेत्रमा यो प्रतिनिधि सभा खुला छ, स्वतन्त्र छ, तर न्यायालयमाथि जसरी हस्तक्षेप गर्ने कुरा गरिँदैछ, सभामुख महोदय, जेएनजी आन्दोलनको बेलामा सर्वोच्च अदालत लगायतका धेरै अदालतहरूमाथि आगो लगाएर यो देशको न्याय व्यवस्थामाथि हमला गरियो, अब फेरि नयाँ हमला के गर्न खोजिँदैछ? यस खालको गलत र न्यायमूर्तिमाथिको हमला अब स्वीकार्य छैन। सभामुख महोदय, यो गलत अभिव्यक्ति तुरन्तै सच्याइयोस् र यो रोशनबाट उठाएको यो कुरालाई अविलम्ब।
1: मान्य सदस्य बस्नु, ध्यान आकर्षित भइसकेछ। मान्य सदस्य के विषय हो?
3: मैले विपक्षी बेन्चबाट जे कुरा बोलियो संविधान, यो उहाँले गरेको कुरा चाहिँ यो 21 को घ विपरीत उहाँले बोल्दै हुनुहुन्छ। अझै त्यो मात्रै होइन, प्रतिनिधि सभाको एउटा सार्वभौम संसदको विरुद्धमा बोल्दै हुनुहुन्छ। त्यसरी यो विषयमा मलाई समय निर्धारण नगरिकन छोटोमा म आफ्नो वक्तव्य सक्छु, किनभने न्यायालय पुनर्संरचना आज यो देशको आवश्यकता हो। 7 सालदेखि हुन नसकेको कुरा हो, देशका व्यवस्था परिवर्तन गरे, न्यायालय परिवर्तन गरे। यो विषय
1: मान्य सदस्यलाई माइक दिने, एक मिनट भित्र आफ्नो कुरा राख्नु।
0: सभामुख महोदय, 7 सालका क्रान्तिदेखि आजसम्म न्यायालय परिवर्तन हुन सकेन, त्यसैले संविधानको धारा 105 अदालतले गरेका फैसलाहरूको सन्दर्भमा प्रश्न उठाउन नसकिने हो। अदालतबाट हुने न्याय सम्पादनको विषय प्रश्न उठ्दैन, तर न्यायालय पुनर्संरचनाको विषय, न्यायाधीशहरूको व्यक्तिगत विषय संसदको विषय हुन्छ। व्यक्तिगत विषय मुद्दाको फैसला होइन।

0: सम्पादनको विषय हुन्छ। जेन्जी विद्रोहका मुद्दा आजसम्म अड्काएर राख्ने न्याय पालिकाले यी मुद्दाहरू सक्नुपर्छ भन्नु न्यायालयमाथि हस्तक्षेप हुन्छ। गरीबले न्याय पाएन भन्नु न्यायालयमाथिको हस्तक्षेप हुन्छ। संविधानको बहसको विरुद्ध हुन्छ। गरीबका लागि न्याय दिने व्यवस्था गरौं भन्नु 105 विरुद्ध हुन्छ भने हामी संसदलाई के मान्दैछौ? संसद छलफलको ठाउँ होइन। हामीलाई नागरिकले मत दिएर पठाएको न्यायालय पुनर्संरचना नगर भन्नका लागि हो। विपक्षी तर्फकाले बोल्नुपर्छ यो कुरा। तपाईँहरूलाई न्यायालय पाल्नु छ।
1: माननीय सदस्य मदन कृष्ण श्रेष्ठ, समय 5 मिनट, त्यसपछि माननीय सदस्य साजिदा खातुन सिद्दिकी।
2: सामान्य सभामुख महोदय, दशैं तिहार नजिकिँदैछ। विदेशमा काम गर्ने नेपालले महिनौ अघि टिकट काटेर घर फर्किने दिन गनिरहेका छन्। कसैको सीमित बिदा, कसैको उपचार, कसैले महत्वपूर्ण काम, तर राष्ट्रिय ध्वजवाहकको उडान अनिश्चित हुँदा यात्रुले आर्थिक र मानसिक दुवै शास्ति बेहोर्नु पर्छ। नेपाल वायुसेवा निगमका दुवै वाइड बडी जहाज प्राविधिक समस्याका कारण विदेशमा रोकिएका छन्। एउटा जापानको नारितामा र अर्को इटालीमा। पर्यटन मन्त्रीज्यूले जहाजको हालको अवस्था र सेवा पुनः सञ्चालनको तयारीबारे आजै सदनलाई जानकारी दिन माग गर्दछु। चीन सातामा 40 करोड रुपियाँ भन्दा बढी कारोबार गुमेको छ र अनुमानित मर्मत खर्च जोड्दा कम्तीमा 90 करोड रुपियाँ बिते भार पर्ने प्रारम्भिक आकलन रहेको छ। गुमेको कारोबार र घाटा एउटै होइनन्, मर्मतको अनुमान र वास्तविक भुटानी पनि एउटै होइनन्। त्यसैले यी सबै रकम छुटाछुटी देखिने विवरण प्रस्तुत गरियोस्। सभामुख मोडे, हवाई सुरक्षाका कुनै सम्झौता हुन सक्दैन। प्राविधिक समस्या भएको जहाज आवश्यक जाँच र स्वीकृति बिना उडाउन मिल्दैन। यात्रुको जीवन भन्दा महत्वपूर्ण उडान तालिका होइन, तर जहाज सुरक्षित नभएसम्म उडाउन नहुने जिम्मेवारीसँगै यात्रुलाई समयमै खबर गर्ने, वैकल्पिक यात्रा मिलाउने र मर्मत प्रक्रियालाई प्रभावकारी बनाउने जिम्मेवारी निगमको हो। प्राविधिक समस्या लापरवाही होइन, तर त्यसपछिको निर्णय समन्वय र यात्रु व्यवस्थापन कति प्रभावकारी भयो भने प्रश्नको उत्तर सरकारले दिनुपर्छ। म 5 विषयमा स्पष्ट जवाब माग चाहन्छु। पहिलो, प्रभावित यात्रुको व्यवस्थापन। कति उडान रद्द भए यात्रुको यात्रा प्रभावित भयो? कतिलाई वैकल्पिक उडानमा पठाइयो? कतिजना अझै प्रतीक्षामा छन्? मन्त्रीजीले विवरण दिनुहोस्। यात्रुले फोन गर्दा र कार्यालय पुग्दा उडानबारे जवाफ नपाउने र उडानबारे अनुमान गरेर बस्नुपर्ने आवश्यक अवस्था आउन नदिनुहोस्। यात्रुलाई आधिकारिक माध्यमबाट नियमित जानकारी दिने व्यवस्था गरियोस्। यात्रा रद्द गर्न चाहनेलाई रकम फिर्ता, सहज र आवश्यक यात्रा गर्ने, बिरामी बाल बालिका र भिसाको म्याद सकिन लागेका यात्रुलाई प्राथमिकता दियोस्। दोस्रो, मर्मत र सेवा पुनः सञ्चालनको विश्वसनीय कार्यतालिका। दुवै जहाजमा देखिएका समस्या के हो? मर्मतको कुन चरण पूरा भएको छ? प्राविधिक निकायको मूल्याङ्कनका आधारमा सहभागिता समय तालिका सार्वजनिक गरियोस्। समय तालिका परिपूर्ण भए कारणसहित यात्रुलाई खबर गरियोस्। तेस्रो, मर्मत सम्झौता र व्यवस्थापकीय तयारीको समीक्षा। निगमसँग नियमित मर्मत जगेदा पार पूर्जा र आकस्मिक प्राविधिक सहयोगको कस्तो व्यवस्था छ? सम्झौताले मर्मत र निर्माता पछिको जिम्मेवारी कसरी तोकिएको छ? जहाज लामो समय सेवा बाहिर हुँदा वैकल्पिक सेवा सञ्चालन गर्ने योजना के थियो? त्यसले कति काम गर्यो? यी विषयमा स्वतन्त्र प्राविधिक तथा व्यवस्थापकीय समीक्षा गरियोस्। कमजोरी भेटिए जिम्मेवारी तोकियोस् र सुधारको समय सीमा लियोस् जियोस्। चौथो, आर्थिक भारको पारदर्शी हिसाब घुमेको कारोबार सञ्चालन खर्च मरम्मत खर्च होटल तथा वैकल्पिक टिकट खर्च र बीमाबाट प्राप्त हुन सक्ने रकम छुटाछुटी प्रस्तुत गरियोस्। बीमाको दावी गरिएको भए त्यसको अवस्था के छ? सम्झौता अनुसार अन्त्य पछिबाट रकम असुल गर्ने मिल्छ कि मिल्दैन? वास्तविक रूपमा निगमले बेहोर्नु पर्ने रकम कति हो? सार्वजनिक गरियोस्। पाँचौं चाड पर्वको यात्रामा लागि तत्काल कार्ययोजना। आगामी साताहरूमा निगमले आफ्नो क्षमताबाट कति उडान विश्वसनीय रूपमा सञ्चालन गर्न सक्छ? विदेशमा रहेका नेपालीलाई आफ्नो उडानको अवस्था बुझ्न समस्या परे सहयोग लिन सजिलो बनाइयोस्। सभामुख महोदय, राष्ट्रिय ध्वजभाग प्रति नागरिकको विश्वास प्रत्येक टिकटसँग जोडिएको हुन्छ। त्यो टिकटमा पैसा लगानी मात्र होइन, यात्रुका विदा पारिवारिक जिम्मेवारी र समय र पनि जोडिएको हुन्छ। निगमलाई सक्षम बनाउन व्यावसायिक व्यवस्थापन, प्राविधिक क्षमता र निरन्तर जवाबदेता आवश्यक छ। सुधारका ठोस प्रस्तावमा
1: मान्य सदस्य सजिता खातुन सिद्दिकी, समय 5 मिनट, त्यसपछि मान्य सदस्य निराशा चौधरी डगौरा।
3: सम्मान्य सभामुख महोदय, अस्सलाम वालेकुम। सरकार, तिमी कहाँ छौ? तिमी के गर्दैछौ? तिमी कता कता व्यस्त छौ र तिम्रो अहिलेको काम के छ भनेर यो मैले सोधेको होइन, अहिले जनताले सोधिरहनु भएको छ र मैले सोध्दैछु। सय बुदा सरकारले ल्याउनु भएको थियो, सय बुदामा कति फाइनल भयो र कति बाँकी छ अब समीक्षा गरौं र अगाडि बढौं। आज म कुनै दलको पक्षमा विपक्षमा मात्र होइन, नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा केही राष्ट्रिय प्रश्नहरू राख्न चाहन्छु। हामीले पछिल्ला वर्षहरूमा धेरै पीड़ा भोग्यौं। सड़कमा हिंसा भयो, युवाहरूको ज्यान गयो, सार्वजनिक संरचनामा क्षति भयो, नागरिकको विश्वासमा चोट पुग्यो। जेनजेट आन्दोलनसँग जोडिएका घटनामाथि राष्ट्रिय मानवाधिकार आयोगले अनुसन्धान गरेर विभिन्न विषयमा कानूनी कार्यवाही र जवाबदेताका लागि सिफारिश समेत अगाडि बढ़ाएको छ। म भन्न चाहन्छु, जेनजी परिवारले न्याय कहिले पाउने? सरकार, आज यो सदनमा जेनजीकी आमा को आँखामा आँसु भयो, अब यो सदनले जेनजीको आमाको आँखामा आँसु अथवा जेनजीको परिवारको आँखामा आँसु होइन, न्यायको अनुभूति दिनुपर्छ। अब म प्रश्न कसलाई दोष लगाउने भन्ने मात्र होइन, प्रश्न हो त्यस्ता घटना फेरि नदोहोरिने राज्य प्रणाली हामीले बनायौं कि बनाएनौ? जनताको असन्तुष्टि सड़कमा विस्फोट भएपछि मात्र सरकार जाग्ने होइन, फियर काम नहुँदा थुप्रै समस्या हुन सक्छ। त्यो समस्या आउनुभन्दा अगाडि नै राज्यले नागरिकको आवाज सुन्नुपर्छ कि पर्दैन? युवालाई विरोध गर्ने अधिकार चाहिन्छ, तर राज्यले पनि युवाहरूको भविष्यप्रति उत्तरदायी हुनुपर्छ। न्याय चाहिन्छ, तर न्यायसँगै संस्थागत सुधार पनि चाहिन्छ। विपक्षी बेन्च जनताको आवाज हुन्, विपक्षी बेन्च सत्ताको दास होइनन्। विपक्षी बेन्च सरकारको राम्रो काममा सहयोग गर्छ र विपक्षी बेन्च सरकारको नराम्रो काममा खबरदारी पनि गर्छ। सम्मानीय सभामुख महोदय, आज अर्को गम्भीर विषय विपद व्यवस्थापन। भोटे कोशी लगायतका विपदले हामीलाई एउटा कठोर पाठ दिएको छ। नेपालमा विपद व्यवस्थापन अझै पनि घटना भएपछि उद्धार गर्ने प्रणालीमा सीमित हुनु हुँदैन। मानवीय क्षति भइसकेपछि हामीले तथ्याङ्क गर्ने होइन, क्षति हुनु अघि जोखिम पहिचान गर्ने राज्य प्रणाली बनाउनुपर्छ। हाम्रो सुरक्षा निकायले कठिन परिस्थितिमा गरेको उद्धार प्रयासप्रति म सम्मान व्यक्त गर्दछु। मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त सहयोगप्रति पनि धन्यवाद दिन चाहन्छु। तर प्रश्न यति हो, हामीसँग पर्याप्त उपकरण थिए कि थिएनन्? थिएनन् भने समयमै किन जुटेनन्? जोखिमको पूर्व सूचना थियो भने त्यस अनुसार तयारी किन भएन? र म भविष्यमा एउटै विपदमा यति ठूलो मानवीय क्षति नहोस् भनेर जिम्मेवार निकायको स्पष्ट कमाण्ड प्रणाली कहिले बन्छ? सरकार, विपद व्यवस्थापन कुनै एउटा मन्त्रालयको विषय होइन, यो राष्ट्रिय सुरक्षा, पूर्वाधार सुरक्षा र नागरिक सुरक्षाको विषय हो। सम्मानीय सभामुख महोदय, अब नेपालको विदेश नीतितर्फ पनि ध्यान दिन आवश्यक छ। भारतमा हालै भएको 18 बीआरआईसीएस शिखर सम्मेलनमा नेपाल सहभागी भएन। नेपालको सदस्य नेपाल बीआरआईसीएसको सदस्य होइन, यो हामी सबैलाई थाहा छ। यो वास्तविकता पनि होइन, तर यस्ता क्षेत्रीय तथा विश्वव्यापी मञ्चमा नेपालको कूटनीतिक उपस्थिति पहल र राष्ट्रिय हितको प्रस्तुति कति सक्रिय छ भन्ने प्रश्न हामीले उठाउनै पर्छ। छिमेकी भारत होस् वा चीन, संयुक्त राष्ट्र संघ होस् वा अन्य अन्तर्राष्ट्रिय मञ्च, नेपाल सानो देश हुन सक्छ तर नेपालको राष्ट्रिय स्वाभिमान सानो हुन सक्दैन। हाम्रो झण्डा जहाँ नेपालको हित प्रस्तुत गर्न सकिन्छ त्यहाँ हाम्रो कूटनीतिक पहल पुग्नुपर्छ। सहभागिता सम्भव नभए पनि सम्भाव पहल र राष्ट्रिय एजेण्डा प्रस्तुत गर्ने बाटो बन्द हुनु हुँदैन। र अब सम्माननीय प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन विदेश जाँदै हुनुहुन्छ। म सरकारलाई आग्रह गर्न चाहन्छु यो भ्रमण केवल औपचारिक भ्रमण नबनोस्। प्रधानमन्त्रीज्यूले अन्तर्राष्ट्रिय समुदाय सामु नेपालको शान्ति सार्वभौमिकता जलवायु न्याय हिमालय संरक्षण विकासको अधिकार वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा विपद व्यवस्थापन अन्तर्राष्ट्रिय सहकार्य र युवाका लागि अवसर स्पष्ट रूपमा उठाउनुपर्छ। नेपालले संसारसँग सहयोग माग्दा केवल सहयोग माग्ने देशको रूपमा होइन सम्मान अनि सम्मान साझेदारी र आफ्नो राष्ट्रिय हित स्पष्टसँग प्रस्तुत गर्ने सार्वभौम राष्ट्रका रूपमा उभिनुपर्छ। अन्त्यमा मेरो आग्रह छ हामीले हिंसाबाट सिक्यौं
1: माननीय सदस्य निराशा चौधरी डगौरा समय 4 मिनट त्यसपछि माननीय सदस्य रीमा विश्वकर्मा
4: सम्माननीय सभामुख महोदय कञ्चनपुर जिल्लामा वन्यजन्तु भइरहेको जनधनको क्षतिप्रति सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। केही दिन अघि बेलौरी स्थित अमर स्मृति सामुदायिक वनबाट आएको चितुवाले डम्बर भट्टको फर्माको खोरको जाली तोडेर करिब 150 देखि 200 वटा लेस कुखुरा मारेको थियो। त्यसै गरी कञ्चनपुरको लालझारी जंगल शुक्ला फाटा राष्ट्रिय निकुञ्ज कञ्चन सामुदायिक वन जनजागरण सामुदायिक वन लगायतका क्षेत्रमा हात्ती चितुवा बाघ जस्ता वन्यजन्तुबाट किसानको खेती बाली पशुधन र वर्षौंदेखि मानव जीवन समेत जोखिममा पर्ने गरेको छ। सभामुख महोदय वन्यजन्तु संरक्षण आवश्यक छ तर वन्यजन्तु संरक्षणसँगै नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्नु पनि राज्यको दायित्व हो। त्यसैले जोखिम युक्त क्षेत्रमा फेनेसिङ तार र प्रभावकारी निगरानीको व्यवस्था गर्न तथा मानव वन्यजन्तु न्यूनीकरणका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यान जाओस्। सम्माननीय सभामुख महोदय कञ्चनपुरका आरक्ष पीड़ित नागरिकहरूले वर्षौंदेखि भोगिरहेको समस्याप्रति सरकारको पटक्कै ध्यान गएको छैन। कञ्चनपुरका बेलौरी र पूर्णावास भीमदत्त डोढारा चाँदनी बेटकोट शुक्ला फाटा कृष्णापुर लालझारी र बेलडारी गाउँपालिका लगायत विभिन्न स्थानमा आरक्ष पीड़ितको समस्या जस्ताको त्यस्तै छ। वर्षौं अघि आफ्नो घर र जग्गा छोड्न बाध्य भएका नागरिकहरू आज पनि उचित व्यवस्थापन मुअब्जा र सुरक्षित बासोबासको पर्खाईमा छन्। धेरै वर्ष बितिसक्दा पनि उनीहरूको समस्या समाधान नहुनु दुःखको कुरा हो। सभामुख महोदय कञ्चनपुरका सबै आरक्ष पीड़ितको वास्तविक अवस्था बुझेर उचित मुअब्जा जग्गा र सुरक्षित पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: माननीय सदस्य रीमा विश्वकर्मा समय 5 मिनट त्यसपछि माननीय सदस्य सुशीला ढकाल आचार्य
5: सम्माननीय सभामुख महोदय आज म सदनमा केही हप्ता अगाडि मेरो मम्मीसँग भएको एउटा संवाद साझा गर्न चाहन्छु। मेरो मम्मीले मलाई भन्दै हुनुहुन्थ्यो कसरी उहाँहरूको पालोमा गर्व बसेपछि त्यो गर्वको लिंग पहिचान गरेर यदि छोरी हो भने परिवारबाटै गर्वपतन गराउने दबाव आउँथ्यो। म मेरो परिवारको माइली छोरी हुँ। म भन्दा अगाडि दिदी जन्मिनुभयो र मेरो बाबाले म जन्मिँदा फर्सी काट्नु भएको थियो रे, मेरो भाइ जन्मिँदा चाहिँ खसी काट्नु भएको थियो रे। यही विभेदलाई चिर्न सन् 2066 सालतिर देशमा कानून बन्यो जसले गर्व गर्भपतन को उद्देश्य भ्रूण को लिंग पहचान कर निषेध गयो रिंग का आधार में गर्भपतन करने सजा को व्यवस्था करो। कई हप्ता अघि बारा जिला में 3 वर्षीय बालिका को बलात्कार पछि हत्या भएको समाचार आए पछि मेरो मम्मी ने मलाई भन्नुभयो छोरी जन्मिएर बलात्कार भएर मारिनु भन्दा बरु भ्रूणमै हत्या गरिदिउन्थ्यो। सभामुख महोदय, नेपाल प्रहरीको आधिकारिक तथ्याङ्क अनुसार पछिल्ला 5 वर्षमा नेपालमा 12,059 वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। आर्थिक वर्ष 2082-83 नेपालभर 2,395 वटा दर्ता भएको देखिन्छ। बलात्कारपछि हत्या जस्ता जघन्य अपराधका विरूद्ध कड़ा सजाय र छिटो न्याय माग गर्न जनताहरू पटक पटक सड़कमा आएका छन् र कतिपय अवस्थामा अपराधीलाई मृत्यु दण्डको समेत स्पष्ट माग गर्दै उठाएका छन्। भावनात्मक हिसाबले भन्ने हो भने मलाई पनि कहिलेकाहीँ यो 3 वर्ष 5 वर्ष 11 वर्षको नाग बालिकामाथि बलात्कारको हत्या हुँदाखेरि यस्ता जघन्य अपराध गर्ने अपराधीलाई त झुण्ड्याएरै मारिदिए हुन्थ्यो जस्तो लाग्छ। तर सभामुख महोदय, हाम्रो जिम्मेवारी भावनाले होइन तथ्य र कानूनले निर्देशित हुनुपर्छ। के मृत्युदण्डले वास्तवमै अपराध घटाउँछ त? अमेरिकाको युनिफर्म क्राइमको कम्पेरिटिभ रिपोर्ट अनुसार 2015 2020 हरेक वर्ष मृत्युदण्ड कायम रहेका राज्यहरूको हत्या अपराध दर औसत मृत्युदण्ड नभएका राज्यहरूको भन्दा बढ़ी नै देखिन्छ। क्यानाडाले सन् 2076 मृत्युदण्ड पूर्ण रूपमा खारेज गर्यो र खारेज गरेपछि त्यहाँ हत्या तथा गम्भीर अपराधको दर घटेको देखिन्छ। एमनेस्टी इन्टरनेशनलका अनुसार मृत्युदण्डले अपराधीको मनमा डर पैदा गरेर अपराध रोक्छ भन्ने तर्कको पछाडि कुनै वैज्ञानिक आधार भेटिएको छैन भन्छ। हाल विश्वका 113 देशले मृत्युदण्ड पूर्ण रूपमा खारेज गरिसकेका छन्। थप 32 देशले कानूनमा राखे पनि व्यवहारमा प्रयोग गर्दैनन्। अर्थात जम्मा 145 देशले मृत्युदण्डलाई कानूनी र व्यवहारिक रूपमा त्यागिसकेका छन्। के नेपालमा मृत्युदण्ड सम्भव छ त? नेपालको संविधानको धारा 16 मृत्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ, त्यसैले यो सम्भव छैन। मार्च 1998 नेपालले मृत्युदण्ड उन्मूलन गर्ने इन्टरनेशनल कन्भेन्सन अन सिभिल एण्ड पोलिटिकल राइट्सको मृत्युदण्ड उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय मानव अधिकार प्रोटोकल पनि अनुमोदन गर्ने पक्षधर राष्ट्र हो। तसर्थ नेपालले आफ्नो आन्तरिक कानूनलाई देखाएर अन्तर्राष्ट्रिय दायित्व वा सन्धिका शर्तहरू पालना गर्नबाट पछिन मिल्दैन। सभामुख महोदय, बलात्कारीलाई मृत्युदण्ड माग गर्ने पंक्तिमा चाहिँ हामी अग्रस्थानमै हुन्छौं, तर जब त्यही अपराध आफ्नो मान्छेले गर्छ वा शक्ति प्रभाव पद वा प्रतिष्ठाको आडमा हुन्छ, हामी अपराधलाई मिला पत्र वा ढाकचोपमा टुंग्याउन खोज्छौ। सामाजिक दबाव प्रभाव वा आर्थिक प्रबलनमा पारी कानूनी दायरामा आएका मुद्दा नै फिर्ता गराउन खोज्छौ। कति पटक त पीड़ितको चरित्र हत्या गरी मर्न बाध्य बनाउँछौ अनि जेल बसेर आएका अपराधीलाई चाहिँ पूरै फूलमाला सहित समाजमा पुनर्स्थापित गर्छौ। प्रश्न केवल कानून कति बलियो थियो भन्ने मात्र होइन, राज्य संयन्त्र र त्यसलाई साथ दिने समाज कति जिम्मेवार सचेत र निष्पक्ष छ भन्ने पनि हो। मैले केही अन्तर्राष्ट्रिय अभ्यासहरू यहाँ उद्धृत गर्न चाहे। दक्षिण अफ्रिकाले थुथुजेला केयर सेन्टर मोडल अपनाउँदा दोषी पहिचान सहज भएको जनाएको छ। हामीले पनि राज्यका सबै सेवा पीड़ितसम्म एउटै प्रणाली मार्फत पुग्ने व्यवस्था गर्नुपर्छ। बेलायतको अपरेशन सिटोरियलले पनि पीड़ितलाई होइन अभियुक्तलाई केन्द्रमा राखेर अनुसन्धान गर्छ। पीड़ित पटक पटक अदालत धाउनुपर्ने बाध्यता हटाउँदा रिट्रमाटाइजेशन कम हुने र मुद्दाबाट पछि हट्ने जोखिम पनि घट्ने रहेछ। दक्षिण कोरियाले पुनः अपराधको जोखिम घटाउन उच्च जोखिमका अपराधीमाथि जीपीएस इलेक्ट्रोनिक मोनिटरिङको व्यवस्था गरेको छ। सो प्रसंग हामी भावनात्मक रूपमा के प्रसंग उठाउँछौ भन्ने मात्र होइन, समग्रमा कानूनको दोष औंल्याउने मात्र होइन, हामीले नयाँ कानून बनाउने भन्दा पनि भएकै कानूनहरूलाई प्रभावकारी ढंगले कसरी कार्यान्वयन गराउने र यसमा समाज र तपाईँ हाम्रो भूमिका के भन्ने प्रश्न चाहिँ महत्वपूर्ण छ। धन्यवाद।
1: मान्य सदस्य सुशीला ढकाल आचार्य, समय 4 मिनट, त्यसपछि मान्य सदस्य शारदा कोवर छेत्री।
6: सम्मान्य सभामुख महोदय, भोटेकोशी त्रिशुली बारीमा जीवित जीवन गुमाउनुभएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दछु। आफन्त पर्खिरहेका, घरबार गुमाएका, परिवार र उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवकप्रति एकबद्धता प्रकट गर्दछु। प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्छ। यस बीचमा नेपालका पीड़ित नागरिकहरूको आवाज विश्व सामु प्रभावकारी रूपमा राख्ने प्रयासमा हाम्रो समर्थन रहनेछ। त्यसका लागि सरकारले बोल्ने तथ्य प्रस्तावन र प्रतिबद्धता बारे यसलाई पनि जानकारी दिनुपर्दछ। प्रधानमन्त्री ज्यूले सभा महासभामा बोल्दा नदिने लिएर बगाएको घर कमाउने सदस्य पछि भोलिको खाना कसरी जुटाउने भन्ने चिन्तामा रहेका नागरिक विद्यालय गुमाएका बालबालिकालाई सम्झाउनु पर्दछ। सभामुख महोदय, प्रधानमन्त्रीले विदेशमा सहयोगको कुरा गरिरहनु हुँदा देशभित्र प्रभावित नागरिकसम्म खाद्यान्न, औषधि, सुरक्षित आवास, सरकारी सेवा पुग्ने जिम्मेवारी स्पष्ट हुनुपर्दछ। महासभामा सम्बोधन गर्दै गर्दा नेपालको पीड़ालाई विश्व सामु प्रमाण सहित राख्नुहुनेछ भन्ने अपेक्षा तापक्रम वृद्धि, हिम नदीको अवस्था, चट्टानको अस्थिरता, नदी प्रणाली र स्थानीय पूर्वाधारले कस्तो भूमिका खेले यी प्रश्नको अध्ययन गराउँछ। प्रधानमन्त्रीज्यूले नेपालको संस्थागत स्मृति र कूटनीतिक निरन्तरतालाई साथमा लिएर जानुपर्दछ। नेपालको जलवायु कूटनीतिक यसपटकबाट शुरू भएको होइन, यस 2009 काला पत्थर मन्त्री परिषद बैठकबाट हिमाली जोखिमतर्फ विश्वको ध्यान खिच्ने प्रयास भएको थियो। सन् 2023 कोप 28 नेपालले हिमाल र जलवायु न्यायको विषय उठाएको थियो। सन् 2025 सगरमाथा संवादबाट पनि पर्वतीय क्षेत्रको सरोकारलाई अन्तर्राष्ट्रिय छलफलमा अघि बढ़ाएको थियो। यी प्रयासको उपलब्धि के भयो, कहाँ सहमति भयो, कुन प्रतिबद्धता कार्यान्वयनमा आएन, अब कसलाई आग्रह गर्नुपर्ने हो? पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्र मन्त्री, वैज्ञानिक र अन्तर्राष्ट्रिय कानूनका विज्ञको अनुभव प्रयोग गर्नुहोस्। सरकार बदलिँदा नेपालको राष्ट्र दावी र त्यसका प्रमाण हराउनु हुँदैन। अघिल्लो सरकारले थालेको उपयोगी काम अगाडि बढाउनु राज्यको परिपक्वता हो। महासंघमा जलवायु दायित्वको पालना र प्रभावित देशलाई प्रभावकारी सहयोग र कानूनी दावीको तयारी पनि सँगसँगै अघि बढाउनु होस्। सहयोग माग्दा त्यसको उद्देश्य र स्वरूप प्राप्त गर्ने बाटो स्पष्ट, विस्थापित परिवारको सुरक्षित पुन स्थापना, जीविका पुनर्निर्माण र अत्यावश्यक सार्वजनिक सेवाका लागि अनुदानलाई प्राथमिकता दिनुपर्दछ। विपदले आर्थिक आधार गुमाएको देशलाई पुनर्निर्माणका लागि थप ऋण बोकाउनु पर्ने आवश्यक अवस्थामाथि नेपालले प्रश्न उठाउनु पर्दछ। प्रधानमन्त्रीज्यू, कति रकम आवश्यक र कुन काममा खर्च हुन्छ?
1: मान्य सदस्य सरदा कोवर छेत्री, समय 5 मिनट, त्यसपछि मान्य सदस्य समीक्षा बास्कोटा।
7: सम्माननीय सभामुख महोदय, सर्वप्रथम त म सम्माननीय प्रधानमन्त्रीज्यूको पहिलो विदेश भ्रमणका रूपमा संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन र सम्बोधन गर्न अमेरिका जाँदै हुनुहुन्छ। यस भ्रमणको पूर्ण सफलताको कामना गर्दछु। यस भ्रमण लक्ष्य अनुरूप उपलब्धिमूलक फलदायी रहने कुरामा म विश्वस्त छु। सरकार बनेको करिब 6 महिनाको अवधिमा केही क्षेत्रमा सुधार र नयाँ पहलहरू देखिएका छन्। बन्द उद्योगहरू पूर्ण सञ्चालनका पहलहरू, नेपाली उत्पादनको निर्यात बढ़दो प्रयास, उद्योगी व्यवसायसँग निरन्तर संवाद, 753 स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन, क्यापिटल मार्केटलाई उत्साहित बनाउने कार्यक्रमहरू यसका केही उदाहरणहरू हुन्। साथै सरकारले सार्वजनिक निकाय तथा राज्य संयन्त्रमा आवश्यक जनशक्तिको नियुक्त खुल्ला प्रतिस्पर्धाबाट गर्न पनि शुरूआत गरेको छ। इच्छा शक्ति र काम गर्ने चाहना हुने हो भने गर्न सकिदो रहेछ भन्ने उदाहरण 80 भर्खरै अवरूद्ध भएको कृष्णभीरको बाटो यति छिटो समयमै पूर्ण सञ्चालन हुनु पनि यसको देखिएको छ। विगतमा प्रधानमन्त्री तथा सरकारका नेतृत्वकर्ताहरू विभिन्न राजनीतिक कार्यक्रममा पार्टी प्रवेश, उद्घाटन र औपचारिक सम्बोधनमा बढ़ी केन्द्रित हुने राजनीतिक अभ्यास पनि देखिन्थ्यो, तर अहिले भने उद्घाटन भन्दा काम, प्रचार भन्दा परिणाम र औपचारिकता भन्दा सेवा प्रभावलाई प्राथमिकता दिने संस्कार विकास हुँदै गएको देखिन्छ। तर सभामुख महोदय, सुशासन र राम्रो चरित्रले मात्र देश चल्दैन। यति बेला हामी चाडपर्वको मुखमा छौं। चाडपर्व शुरू हुन लागेदेखि नै हामीहरूमा छुट्टै हर्ष उल्लास बढ्दै जान्छ। तर यसपटक परिस्थिति अलिकति फरक छ। एकातिर हामी भोटेको सिको बाढ़ीले गहिरो पीड़ामा छौं भने अर्कोतिर बजारमा दैनिक आवश्यक वस्तुको महँगीले जनतामा थप निराशा थपेको छ। हाम्रो देशको अर्थतन्त्र आफैमा चाडपर्वमुखी भएको हुँदा सधैँ जसो मूल्य वृद्धि यही समयमा हुने भएको देखिन्छ। महँगी बढ़नुमा आन्तरिक र बाह्य धेरै कारणहरू छन्। पछिल्लो समयमा विश्व बजारमा देखिएको इन्धन सप्लाई चेनको समस्या आउँदा त्यसको प्रत्यक्ष प्रभाव हाम्रो नेपालमा पनि परेको छ। खास गरी मिडल इस्टको कन्फ्लिक्टले पनि हामीमा धेरै असर परेको छ। यति मात्र होइन, हाम्रो आफ्नै देशमा पनि सड़क सञ्चालन भत्किँदा र सहज यातायात नहुँदा मूल्य वृद्धि बढ़दै गएको हो। तर सम्माननीय सभामुख महोदय, यति भनेर मात्र हुँदैन, यसमा सरकार र नियामक निकायको पनि भूमिका सन्तोषजनक छैन। हामी आफै बजारमा तरकारी किन्न गयो भने बिहान 200 पर्ने तरकारी साँझ 60-70 पाइन्छ। यस्तो किन भयो? सरकारले तोकेको मूल्य सूचीको पूर्ण कार्यान्वयन किन भएन? यसबारे सरकारले पनि तदारूकता देखाउन आवश्यक छ। नेपालमा उत्पादित वस्तुको स्टोरिङ फेसिलिटी राम्रो छैन। जुन सामान जहिले चाहियो त्यही बेला नै आयात गर्ने हाम्रो प्रवृत्ति छ। कम्तीमा सरकारले हाम्रो नेपालका लागि 3 महिनालाई पुग्ने गरी आवश्यक वस्तुको स्टक गर्ने र सजिलै नागरिकलाई पुर्याउने योजना बनाएर काम नगर्ने हो भने शब्दका शुभकामनाले हाम्रो यसपालिको चाडपर्वमा नागरिकमा खुशियाली र हर्ष उल्लास भने देखिँदैन। त्यसैले साँच्चै जनताको अनुहारमा महँगीको पीड़ा कम गरेर खुशी ल्याउनका लागि 3 तहकै सरकारमा सुफत मूल्यका सरसामान पाउने गरी वितरण केन्द्र सञ्चालन गर्न अनुरोध गर्दछु। सरकारले फाइनेन्सियल ट्रान्जेक्सनलाई पनि फर्मल र रेकर्डेड बनाउनका लागि इनिसिएटिभ प्रोग्राम अगाडि बढ़ाएको छ। तर आज पनि हाम्रो देशमा घरायसी काम गर्ने महिलाहरूको साक्षरता कमजोर छ। यसका लागि उपभोक्ता अधिकार कर्मी र आम संचार माध्यमले पनि वास्तविक मूल्य बिल लिएर औपचारिक तवरले कारोबार गर्ने अभ्यासको शुरूआत गर्न विशेष भूमिका खेल्नुपर्ने आवश्यक छ। त्यसैले म सरकारसँग विनम्र अनुरोध गर्न चाहन्छु। महँगीका कारणहरू अनेकौं छन्, राष्ट्रिय अन्तर्राष्ट्रिय कारणहरू छन्। तर पनि नागरिकको दैनिकी चलाउन र जीवन धान्नकै लागि कष्टकर भएपछि यसमा सरकारले अत्यन्तै प्राथमिकताका साथ एउटा खाका र योजना बनाएर आजैदेखि मूल्य वृद्धि र महँगीको समस्यामा राहत दिन गम्भीरताका साथ काम अगाडि बढ़ाओस्। जनताका खुशी र सहज जीवनको अवसर भएन भने हाम्रा बहस, योजना र सबै कामहरू फिक्का हुन्छन्। त्यसका लागि आजैदेखि सबै संयन्त्र परिचालन प्रयोग गरेर जनतालाई राहत हुने गरी काम गर्न विशेष अनुरोध गर्दछु। धन्यवाद।
1: माननीय सदस्य समीक्षा बासकोटा, समय 6 मिनट, त्यसपछि माननीय सदस्य कृपा महर्जन।

0: सम्माननीय सभामुख महोदय, आज यस सदनमा जेनजीकी आमा रोएकोले म स्तब्ध छु। कसैको मन नजलाई, कसैको घर नजलाई शुरू गरिएको यो राजनीतिक यात्रा हो। यो नीलो क्रान्ति हो, रगतले पोतिएको होइन। शहीदकी आमाको उपस्थिति हाम्रो लागि जेनजी पुस्ताले उठाएको एजेण्डा हो। उहाँ व्यक्ति होइन, समग्र शहीद परिवारको प्रतिनिधि हो। यो हामी सबैका लागि हामी एजेण्डामै रहिरहौं भन्ने संकल्प पनि हो। अब म मेरो विषयमा प्रवेश गर्न चाहन्छु। आमा शब्द आफैमा एकदमै सुन्दा पनि खुशी व्यक्त गर्ने शब्द हो। हामी सबैलाई थाहा छ, या अझ भनौँ परिवारमा पनि कोही आमा बन्दैछ भने हामी त्यो परिवारभित्र पनि एकदमै खुशी हुन्छौं। तर साँच्चीकै आमा बन्नका लागि महिलाहरूले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा पाइराखेका छन् त यो राज्यमाथि ठूलो प्रश्न चिन्ह भएर खड़ा भएको छ। संविधानको धारा 38(2) प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भनेर हामीले हाम्रो मौलिक अधिकारको रूपमा सुनिश्चित गरेका छौं। तर के हाम्रो मौलिक अधिकार हामीले इम्प्लिमेन्टेशनको तहमा लिएर जान सकेका छौं? के साँच्चीकै सुरक्षित मातृत्व कार्यक्रममा हामी समावेश भइसकेका छौं कि छैनौं? नेपाल सरकारले धेरै कार्यक्रमहरू सञ्चालन गरेका छन्। ती कार्यक्रम सञ्चालन गर्दा धेरै देशहरू मध्ये नेपालले नियोनेटल मोर्टालिटी रेट र म्याटर्नल मोर्टालिटी रेसियोमा धेरै प्रगति गरेको छ। तर के त्यो कार्यक्रम अझै प्रगति हुन सक्छ कि सक्दैन, प्रश्न त्यहाँनिर हो। गभर्नमेन्टले सीईओएनसी वृहत आकस्मिक प्रसूति तथा नवजात शिशु सेवा सञ्चालन गरेको छ। यो कार्यक्रम एकदमै प्रभावकारी रूपमा काम भइराखेको छ। तर पनि अझै कमी कमजोरीहरू देखिएका छन्। यी कमी कमजोरीहरूलाई हामीले कसरी एड्रेस गरेर जाने, त्यसमा मन्त्रालय एकदमै सजग हुनुपर्ने देखिएको छ। हिजोको मात्र म घटना भन्न चाहे, कालीकोट जिल्ला पल्लाता गाउँपालिका वार्ड नम्बर 3 एकजना सुत्केरी महिलाको उद्धारको लागि 4:40 खबर आयो। महिला मन्त्रालयले समन्वय गरेर हेलिकप्टर उडानको लागि सक्ने व्यवस्था मिलाउन खोज्यो। तर साँझ पर्न लागेको अवस्थाले गर्दाखेरि हेलिकप्टरमा एयरलिफ्ट गर्न सकिएन। र अहिले बिरामीको स्वास्थ्य स्थिति राम्रै छ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइराखेको छ। यो सुखद पक्ष हो। तर केही समय अगाडि यही विषयले मलाई घुत्लिन मन लाग्यो। केही समय अगाडि एउटा समाचारको हेडलाइन बनेको थियो, सेनाको नाइट भिजन हेलिकप्टर भीआईपी को लागि उड्छ, जनताको ज्यान बचाउन उड्दैन भन्ने कुरा पनि आएको थियो। त्योसँग मैले यो रिलेट गर्न चाहे, यो विषयमा सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु। नेपाली सेनासँग नाइट भिजन हेलिकप्टर सुविधा छ भने सर्वसाधारण उद्धारका लागि, विशेष गरी महिलालाई सुत्केरी अवस्थामा एयरलिफ्ट गराउनको लागि हामीले प्रयोगमा ल्याउनै पर्छ भनेर सम्बन्धित निकाय र मन्त्रालयको पनि म ध्यान आकर्षण गर्न चाहन्छु। किनभने व्यथाले बिहान पनि देख्दैन, बेलुका पनि देख्दैन। त्यस्तै गरेर यी धेरै कार्यक्रमहरू सञ्चालन मध्ये मैले एकदमै मनस्पटलमा म हुर्किँदै गर्दा मैले दुईटा विज्ञापन अझै पनि मलाई कण्ठस्थै छ। त्यो विज्ञापन भनेको मदन कृष्ण र हरिवंशको कुष्ठरोग सम्बन्धी एउटा विज्ञापन छ। कुष्ठरोग लाग्यो भने लुकाउनु चाहिँ हुन्न, लुकायो भने यो हुन्छ, ओखतीले छुन्छ, भाकलाले छुन्न भन्ने कुरा। र अर्को हामीले हुर्किँदै गर्दा एकदमै झाडा पखलाको विज्ञापन छ, जो हामी सबैजनाले एकदमै धेरै सुनेको विज्ञापन, त्यो भनेको रामविलास र धनियाँको। र हामीले बच्चा बेलामा पनि झाडा पखला लाग्ने साथै के सोच्थ्यौँ भन्दा, घुटु घुटु पियो मेरो भाइले भन्ने, यो हाम्रो दिमागमा एक यसरी सेट भएको थियो। त्यस्तै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको लागि हामीले नेपाल सरकारले मेरो आग्रह के छ भने, हामीले गरेका कार्यक्रमहरू छन् तर ती प्रभावकारी भएका छैनन्। स्वास्थ्य चौकी नपुगिकन महिलाले सुत्केरी भइरहनु परेको अवस्था छ भने हरेक हप्ता रिङ ब्याक टोन चाहिँ, यो विषयमा हामीले गर्यौं भने हरेकको घर घरमा महिलालाई, यो परिवारको पनि जिम्मेवारी हो, स्थानीय निकायको पनि जिम्मेवारी हो, र स्वयं त्यो व्यक्तिको पनि जिम्मेवारी हो, र राज्यको पनि जिम्मेवारी हो। र हामीले यसलाई संचार मन्त्रालयले पनि रिङ ब्याक टोनको मार्फतबाट हरेक हप्ता यस्ता चेतनामूलक सामग्री चाहिँ नागरिकको हात हातमा कान कानमा पुर्याइदियो भने साँच्चीकै सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार चाहिँ सुरक्षित हुन्छ भन्ने लाग्छ। अर्को विषय कहिले काहीँ हामी संविधान धेरै देखाउँछौ, यो संविधानमा लेखिएका कुरा कार्यान्वयन भयो भने चाहिँ राम्रो हो, नत्र भने यो कागजको खोस्टो भन्दा धेरै केही होइन भन्ने लाग्छ। हिजोकै घटनालाई इंकित गरेर हामीसित तीन तहको सरकार छ, तर संघीय मन्त्रीज्यूले फोन गर्दा स्थानीय निकायका स्थानीय जनप्रतिनिधिको फोन उठ्ने, तर जो पीड़ित व्यक्ति छ उनले पटक पटक फोन गर्दा पनि फोन नउठ्ने, किनभने त्यो समन्वयको लागि पनि स्थानीय निकायको सक्रियता आवश्यकता छ। यसको लागि पनि सम्बन्धित निकाय संघ प्रदेश र स्थानीय तहको म विशेष ध्यान आकर्षण गराउन चाहन्छु। त्यस्तै आउँदै गरेको चाडपर्वलाई लक्षित गरेर हामीसित दुईटा ऐन छन्, कालोबजारी ऐन तथा उपभोक्ता संरक्षण ऐन। यो ऐनमा लेखिएको व्यवस्था सरकारलाई यथाशीघ्र लागू गर्न पनि म ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य कृपा महर्जन, समय 3 मिनट, त्यसपछि मान्य सदस्य बिना गुरुङ।
2: माननीय सभामुख महोदय, निनु लिपा यलाठो पुनी शुक्रबार हुन लागू प्राचीन ये नगर दुनेगु तडुङ्गु जात्रा इन्द्र जात्रा अर्थात नेवा समुदाय यन्या पुनिया लस्ता सकल नेपामी पिन्त पिन्तुना देशाना छना। दुई दिन पछि अर्थात यलाठो पूर्णिमा शुक्रबारको दिन मनाइने काठमाडौँको प्राचीन जात्रा इन्द्र जात्रा अर्थात नेवार समुदायको यन्या पुनीको अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। विश्वमा ब्राजिलको ब्राजिलियन कार्निभल र स्पेनको फेस्टा डी सान फर्मिन पनि केवल उत्सव होइनन्, ती आफ्ना समुदायको इतिहास, पहिचान र अर्थतन्त्रसँग जोडिएको जीवन्त सांस्कृतिक परम्परा हुन्। हाम्रो यन्या पुनी पनि त्यस्तै जीवन्त सांस्कृतिक परम्परा मध्ये एक हो, तर यसको निरन्तरताको आधार भनेको गुठीको भूमि, देवस्थल, जात्रा मार्ग र समुदाय हो भन्ने हामीले जानकारी राख्नु पर्दछ। त्यसैले आज म सरकार समक्ष यही ऐतिहासिक जात्रा संरक्षण गर्न आफ्नो केही सुझाव र माग राख्न चाहन्छु। एक, गुठी संस्थानलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत ल्याई गुठीलाई भूमि प्रशासनको विषयमा मात्र सीमित नगरी सांस्कृतिक सम्पदा संरक्षणको प्रमुख संस्थाका रूपमा पुनर्संरचना गरियोस्। दुई, देशभरका राजगुठी अन्तर्गतका सम्पत्तिको राष्ट्रिय अभिलेख तयार गरी कुन गुठीको कता जग्गा थियो, अहिले कहाँ छ र कसरी प्रयोग भइरहेको छ भन्ने यकिन विवरण सार्वजनिक डिजिटल अभिलेखमा राखियोस्। तीन, हराएका, अतिक्रमित वा गलत रूपमा हक हस्तान्तरण भएका गुठी सम्पत्तिको छानबिन गरी कानून बमोजिम पुनर्स्थापना गरियोस्। चार, गुठी व्यवस्थापनमा गुठिया र स्थानीय समुदायलाई निर्णायक सहभागिता दिई संस्कृति संरक्षण गर्ने समुदायलाई केवल दर्शक होइन अधिकार सहितको साझेदार बनाइयोस्। पाँच, इन्द्र जात्रा जस्तै अन्य प्रमुख जात्रा तथा गुठीका लागि छुट्टै सांस्कृतिक संरक्षणको स्थापना गरियोस् ताकि संस्कृति राज्यको वार्षिक अनुदानमा मात्र निर्भर नहोस्। सम्माननीय सभामुख महोदय, हामीले विश्वलाई इन्द्र जात्रा देखाउन चाहन्छौ भने पहिला इन्द्र जात्राको आधार बचाउनु पर्छ। रथ मान्ने डोरी मात्र होइन, डोरी समात्ने समुदाय पनि बचाउनु पर्दछ। ईश्वरको प्रतिमा मात्र होइन, प्रतिमाको पूजा गर्ने परम्परा पनि बचाउनु पर्छ। जात्रा मात्र होइन, जात्रा चलाउने गुठी, गुठियार, गुठीको भूमि, सम्पत्ति र इतिहास पनि बचाउनु पर्छ। त्यसैले आज इन्द्र जात्राको पूर्वाधमा म जात्रा तथा गुठी सम्पत्ति र इतिहास संरक्षणलाई सांस्कृतिक पुनर्जागरणको राष्ट्रिय अभियानका रूपमा अघि बढाउन नेपाल सरकार र सम्बन्धित मन्त्रालयसँग जोरदार माग गर्दछु। धन्यवाद।
1: मान्य सदस्य बिना गुरुङ, समय 3 मिनट, त्यसपछि मान्य सदस्य ओजस्वी शेरचन्द।
3: सम्माननीय सभामुख महोदय, डिजिटल सिस्टम किन नागरिकलाई शास्ति सिस्टम बन्दैछ? सरकारले घर घरमै लाइसेन्स र पासवर्ड पुर्याउने र सरकारी सेवा प्रवाहलाई डिजिटलाइज बनाउने कुरा सर्वव्यापी भएका छन्। सुन्दा त निकै रमाइलो लाग्ने नै भयो, तर आफै लाइसेन्स नवीकरण गर्ने क्रममा हाम्रो सरकारी कार्यालयहरू र सम्बन्धित कार्यालयहरूमा भोगेको अनुभव चाहिँ नि सुन्न लायकको छ। अनलाइन फारम भर्नुपर्ने हुन्छ, मैले भरे, गुगल हेरेर भिजन टेस्ट गर्नको लागि लेखिएको नामको हस्पिटलमा अपोइन्टमेन्ट लिएँ। त्यहाँ पुगेपछि हप्ता 10 दिन जति भयो यहाँबाट हुँदैन भनियो। फेरि गुगलमा खोजेर पुलचोकमा रहेको एउटा आँखा क्लिनिकमा फोन गरेर सोधे, उताबाट उत्तर आए अनुसार म त्यहाँ पुगे र भिजन टेस्ट अहिले हुँदैन भनेर त्यहाँ एन्सर गरियो। त्यसपछि पहिले त हुन्थे तर अहिले हुँदैन भनियो। एकान्त कुनामा छ त्यहाँ जानुस् भनियो। त्यसपछि एकान्त कुनामा पुगेर यातायात भन्दा केही तल एउटा सटरमा पुगेर भिजन टेस्ट गराए। त्यसपछि डाक्टरले मेडिकल टेस्ट कन्फर्मेशनको लागि प्रक्रिया शुरू गरे। मेरो लाइसेन्स गण्डकीबाट निकालिएको हुनाले पोर्टल नै खुलेन। यातायातका हाकिमलाई भेट्नुहोला, उहाँले पोर्टल खोलिदिनु भयो भने म मेडिकल टेस्टको लागि तयारी गरिदिन्छु भन्नुभयो। त्यसपछि म यातायातको हाकिम साहेबलाई निवेदन गर्न गए। उहाँले भन्नुभयो 7 प्रदेशको छुट्टा छुट्टै पोर्टल छन्, तपाईँको गण्डकीको काम बागमतीमा हुँदैन भनियो। त्यसो भए अब म गण्डकीमा नै जानुपर्ने भयो भन्दै म फर्किँदै थिएँ। एकजना अनलाइन फर्म भर्ने भाइले भने बागमती भनेर फर्म भरेपछि भइहाल्छ नि भनेर उहाँले फर्म भरिदिनुभयो। त्यो फर्म लगेर डाक्टर कहाँ गए। डाक्टर साहबले जवाफ दिनुभयो पोर्टल नै खुलेको छैन। अब प्रश्न के हो भने एउटा लाइसेन्स नवीकरण गर्न नागरिकले अझै कति दिन कति ठाउँ र कति कार्यालय धाउनु पर्ने हो? यो पोर्टल पनि प्रदेश अनुसारको किन हुनु पर्यो? डिजिटल सिस्टम भनेको त संसारभरिबाट सेवा लिन मिल्ने एउटा प्लेटफर्म बनाउन नसकिने हो र? यसो गर्न सकियो भने नागरिकको समय पैसा र श्रम सबैको बचत हुन सक्छ र 10 ठाउँमा भौतारिनु पर्दैन मैले जस्तै गरेर भन्ने मलाई लाग्छ। नागरिकले सरकारबाट सुविधा लिन खोज्दा शास्ति होइन सरल सहज र छिटो सेवा पाउने व्यवस्था गर्नुपर्छ। डिजिटल नेपाल नारामा होइन नागरिकले सेवामा महसुस गर्न सक्ने गरी व्यवस्था हुनुपर्छ। अनलाइनमा देखिएका क्लिनिक र सम्पर्क नम्बर आधिकारिक होइनन् भने त्यो तुरन्त हटाउनुपर्छ। गुगलमा देखिने सरकारी कार्यालयका धेरै नम्बरहरू गलत छन् र अन्तमा उपयुक्त सूचना र जानकारी सहित छिटो छरिटो सेवा दिन सकियोस् भन्ने सकियो भने आज मैले भोगेको जस्तो समस्या अरू नागरिक।
1: माननीय सदस्य ओजस्वी शेरचन्द समय 3 मिनट, त्यसपछि माननीय सदस्य सुजाता तामाङ।
4: सम्माननीय सभामुख महोदय, म आज यस सम्मानित सदन मार्फत एउटा गम्भीर विषय उठाउन चाहन्छु। हाम्रो विश्वविद्यालयको प्रशासनिक ढिला सुस्तीले गर्दा लाखौं युवाको भविष्य अन्धकारमा परेको छ। यसै विषयमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी योगराज दाहाल यसका एउटा उदाहरण मात्र हुन्। उहाँले स्नातक तह परीक्षा समयमै उत्तीर्ण गर्नुभएका थिए, तर विश्वविद्यालयको नतिजा प्रकाशनमा भएको ढिलाइले गर्दा उहाँले एलएलबी प्रवेश परीक्षाको समयमा आफ्नो मार्कशीट र प्रमाणपत्र पेश गर्न सक्नु भएन। नतिजा समयमा नआएकै कारण उहाँले एउटा अमूल्य शैक्षिक वर्ष गुम्न पुग्यो र उहाँ अहिले एकदम मानसिक तनावमा हुनुहुन्छ। यो समस्या केवल एउटा विश्वविद्यालय वा कानून शिक्षाको मात्र होइन, देशका अधिकांश सरकारी र क्षेत्रीय विश्वविद्यालयहरूको एउटै रोग छ। परीक्षा समयमा हुँदैन, परीक्षा सकिएको महिनौमा पनि नतिजा आएको हुँदैन, प्रमाणपत्र लिन विद्यार्थीहरू हप्तौसम्म लाइन बस्नुपर्छ। यसले गर्दा हाम्रा युवाहरूको करियरमा ढिला भएको छ, लोकसेवा लगायत रोजगारका अवसरहरू गुमेका छन् र वैदेशिक अध्ययनमा ग्याप इयर बढेको छ। यो चरम लापरवाही चिकित्सा, इन्जिनियरिङ, नर्सिङ र व्यवस्थापन जस्ता हरेक पेशागत क्षेत्रमा भोग्नुपर्ने तितो यथार्थ छ। तसर्थ म यस सम्मानित सदन मार्फत शिक्षा तथा खेलकुद मन्त्रालय र सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराउँदै माग गर्दछु कि 1 नम्बर, मन्त्रालयले तत्काल देशका सबै विश्वविद्यालय र पेशागत परिषद प्रोफेशनल काउन्सिलहरूबीच प्रभावकारी समन्वय गरोस् र अनिवार्य रूपमा एकीकृत शैक्षिक क्यालेण्डर लागू गरोस्। 2 नम्बरमा, विश्वविद्यालयका ढिलासुस्तीका कारणले विद्यार्थीको वर्ष बर्बाद हुन दिनु हुँदैन। कानूनको स्थापित सिद्धान्त लेक्स नन कोगिट एट इम्पोसिबिलिया अर्थात कानूनले कसैलाई पनि असम्भव कार्य गर भनेर बाध्य पार्दैन भन्ने मान्यतालाई आत्मसात गर्दै विश्वविद्यालयले नतिजा नै प्रकाशन नगरे विद्यार्थीले प्रमाणपत्र कहाँबाट पेश गर्छ त? तसर्थ नतिजा पर्खिरहेका विद्यार्थीका लागि माथिल्लो तहको भर्ना वा परीक्षामा सामेल हुनको लागि प्रोभिजनल एलिजिबिलिटीको कानून व्यवस्थापन गरेर विद्यार्थीको भविष्य सुनिश्चित गरियोस् भनेर जोरदार माग गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य सुजाता तामाङ समय 3 मिनट त्यसपछि मान्य सदस्य मन्जु भोसाल
5: सम्माननीय सभामुख महोदय हालैको भोटेकसी र त्रिशुली नदीमा आएको विनाशकारी बाढी नदी किनारमा घटेका हृदय विदारक घटना र सिर्जित परिस्थितिले हामीलाई गम्भीर बनाएको छ यस अवधिमा सरकार र सरोकारवाला सबैले उद्धार र राहतमा देखाएको अथक प्रयास सराहनीय छ अब यो घटनाबाट पाठ सिकेर पुनस्थापना कार्यमा तदारूकताका साथ लाग्नुपर्नेछ यो र यस्ता विनाशकारी घटना हिमाली खण्डको साधारण पहिरो वा नदीको प्राकृतिक चक्र मात्र नभई प्रकृतिको निर्दयी दोहन र यसका लागि बनाइएका संरचनाहरूको उपज हो यस्ता घटना हुनुमा विकासलाई हेर्ने दृष्टिकोण प्रकृतिलाई बुझ्ने र सम्भावित जोखिमको आकलन गर्ने हाम्रो दृष्टिकोणमा गम्भीर त्रुटि छ यस अर्थमा यो हामी आफैले निम्ताएको सामाजिक र पारिस्थितिक संकट हो यस्ता जोखिमयुक्त क्षेत्रमा बसोबास र पूर्वाधार निर्माण गर्दा समयमै विवेक नपुर्याउँदा आज यति ठूलो जनधनको क्षति भएको छ जबसम्म हामी यो कुराको जरासम्म बुझेर आफ्नो सोच र चेतनामा परिवर्तन ल्याउन तयार हुँदैनौं तबसम्म वर्तमान र भावी पुस्ताले यस्तै त्रास विनाश र उद्धारको नियति भोगिरहनु पर्नेछ नदीनालामा जथाभावी डोजर चलाउने पहाड खन्ने र प्राकृतिक जल प्रवाह अवरूद्ध गर्ने काम लगातार भइरहेको छ हामी प्रकृतिलाई जित्न सकिन्छ भन्ने भ्रममा छौं परिणाम स्वरूप हिमालबाट आउने नदी किनारका सयौं बस्तीहरू आज उच्च जोखिममा परेका छन् सभामुख महोदय आगामी दिनमा जलवायु संकट अझ उग्र र विनाशकारी रूपमा दोहोरिन सक्छ भविष्यमा यस्ता विपद दोहोरिन नदिन कस्तो विकास ढाँचा र दूरदृष्टि अप्नाउने खास गरी कुन जमिन पुनः उत्पादन योग्य छ कहाँ बस्ती बसाउने र समुदायको सामाजिक सांस्कृतिक पक्ष समेतलाई ध्यान दिँदै कसरी पुनस्थापित गर्ने बारे गम्भीर भएर सोच्नुपर्नेछ साथै विपद प्रभावित क्षेत्रमा आपतकालीन कृषि सामग्री बिउ बिजन र पशु सेवा उपलब्ध गराई पुनः उत्पादन योग्य जमिन पुनस्थापना गर्दै ग्रामीण जीविकोपार्जन पुनर्गठन गर्नुपर्नेछ यस्ता गम्भीर सवाल सम्बोधन गर्न सामान्य परिस्थितिमा जस्तो सामान्य ज्ञान र विज्ञानले मात्र पुग्दैन स्थानीय भूगोल वातावरण र प्रकृतिको गहिरो ज्ञान चाहिन्छ जुन ज्ञान को स्रोत हाम्रा आदिवासी जनजाति र स्थानीय समुदायहरू हुन् अब गरिने पुनर्निर्माण र पुनस्थापनाका नीति तथा योजना निर्माण गर्दा उनीहरूको साथ अनिवार्य रूपमा लिनुपर्छ साथै यो हप्ता हुने संयुक्त राष्ट्र संघको महासभा र आउँदै गरेको कोप 31 जस्ता अन्तर्राष्ट्रिय मञ्चहरूमा हामीले पुनर्निर्माणको लागि सहयोग न्याय र क्षतिपूर्तिको माग सँगै जलवायु जोखिम घटाउन भविष्यमा यस्ता जोखिम हुन नदिन विश्वव्यापी पहल गर्न सबैलाई गम्भीर र प्रतिबद्ध बनाउन दबाव दिनुपर्छ अन्तमा सबै जोखिमयुक्त नदी किनारका बस्तीहरू पहिचान गरी उनीहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न तटीय क्षेत्रलाई एकीकृत कृषि वनमा रूपान्तरण गर्न र माथिल्लो सुरक्षित क्षेत्रमा एकीकृत बसोबासको व्यवस्था मिलाउन दीर्घकालीन योजना सहित साझा भविष्यको लागि पहल गर्न म सरकार र सरोकारवाला सबैसँग जोरदार माग गर्दछु धन्यवाद
1: मान्य सदस्य मन्जु भोसाल समय 4 मिनट त्यसपछि मान्य सदस्य सुषमा स्वर्णकार
6: सम्मान्य सभामुख महोदय पुरानै बाटो पुरानै चाल भन्ने नेपाली उखान सरकारको सार्वजनिक खरिद सम्बन्धी पछिल्लो निर्णयमा ठ्याक्कै मिले जस्तो देखिन्छ वर्षौं अरबौं रूपियाँका सरकारी ठेक्का हुने अनियमितता मिलेमतो कमिशन र बिचौलियाको प्रभाव घटाउँदै सार्वजनिक खरिदलाई पारदर्शी प्रतिस्पर्धात्मक र विश्वसनीय बनाउन लामो समयपछि यी बिड प्रणाली लागू गरेको हो यस प्रणालीले निर्माण व्यवसायलाई घरमै बसेर डिजिटल माध्यमबाट प्रतिस्पर्धामा सहभागी हुने अवसर दिएको छ र सार्वजनिक खरिद प्रक्रिया आधुनिक सहज तथा पारदर्शी बनाउने अपेक्षा गरिएको थियो तर सभामुख महोदय यदि ई बिडिङ प्रणालीमा साइबर आक्रमण वा अनधिकृत पहुँचको समस्या देखिएको हो भने त्यो गम्भीर विषय हो प्रतिस्पर्धाका आधारमा गोप्य दरभाव प्राविधिक प्रस्ताव वा अन्य संवेदनशील सूचना अनधिकृत व्यक्तिको पहुँचमा पुग्नु कदापि स्वीकार हुन सक्दैन तर मेरो स्पष्ट प्रश्न छ सिस्टममा समस्या आयो भन्दैमा सिस्टम नै बन्द गर्ने कि समस्या समाधानका विकल्प खोज्ने सभामुख महोदय साइबर अपराध हो भने अपराधीलाई कानूनी कारवाही गरौं प्रणालीमा कमजोरी छ भने त्यो पहिचान गरी सुरक्षा व्यवस्था सुदृढ गरौं आवश्यक परे प्रणालीलाई सुरक्षित ढंगले पुनर्संरचना गरौं तर समाधानका नाममा फेरि कागजी टेण्डर सिलबन्दी खाम र टेण्डर बाक्सतर्फ फर्किनु दीर्घकालीन समस्या हुन सक्दैन सभामुख महोदय राज्यको कुल बजेटको झण्डै 60% रकम भौतिक पूर्वाधार निर्माणमा खर्चिने हुन्छ। यति ठूलो बजेट परिचालन हुने क्षेत्रमा सार्वजनिक खरिद प्रणाली पारदर्शी प्रतिस्पर्धात्मक र सुरक्षित हुनु अति आवश्यक छ। त्यसैले प्रश्न उठ्छ, हामी डिजिटल युगमा अगाडि बढ्ने कि फेरि 2 दशक अघिको प्रक्रियामा फर्किने? अझ गम्भीर प्रश्न त यो छ कि हामी आधुनिक प्रविधिको सुरक्षित प्रयोग गर्ने कि सार्वजनिक खरिदलाई फेरि ढुङ्गी युग शैलीमा सञ्चालन गर्ने? सभामुख महोदय, प्रणालीमा समस्या देखिँदा त्यसैलाई सुधार्नको सट्टा सम्पूर्ण प्रणाली नै बन्द गरी पुरानै प्रक्रियामा फर्किनु कतै सीमित निर्माण व्यवसायी बिचौलिया र मिलेमतोको पुरानो वातावरणलाई पुनर्स्थापित गर्ने प्रयास त होइन? म कसैलाई आरोप लगाउन चाहन्न, तर जनताको अरबौं रूपियाँसँग जोडिएको विषय भएकोले सरकारले यस बारे स्पष्ट तथ्यमा आधारित र सार्वजनिक जवाफ दिनुपर्ने हुन्छ। सभामुख महोदय, ई बिडिङ प्रणाली बन्द हुँदा प्रतिस्पर्धा र सीमित हुने, प्रक्रियामा ढिलाइ बढ्ने, लागत बढ्ने र अनियमितताको जोखिम पुनः बढ्ने सम्भावना रहन्छ। कागजी टेन्डरमा फर्किँदा सार्वजनिक खरिदमा पारदर्शिता, निष्पक्षता र उत्तरदायित्व कसरी सुनिश्चित गरिन्छ भन्ने प्रश्नको जवाब सरकारले दिनुपर्दछ। सभामुख महोदय, अपराध भएको हो भने अपराधीलाई कारवाही गरौं, कागज कमजोरी भएको हो भने कमजोरीको सुधार गरौं, तर कमजोरीको उपचारका नाममा सम्पूर्ण प्रणालीलाई नै पछाडि फर्काउन हुँदैन। हामी डिजिटल युगमा छौं, समस्या आयो भन्दैमा प्रविधिबाट भाग्ने होइन, प्रविधिलाई अझ सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउने हो। राज्यको ठूलो बजेट परिचालन हुने पूर्वाधार क्षेत्रमा पुरानो र अपारदर्शी प्रणाली होइन, सुरक्षित र जवाबदेही डिजिटल प्रणाली आवश्यक छ। त्यसैले सरकारसँग मेरो स्पष्ट माग छ, ई बिडिङ प्रणाली कहिलेसम्म र पुनः सञ्चालन हुन्छ? सरकार सुरक्षा सुधारको जिम्मेवारी कुन निकायले लिन्छ? सम्भावित साइबर आक्रमण वा अनअथराइज पहुँचबारे अनुसन्धान कहाँ पुगेको छ? प्रणाली देखिएको कमजोरी सार्वजनिक रूपमा कहिले जानकारी गराइन्छ? धन्यवाद।
1: माननीय सदस्यहरू सुषमा स्वर्णकार, समय 3 मिनट, त्यसपछि माननीय सदस्यहरू ज्ञानेन्द्र सिंह महतो।
7: सम्मान्य सभामुख महोदय, सर्वप्रथम त म आज सम्मान्य प्रधानमन्त्रीज्यू संयुक्त राष्ट्र महासंघको महासभामा सहभागी हुन जाँदै हुनुहुन्छ, यस महत्वपूर्ण अवसरमा उहाँलाई हार्दिक धन्यवाद तथा सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। संयुक्त राष्ट्र संघको महासभामा सम्मान्य प्रधानमन्त्रीज्यूले नेपालको तर्फबाट सम्बोधन गर्दै हुनुहुन्छ। यो केवल नेपालको जलवायु संकट प्रस्तुत गर्ने अवसर मात्र होइन, जलवायु संकटले सबैभन्दा बढ़ी प्रभावित तर सबैभन्दा कम सुनिएका समुदायको आवाज विश्व सामु पुर्याउने अवसर पनि हो। हामीले जलवायु परिवर्तनको कुरा गर्दा हिमाल पग्लिएको, नदीमा बाढ़ी आएको, पूर्वाधारमा क्षति भएको तथ्य राख्छौं, तर त्यस विपदपछि कसैले सबैभन्दा बढ़ी मूल्य चुकाएको छ भन्ने प्रश्न पनि त्यत्तिकै महत्वपूर्ण छ। सभामुख महोदय, दलित समुदायका लागि विपद केवल बाढ़ी वा पहिरो होइन, विपदको समयमा समेत छुवाछुत र सामाजिक विभेद समाप्त हुँदैन। राहत तथा अस्थायी आश्रय स्थलमा सुरक्षित स्थान, खानेपानी, शौचालय, विद्युत, स्वास्थ्य सेवा र न्यायका पहुँच समेत असमान भएको देखिन्छ र महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायका लागि जोखिम अझै तहगत नै छ। त्यसैले सम्मान्य प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्र संघमा सम्बोधन गर्दा भोटेकोशीको बाढ़ीले गुमाएको भौतिक संरचनाको मात्र होइन, उक्त बाढ़ीपछि आफ्नो घर, जीविका र सुरक्षा गुमाएका महिला बालबालिका, दलित तथा सीमान्तकृत परिवारको आवाज पनि उठाउनुपर्छ। हामीलाई सहानुभूति मात्र चाहिएको होइन सभामुख महोदय, हामीलाई जलवायु न्याय चाहिएको हो। क्षति तथा नोक्सानीका लागि न्यायचित अनुकूलका लागि पहुँच योग्य स्रोत र विपद व्यवस्थापन तथा सामाजिक न्यायका लागि न्यायमा आधारित दृष्टिकोण चाहिएको हो। त्यसैले नेपालले विश्व सामु स्पष्ट भन्नुपर्छ, जलवायु संकटको जिम्मेवारी र यसको भार समान छैन। त्यसैले समाधान पनि समानताको नाममा मात्र होइन, न्यायको आधारमा हुनुपर्छ। अन्तमा सम्माननीय प्रधानमन्त्रीज्यूको भाषणमा नेपालको हिमालको आवाज होस्, तर आवाजभित्र दलित बस्तीको पीड़ा, महिलाको सुरक्षा, बालबालिकाको भविष्य, वृद्ध वृद्धा र सीमान्तकृत समुदायको न्यायको माग पनि सुनियोस्। धन्यवाद।
1: मान्य सदस्य ज्ञानेन्द्र सिंह मेहता, समय 3 मिनट। त्यसपछि मान्य सदस्य सुशील खड्का।
8: सम्मान्य सभाको महोदय, भाद्र 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले धेरै परिवारको खुशी खोस्यो, धेरै घरको सहारा खोस्यो र धेरै परिवारलाई आज पनि अनिश्चित पर्खाईमा राखेको छ। घटना लगत्तै सरकारले आफ्ना सम्पूर्ण स्रोत साधन परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएकोमा म सरकारलाई, नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। सम्मान्य सभा महोदय, बाढ़ी आएको दिन बित्यो, रात बित्यो, हप्ता बित्यो, तर केही परिवारका लागि त्यो दिन अझै सकिएको छैन। मेरो जिल्ला कञ्चनपुरका कुल 39 जना नागरिक मध्ये 13 जना परिवारको सम्पर्कमा आइसक्नु भएको छ, तर 26 जना नागरिक अझै पनि सम्पर्कविहीन हुनुहुन्छ। त्यसमध्ये मेरो निर्वाचन क्षेत्र कञ्चनपुर 3 का मात्रै 10 जना नागरिक अझै सम्पर्कविहीन हुनुहुन्छ। सम्पर्कविहीन हुनुहुनेमा भिमृत नगरपालिकाका 25 वर्षीय मनिष चौधरी, 52 वर्षीय देवबहादुर चन्द, नेपाली सेनामा कार्यरत 35 वर्षीय श्याम चन्द, 55 वर्षीय पदम बहादुर मल्ल, 32 वर्षीय प्रेम जोशी, 27 वर्षीय उमेश धामी, 50 वर्षीय नरेश जोशी, 50 वर्षीय लक्ष्मण गुरूङ, बेतकोट नगरपालिका 8 का 36 वर्षीय प्रहरी हवलदार नरेश प्रसाद भट्ट र 50 वर्षीय पदमराज जोशी रहेका छन्। उनीहरूको अवस्था अहिले पनि अज्ञात नै छ। सम्मान्य सभामा महोदय, यो बीचमा म उहाँहरूलाई भेट्न कञ्चनपुर स्थित उहाँहरूकै घरमा पुगेर फर्किएको छु। त्यहाँ मैले देखेको दृश्य र सुनेका पीड़ा शब्दमा बयान गर्न गाह्रो छ। कुनै आमाले भनिरहनु भएको छ, मेरो छोरा फर्केर आउँछ कि आउँदैन। कुनै श्रीमतीको आँखाले आफ्नो श्रीमानको बाटो हेरिरहेको छ। कुनै छोराछोरीले आफ्ना बुवा घर फर्किनुहुन्छ भनेर पर्खिरहनु भएका छन्। उहाँहरूलाई आज पनि विश्वास छ, सायद उहाँ जीवित हुनुहुन्छ, सायद कुनै दिन खबर आउँछ। तर दिन बित्दै जाँदा आशा र निराशा बीचको त्यो पर्खाई झन पीड़ादायी बन्दै गएको छ। कतिपय परिवारले आफ्नो घरको मुख्य कमाउने सदस्य गुमाएका छन्। आफ्ना आफन्तको अवस्था अज्ञात हुनु, पीड़ासँगै अब घर कसरी चलाउने, बालबच्चाको भविष्य कसरी धान्ने भन्ने अर्को चिन्ता थपिएको छ। सम्मान्य सभा महोदय, यी 26 जना केवल एउटा संख्या होइनन्। यी 26 परिवारका सपना हुन्। कसैका बुवा हुन्, कसैका छोरा हुन्, कसैका श्रीमान हुन्, कसैका दाजुभाइ हुन्। सरकारले खोजी कार्य तथा उद्धार कार्यलाई तीव्र र प्रभावकारी त बनाएकै छ, तर पनि प्रत्येक सम्भावित स्थानमा खोजी गरी खोजी कार्यको वास्तविक अवस्था र प्रगतिको जानकारी सम्बन्धित परिवारलाई सरकारको संयन्त्र मार्फत नियमित रूपमा दिइयोस्। त्यसँगै आफन्तको अवस्था अज्ञात हुनु, पीड़ासँगै अब घर कसरी चलाउने, बालबच्चाको भविष्य कसरी धान्ने भन्ने अर्को चिन्ता थपिएको छ। सम्मान्य सभा महोदय, यी 26 जना केवल एउटा संख्या होइनन्।

0: राहत आर्थिक सहयोग र मनोपरामर्श सहयोग समेत उपलब्ध गराइयोस्। दुःखको समयमा सरकार नै नागरिकको अभिभावक हो। आज ती परिवारले सरकारको साथ र उपस्थिति खोजिरहेका छन्। उनीहरूलाई केवल आश्वासन होइन, उपस्थिति र सहयोग र परिणाम चाहिएको छ। त्यसैले ती सम्पर्कविहीन 26 जना नागरिकको खोजीलाई उच्च प्राथमिकता दियोस् र उनीहरूका परिवारलाई सरकारको अनुभूति हुने गरी तत्काल आवश्यक सहयोग उपलब्ध गराउन तथा उनीहरूका परिवारका 1 जना सदस्यलाई रोजगारीको सुनिश्चित गर्न म सम्मान्य सभामुखज्यू मार्फत नेपाल सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य सुशील खड्का, समय 3 मिनट।
2: सम्माननीय सभामुख महोदय, अध्ययनले भन्छ वार्षिक क्लाइमेट इन्ड्युस लस नेपालको कुल ग्रास्त उत्पादन जीडीपीको 1.5 देखि 2% छ, अर्थात वार्षिक हामी 130 अरब जति यस्ता प्रकोपबाट हाम्रो अर्थतन्त्रले गुमाउने गरेको छ। रसुवा महाप्रलयको अर्ली लस एस्टिमेटले पनि लस 4 खर्ब र त्यसको पुनर्निर्माणको लागि अर्को 6 खर्ब 600 बिलियन रुपिज चाहिने भनेको छ। यसरी लस र रिकभरी नेट्स मात्र जोड्दा पनि हाम्रो जीडीपीको 12% भन्दा बढ़ी हामीलाई आवश्यक रकम चाहिन्छ। रसुवा जस्तै अघिल्लो वर्षको भुटेकोशी बाढ़ी, 2081 सालको रोशी खोला बाढ़ी, 2015 महाभूकम्प, 2014 जुरे पहिरो, मुस्ताङ धेयको पानीको संकट लगायत क्लाइमेट र नेचर इन्ड्युस डिजास्टर अब घट्ने होइन बढ़नेवाला छन्। यही असोज 9 देखि 11 चक्रपात इमर्जेन्सीको पनि घोषणा भइसकेको अवस्था छ। बेला बेलामा सिर्जित भइरहने अरू जियो पोलिटिकल क्राइसिस जस्तै हर्मुज क्राइसिस भयो, यस्ता क्राइसिस पनि अब बढ़नेवाला नै छन्। रसुवा महाप्रलयको सन्दर्भमा सरकारले गरेको जुन रेस्पोन्स छ त्यो एकदमै उत्कृष्ट छ। जुन हाम्रो मौजूदा सामर्थ्य जति थियो त्यसलाई त्यसको सन्दर्भमा हेर्दाखेरि, तर जुन सामर्थ्य हामीलाई चाहिएको थियो, जति हामीले विकास गर्नुपर्ने थियो त्यो त हामीले गरेको छैनौं। त्यो चाहिँ एकदमै गम्भीर विषय हो, यसमा हाम्रो गम्भीर समीक्षा आवश्यक छ। यस्ता डिजास्टर्सहरू र जियो पोलिटिकल क्राइसिसहरूले राष्ट्रिय सुरक्षामा धेरै नै ठूलो खतरा सिर्जना गर्छन्। अझ पछिल्लो चरणमा चाहिँ इन्क्रिजिङ इन्कम इनइक्वालिटी अर्थात आमदानीको विभेद, बेरोजगारी र जलवायु परिवर्तनले संकटलाई अझ गहिरो बनाउँदै गइरहेका छन्। यस्ता आन्तरिक र बाह्य संकटहरूलाई व्यवस्थापन गर्न एकीकृत राष्ट्रिय सुरक्षा नीति अत्यन्तै आवश्यक रहन्छ र यसमा संसदको सार्वभौम संसदको भूमिका विशेष रहन्छ। तसर्थ एउटा डेडिकेटेड छुट्टै राष्ट्रिय सुरक्षा समिति अर्थात पार्लियामेन्ट्री कमिटी अन नेशनल सिक्युरिटी तत्काल निर्माण होस् र संसदले नेशनल सिक्युरिटीका यस्ता विषयहरूलाई प्रभावकारी ढंगले ओभरसाइट गरोस्। धन्यवाद।
1: मान्य सदस्यहरू, विशेष समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीलाई राष्ट्रिय सभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबल गर्न अनुमति दिन्छु।

मान्य सदस्यहरू, अब माननीय कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

0: विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद।
1: मान्य सदस्यहरू, अब म उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन। तसर्थ संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथिको दफावार छलफल प्रारम्भ हुन्छ। छलफलमा बोल्न चाहनुहुने मान्य सदस्यले आफ्नो नाम, सभामुखको डायलसँगै बसेका कर्मचारीहरूलाई 3 मिनटभित्र लिखित रूपमा वा प्रविधिको माध्यमबाट उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछु। छलफलमा भाग लिने प्रत्येक मान्य सदस्यलाई 3 मिनटको समय निर्धारण गरेको छु।

सम्मान्य सभामुख महोदय, सभामुख महोदयको अनुमतिले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक

सभामुख महोदय, संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतालाई म र मेरो पार्टीको तर्फबाट हामीले समर्थन गरिसकेको छौं। अब यो पारित भइसकेपछि यसले जुन कानूनी रूप लिन्छ र त्यसलाई नेपालको नेशनल लेजिस्लेसनमा समाहित गर्ने कुरा छ, यो कुरा चाहिँ गम्भीर भएको हुनाले मेरो एउटा अनुभव सुनाउनको लागि म उभिएको छु। यो कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटी र युनाइटेड नेसन फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज चाहिँ 1992 यो रियो समिटमा पास भयो। नेपालले त्यसको एक वर्ष पछाडि अनुमोदन गर्यो, तर त्यसको कार्ययोजना बन्ने काम चाहिँ म आफूलाई अनुभवको कुरा के हो भन्दाखेरि 1980 मैले नै त्यसमा संलग्न भएको थिएँ। अहिले पनि त्यो कानून बनाएर लागू भएको रहेनछ, एक्सन प्लान। अब यही गतिबाट चाहिँ अनुमोदन गर्दै जाने, रेटिफाई गर्दै जाने राज्यले, अनि लागू गर्ने कुरा चाहिँ यही गतिमा भयो भने 1993 अनुमोदन गरेको भर्खर कार्ययोजना बन्दैछ र त्यो पनि सरकारले स्वीकृत गरेको छैन भने अब यो बन्नु कति वर्ष लाग्ला। त्यसो भएर मेरो यहाँहरूसँग ध्यान, सरकारप्रति ध्यान आकर्षण के हो भने यही गतिमा गर्ने हो भने धेरै अनुमोदन नगरौं, अनुमोदनै गर्ने हो भने हामी लागू गर्छौं भने यसलाई गर्नु उपयुक्त कुरा उपयुक्त के अरे उपयोगी छ, होइन भने चाहिँ अनुमोदन गर्ने अनि थन्क्याउने हो भने यसको कुनै उपयोग त छैन। त्यसो भएर यो कुरा चाहिँ मैले गम्भीर रूपमा राखेँ। दोस्रो कुरा चाहिँ के हो भने यो भोटेकुसीमा जुन बाढ़ी आएर अहिले चाहिँ लथालिङ्ग भएको छ, मलाई एउटा कुरामा ध्यान आकर्षण गर्नुपर्ने कुरा के छ भन्दाखेरि यो विकासको मोडेलको सन्दर्भमा हामीले छलफल गर्नुपर्छ। यो हाम्रो प्रकृति, जैविक विविधता, हाम्रो नेचर, मानिस नेचर र तपाईँको समाजको बीचको सम्बन्धको विषयमा हामीले गहिरो अध्ययन गरेनौँ भने फेरि दुर्घटनामा हामी पर्छौं। मलाई तामाङहरूले त्यो बेलामा 1995 मैले एउटा किताब लेखेको थिएँ, तामाङ हिलिङ इन द अन द हिमालय, इन द हिमालय भन्ने किताब। त्यो बेलामा मैले एउटा त्यहाँ चाहिँ अनुसन्धान गर्दाखेरि चिलिमेको त्यो पल खोल्लो खोल्लो लागेको थियो। तामाङहरू के भन्थे भने हाम्रो के अरे तपाईँको चाहिँ कस्मो भिजनले के भन्छ भन्दाखेरि प्रकृति मान्छे र तपाईँको चाहिँ स्पिरिचुअल समाज के अरे वर्ल्डको बीचमा समा के अरे इक्विलिब्रियम कायम गर्नुपर्छ। हामीलाई केही थाहा नदिकन यो पल पार्दै जाने हो भने यसले

मान्य सदस्य आनन्द बहादुर छन्, त्यसपछि मान्य सदस्य सरस्वती लामा। मान्य सदस्यहरूलाई वेटिङ चेयर प्रयोग गर्न आग्रह गर्दछु।

0: सम्मानीय सभामुख महोदय, आज हामी संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्र अधिकार भन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल गरिरहेका छौं। पहिलो दृष्टिमा प्रश्न उठ्न सक्छ, समुद्र नै नभएको नेपाललाई सामुद्रिक जैविक विविधता सम्बन्धी सम्झौता किन आवश्यक छ? यसको उत्तर स्पष्ट सभामुख महोदय, नेपाल भूपरिवेष्टित राष्ट्र हो, तर विश्वका साझा प्राकृतिक स्रोत, विज्ञान प्रविधि र तिनबाट सिर्जन हुने लाभबाट हाम्रो राष्ट्र अलग रहन सक्दैन। यो सम्झौताले मुख्यत चार विषयलाई सम्बोधन गरेको छ। पहिलो, राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका समुद्रमा पाइने सामुद्रिक आनुवंशिक स्रोत र त्यसबाट प्राप्त हुने लाभको न्यायोचित र समतामूलक बाँडफाँड। आज समुद्रमा माइक्रो अर्गानिजम, वनस्पति र अन्य जैविक स्रोतबाट मेडिसिन, जैविक प्रविधि र नयाँ वैज्ञानिक आविष्कार विकास भइरहेका छन्। यस्तो स्रोतबाट भविष्यमा सिर्जना हुने ज्ञान र लाभमा विकसित र समुद्री पहुँच भएका मुलुकको मात्र एकाधिकार नहोस् भन्ने यस सम्झौताको महत्वपूर्ण पक्ष हो। दोस्रो, समुद्रका महत्वपूर्ण क्षेत्रलाई संरक्षण गर्न मेराइन प्रोटेक्टेड एरिया जस्ता क्षेत्रगत व्यवस्थापन। तेस्रो, राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिर गरिने गतिविधिले वातावरणमा पार्न सक्ने प्रभावको इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट। र चौथो, नेपाल जस्ता विकासशील तथा भूपरिवेष्टित राष्ट्रका लागि सबैभन्दा महत्वपूर्ण क्षमता विकास, वैज्ञानिक अनुसन्धान, सूचना तथा सामुद्रिक प्रविधिमा पहुँच र प्रविधि हस्तान्तरण। सभामुख महोदय, नेपालले यस सम्झौताको वार्ताकै क्रममा भूपरिवेष्टित विकासशील राष्ट्रले मेराइन जेनेटिक रिसोर्सेसबाट प्राप्त लाभमा न्यायोचित पहुँच पाउनुपर्ने तथा क्षमता विकास र प्रविधि हस्तान्तरणमा सुनिश्चित हुनुपर्ने विषय उठाउँदै आएको थियो। तर यहाँ एउटा चुनौती पनि स्पष्ट छ। अन्तर्राष्ट्रिय सम्झौतामा अधिकार लेखिँदैमा लाभ स्वतः नेपाल आइपुग्दैन। हाम्रा विश्वविद्यालयहरूमा समुद्री विज्ञान तथा बायोटेक्नोलोजी सम्बन्धी अनुसन्धान क्षमता कमजोर भयो। वैज्ञानिकहरू अन्तर्राष्ट्रिय अनुसन्धानमा जोडिएनन्। सम्बन्धित मन्त्रालय र अनुसन्धान संस्थापित समन्वय भएन र नेपालले कन्फरेन्स अफ पार्टी तथा अन्य संरचनामा प्रभावकारी प्रतिनिधित्व गर्न सकेन भने कागजमा प्राप्त अधिकार व्यवहारमा अरूले उपयोग गर्न सक्ने अवस्था आउन सक्छ। त्यसरी यसको कार्यान्वयनको वास्तविक परीक्षा भनेको नेपालले उपलब्ध रिसर्च कोलाबोरेशन, ट्रेनिङ, डेटा, टेक्नोलोजी ट्रान्सफर र बेनिफिट सेयरिङ मेकानिजम कति उपयोग गर्न सक्छ भन्ने पनि हो। सभामुख महोदय, नेपालसँग समुद्र छैन, तर समुद्रको जैविक सम्पदाबाट सिर्जना हुने विज्ञान, ज्ञान र आर्थिक अवसरमा हाम्रो पनि समान सरोकार छ। यो सम्झौताले समुद्रलाई केही शक्तिशाली वा प्रविधि सम्पन्न राष्ट्रको मात्र स्रोत नभई मानव समुदायको साझा सरोकारको रूपमा व्यवस्थापन गर्ने प्रयास गरेको छ। नेपालका लागि यसको सफलता अनुमोदनमा मात्र होइन, अन्तर्राष्ट्रिय अधिकारलाई वैज्ञानिक क्षमता, अनुसन्धान र वास्तविक राष्ट्रिय लाभमा रूपान्तरण गर्न सक्ने क्षमता हुनेछ भन्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य सरस्वती लामा, त्यसपछि माननीय सदस्य राधिका रम्तेल।
2: सामान्य सभामुख महोदय, संयुक्त राष्ट्र संघीय समुद्र कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका समुद्री जैविक विविधताको संरक्षण र दिगो उपयोग सम्बन्धी यस विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट समर्थन गर्दै मैले यस अघि पनि आफ्नो विचार राखिसकेकी छु। आज त्यसै विषयमा केही फरक पक्ष जोड्न चाहन्छु। हामी सबैलाई थाहा छ, चन्द्रमा, सूर्य र आकाश नै एउटा राष्ट्रको मात्र होइनन्, यी समग्र मानव जातिका साझा प्राकृतिक सम्पदा हुन्। त्यसै गरी राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिर रहेका समुद्री क्षेत्र र त्यहाँको ज्ञान तथा लाभ पनि केही सीमित राष्ट्र वा शक्तिशाली संस्थाको मात्र पहुँचमा सीमित हुनुहुँदैन। सबै राष्ट्रले न्यायोचित अवसर र लाभ पाउन सक्ने व्यवस्था हुनुपर्छ। साथै यसको संरक्षण र दिगो उपयोग गर्नु पनि सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी हो। नेपाल समुद्रसँग जोडेको देश होइन, तर यसको अर्थ समुद्रसँग नेपालको सम्बन्ध छैन भन्ने होइन। हिमालबाट निस्केका हाम्रा नदीहरू समुद्रसम्म पुग्छन्। जलवायु प्रणाली आपसमा जोडिएको छ र समुद्रले विश्वको जलवायुमा महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले समुद्रको स्वास्थ्य र हाम्रो हिमाल तथा जलस्रोतको भविष्यलाई अलग अलग विषयका रूपमा हेर्न मिल्दैन। अर्को महत्वपूर्ण पक्ष अर्थतन्त्र र रोजगारी हो। समुद्री जैविक स्रोतमा औषधि जैव प्रविधि र नयाँ वैज्ञानिक आविष्कारको सम्भावना छ। बीबीएनजेले यस्ता स्रोतबाट प्राप्त मौद्रिक तथा गैर मौद्रिक लाभको न्यायोचित बाँडफाँड, क्षमता विकास र समुद्री प्रविधि हस्तान्तरणलाई पनि समेटेको छ। त्यसैले नेपालले हामी भूपरिवेष्टित देश हौं, हाम्रो सरकार छैन भन्ने सोच राख्नु हुँदैन। नेपाली वैज्ञानिक विश्वविद्यालय अनुसन्धान संस्था र युवा जनशक्तिलाई अन्तर्राष्ट्रिय अनुसन्धान र प्रविधिसँग जोड्नु पर्दछ। यसबाट ज्ञान, सिप, अनुसन्धान, नयाँ उद्यम र रोजगारीका अवसर सृजना गर्न सकिन्छ। सम्माननीय सभामुख महोदय, सरकारले नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रको हितलाई अन्तर्राष्ट्रिय मञ्चमा स्पष्ट रूपमा उठाउनुपर्छ। समुद्री जैविक स्रोतबाट प्राप्त ज्ञान र लाभमा न्यायोचित पहुँच, प्रविधि हस्तान्तरण र नेपाली अनुसन्धानकर्ताको सहभागिताका लागि ठोस पहल गर्नुपर्छ। बीबीएनजीले भूपरिवेष्टित राष्ट्रहरूको विशेष आवश्यकता र उनीहरूको लाभको विषयलाई समेत सम्बोधन गरेको छ। हाम्रो राष्ट्रहित हिमालको चुचुरोसम्म मात्र सीमित छैन, जहाँ हाम्रो प्रकृति, ज्ञान र भावी पुस्ताको अवसर जोड़िन्छ। त्यसैले समुद्रको संरक्षणलाई विश्व समुदायको साझा कर्तव्य र त्यसबाट प्राप्त ज्ञान तथा अवसरलाई न्यायचित रूपमा बाँडफाँड गर्ने विषयलाई आत्मसात गर्दै नेपालको आर्थिक, वैज्ञानिक र भावी पुस्ताको हित सुरक्षित हुने गरी राष्ट्रिय रणनीति निर्माण गर्न सम्माननीय सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गराउँदै फेरि पनि यो प्रस्तावको समर्थन गर्दछु। धन्यवाद।
1: मान्य सदस्य राधिका रम्तेल, त्यसपछि मान्य सदस्य मोहनलाल आचार्य।
3: सम्माननीय सभामुख महोदय, आज हामी समुद्रसँग जोडिएको एउटा महत्वपूर्ण सम्झौतामाथि छलफल गर्दैछौ। यसमा मेरा केही छोटा कुरा र सुझाव छन्। पहिलो कुरा, नेपाललाई यसबाट के फाइदा हुन्छ? सम्झौता अनुमोदन गर्ने कुरा गरिरहेका छौ, तर अनुमोदन गरेपछि नेपालले के पाउँछ भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ। हाम्रा विद्यार्थी र अनुसन्धानकर्ताले के पाउँछन्? समुद्र सम्बन्धी अध्ययन र अनुसन्धानमा हाम्रा विद्यार्थी र वैज्ञानिकलाई पनि अवसर मिल्ने व्यवस्था हुनुपर्छ। नयाँ ज्ञान र प्रविधि नेपालमा ल्याउनुपर्छ। अरू देशसँग सहकार्य गरेर समुद्र सम्बन्धी ज्ञान, सिप र प्रविधि नेपालले पनि सिक्ने व्यवस्था गर्नुपर्छ। समुद्र र हाम्रो हिमाल पनि जोडिएको विषय हो। नेपालसँग समुद्र छैन, तर जलवायु परिवर्तनको असर हाम्रो हिमाल र हिमनदीमा पनि परिरहेको छ। त्यसैले यो विषयलाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्छ। सम्झौता गरेर मात्र पुग्दैन। मेरो सुझाव छ, सरकारले सम्झौता गर्नु अनुमोदन गरेपछि के गर्ने भन्ने स्पष्ट योजना बनाउनुहोस्। अन्तिम कुरा, बजेट र जिम्मेवारी पनि स्पष्ट हुनुपर्छ। कुन मन्त्रालयले हेर्ने, के काम गर्ने र त्यसका लागि कति बजेट छुट्याउने भन्ने कुरा पनि स्पष्ट हुनुपर्छ। सभामुख महोदय, नेपालसँग समुद्र छैन, तर समुद्रसँग जोडिएका विषयबाट नेपाल अलग छैन। त्यसैले सम्झौता अनुमोदन गरेर मात्र होइन, यसबाट नेपालले पाउने ज्ञान, प्रविधि, अनुसन्धान र अवसरलाई व्यवहारमा ल्याउने गरी सरकारले काम गरोस् भन्ने मेरो सुझाव छ र समर्थन छ। धन्यवाद।
1: मान्य सदस्य मोहनलाल आचार्य, त्यसपछि मान्य सदस्य बलावती शर्मा।
4: सम्मान्य सभामुख महोदय, मान्य मन्त्रीज्यूले पेश गर्नुभएको प्रस्तावको स्वागत गर्दै मान्य मन्त्रीज्यूलाई नेपाल जस्तो मुलुकको निम्ति अत्यन्तै उपयोगी सम्झौता अगाडि बढ़ाउनु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु। आजै सम्मान्य प्रधानमन्त्रीज्यूको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने दिन पर्नु र यसै महत्वपूर्ण सम्झौता पत्रमाथि सदनमा छलफल हुनु मिठो संयोग परेको छ। यस अवसरमा सम्मान्य प्रधानमन्त्रीज्यूलाई उच्चतम सफलताको शुभकामना व्यक्त गर्दछु। सम्झौताले संयुक्त राष्ट्रसंघको विद्यमान सामुद्रिक कानून सम्बन्धी महासन्धिलाई कम्प्लिमेन्ट गरेको छ। सम्झौताले सामुद्रिक पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तन, समुद्री अम्लीकरण, प्रदूषण, अक्सिजनको कमी तथा अधिक प्रयोगबाट उत्पन्न जैविक विविधताको ह्रास र पारिस्थितिकीय प्रणालीको पक्षलाई सुसंगत सकारात्मक रूपमा सम्बोधन गर्ने उद्देश्य लिएको छ। 19 जुन 2023 सर्वसम्मतिबाट पारित भएको यस सम्झौतामा नेपाल सहित 145 राष्ट्रहरूले हस्ताक्षर गरिसकेका छन्। महासन्धिको उद्देश्य सामुद्रिक कानूनलाई प्रभावकारी कार्यान्वयन तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वय मार्फत जैविक विविधताको संरक्षण र दिगो प्रयोग सुनिश्चित गर्ने रहेको छ। सम्मान्य सभामुख महोदय, सामुद्रिक कानून सम्बन्धी महासन्धिको धारा 124 देखि 132 हाई राइट अफ द एक्सेस अफ ल्यान्डलक्ड स्टेट्स टू एण्ड फ्रम द सी एण्ड फ्रिडम अफ ट्रान्जिट सम्बन्धी व्यवस्था गरिएको छ। यो व्यवस्था हामीले हालसम्म कार्यान्वयन गर्न पाएका छैनौं र यस अन्तर्गत चाहिँ खास गरी यो व्यवस्था विकासशील तथा भूपरिवर्तित मुलुकहरूको लागि अत्यन्तै महत्वपूर्ण रहेको छ। सम्मान्य सभामुख महोदय, अनुकूलस 1982 नेपालले 10 दिसम्बर 1982 हस्ताक्षर र 2 नोभेम्बर 1998 अनुमोदन गरेको भए पनि हामीले यसलाई कार्यान्वयन गर्न पाएका थिएनौं, प्रभावकारी रूपमा कार्यान्वयन गर्न पाएका थिएनौं र खास गरी यो चाहिँ जस अन्तर्गत मेजर्स फर द लिभिङ रिसोर्सेस अफ हाई सिज कोअपरेशन अफ स्टेट इन द कन्जर्भेशन एण्ड म्यानेजमेन्ट अफ लिभिङ रिसोर्सेस, कन्जर्भेशन अफ द लिभिङ रिसोर्सेस अफ हाई सिज एण्ड मेरिन ममल्स जस्ता महत्वपूर्ण विषयहरू रहेका छन् र सम्मान्य सभामुख महोदय, सीबेट भन्दाबाट करिब 350 नटिकल माइलसम्म विभिन्न चाहिँ राष्ट्रहरूको खास गरी कोस्टल स्टेटहरूको आफ्ना क्षेत्राधिकार पर्छन्। त्योभन्दा बाहिर जुन हाइसी हुन्छ, हाइसी अन्तर्गत खुला आकाश र खुला समुद्र सबैका साझा सम्पत्ति हुन्, खुला समुद्रमा भूपरिष्ठ राष्ट्रको झण्डाको अधिकार हुन्छ र आगामी पुस्ताका अधिकार सुनिश्चित गर्नु सबैको दायित्व, दिगो विकासको लागि जल जमिन र आकाश सुरक्षित हुनु आवश्यक छ जस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय मान्यताहरूलाई सम्बोधन गर्ने गरी यो आएको छ र अत विकसित मुलुकहरूले खुला समुद्रमै जमिन बनाई आफ्नो मुलुकको रूपमा प्रयोग गर्न थालेका छन् जसले मुलुकको सिमानामै व्यापक परिवर्तन गर्ने सम्भावना हुन्छ र अत प्रस्ताव यो प्रस्ताव सहित 76 धारामा समेटिएको तथा आरक्षण राख्न नपाइने यो सम्झौताको अनुमोदनसँगै हामी निकै फाइदाजनक कुराहरूमा पुग्न सक्छौं र त्यसको निम्ति केही कानूनहरू निर्माण गर्नुपर्ने हुन्छ। यथाशीघ्र कानून बनाएर अगाडि बढ़न सक्यौं भने साँच्चै हामीले धेरै उपयोगी साबित हुन्छ। धन्यवाद।
1: मान्य सदस्य बलावती शर्मा, त्यसपछि मान्य सदस्य गुरूप्रसाद बराल।
5: सम्माननीय सभामुख महोदय, यो सामुद्रिक कानून सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि बीबीजी जेएनजी, यो अस्ति पनि मैले कुरा राखिसकेको छु सुरुमै, पहिला पनि भनेको थिएँ, रेक्टिफाइड गर्न हामी धेरै अगाडि छौं, पछि पर्दैनौ, तर कानून बनाउने र अनि त्यसपछि कार्यान्वयन गर्ने कुरामा जहिले पनि हाम्रो पुगिराखेको छैन। धेरै कानूनहरू हामीले यसरी नै अनुमोदन गरिसकेका छौं तर कार्यान्वयन गर्न गाह्रो छ भनेर अहिले पनि म यो कुरा फेरि पनि राख्दै, आजको जलवायु परिवर्तनको अवस्थामा समुद्रमा देखा पर्ने अम्लीय र यसको वायुमण्डलबाट पर्ने अक्सिजनमाथिको प्रभाव, तापक्रम र अरू सबै कुराले गर्दाखेरि मानव जीवनमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ। हाम्रो देश भूपरिवर्षित देश हो र संसारसँग हाम्रो पहुँच र सम्बन्ध भातृत्वको लागि जल सम्बन्धी अधिकार हाम्रो लागि झन महत्वपूर्ण र आवश्यक छ। खास गरी छिमेकी मित्र राष्ट्रहरू चीन र भारतसँगको कूटनीतिक साझेदारीमा सहकार्य गरेर मात्रै हामीले यो अधिकारलाई प्राप्त गर्न सक्छौ। आज कतिपय शक्ति राष्ट्रहरूले संयुक्त राष्ट्रसंघको भूमिका र सक्रियतालाई इन्कार गर्दै गइरहेको अवस्थामा हाम्रो जस्तो देशले यो विषयमा आफ्नो अधिकार निकै सुझबुझपूर्ण तरिकाले खोजिनुपर्छ। यस्तो अवस्थामा यो कानून हाम्रो लागि आवश्यक छ तर दुई छिमेकी राष्ट्रहरूको भूमिकासँग जोडिएर सन्तुलित रूपमा विकसित राष्ट्रहरूको

0: मिलिटरी सामान
1: अधिकारी सबलाई
0: बोझो फ्रेन्ड
1: अधिकारी सबलाई
0: धारा फिटिङ
1: अधिकारी सबलाई
0: फाइल मार्बल
1: अधिकारी सबलाई
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो ल न त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीबीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किव बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 9840-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के
3: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
3: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
3: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
7: सम्पर्क मोबाइल 9741-0133-429

0: जस्तो सामान पनि पाइँदैन?
1: हैन, के भयो काका, एकले भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाम भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ व्यक्ति धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105-63-63, मोबाइल नम्बर 98-41-26-33-83।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाई पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेशी पुछार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: रंग बहार रंग बहार
5: वज्र संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वज्र पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
4: वज्र पेन्स

0: यसै गरी हामी शिवम सिमेन्ट केपनी क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याऊ त टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु
2: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
1: उता हेर त भान्जा
2: हेरिरहेको छु त मामा
1: के देखौ त भान्जा
2: प्रचित कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
1: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
3: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने
4: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क
3: फोन नम्बर 010-5509-97 97-5107-78
5: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: राष्ट्र बैंक इजाजत प्राप्त गर्वर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
2: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम पिनास निमोनिया कोविड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
2: थाइराइड रोग
3: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
2: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली नीलकण्ठ टिम धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: ए भान्जा अब काठमाडौँ गइँदैन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त उता हेर त भान्जा हेरिरहेको छु त मामा के देखेउ त भान्जा प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब दादिङदेखि 2000 प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
5: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए दादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
6: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 010-5509-97 97-510-97-778
7: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, कोविड 19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोलिक्लिनिक ताली नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाँझोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनी चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठीघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-37-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने,
3: नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल

0: को सीमेंट भर्ने नकली स्थायी र अस्थायी दात राखिने दात तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
1: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका तीन धादिङदेखि बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्टरेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843338398, 9913381700।
2: तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888।
3: रंग बहार रंग बहार
4: वज्र संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वज्र पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
3: वज्र पेन
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: ल है साथीहरू, आज त घैरुङको सोल्टिनीहरूले चुड्का लाउन बोलाएको छ, सबैजना जानुपर्छ है।
2: ल है साथी हो, आज हाम्रो गाउँमा त फुजेलको सोल्टीहरू आउँदै हुनुहुन्छ अरे नि, रमाइलो गर्नुपर्छ है।
3: ए हुन्छ हुन्छ, रमाइलो गर्नुपर्छ।

रेडियो दहारिङ 100 मेगाहर्जको साथै इन्टरनेट अनलाइनको www.radiodaharing.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 6:45 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको शुरूमा मुख्य खबर। बाढ़ीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको 9 बजेमा पुलदेखि ब्याङ्कको कर्जा सम्मान। गल्छी स्यापुर बेसी सड़क खण्ड अशोक भित्र संचालनमा ल्याइने स्यापुर बेसीमा 76 मिटरको बेली ब्रिज प्रयोग गर्ने तयारी। र दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषदको अनुरोध। सरकारी ठेकामा श्रमिक शोषण रोक्न सर्वोच्चको निर्देशन। भदौ 10 गते आएको बाढ़ीबाट भएको जनधन तथा भौतिक क्षतिको पुनर्स्थापना र जनजीवन सामान्य बनाउन माग गर्दै धादिङ उद्योग वाणिज्य संघले

0: सरकार समक्ष 9 बुधे मागसहित ज्ञापन पत्र बुझाएको छ। संघले मंगलबार जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो। संघका अध्यक्ष रामकुमार डल्लाकोटी डल्लाकोटीको नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित उद्योगी व्यवसायी किसान तथा सर्वसाधारणका समस्या तत्काल सम्बोधन गर्न ज्ञापन पत्र मार्फत सरकारको ध्यान आकर्षण गराएको छ। बाढ़ीबाट गल्छी गजरी बेनीघाट रोराङ र सिद्धले गाउँपालिका बढ़ी प्रभावित भएको उल्लेख गर्दै संघले सड़क पुल विद्युत खानेपानी विद्यालय स्वास्थ्य संस्था तथा निजी संरचनामा क्षति पुगेकाले शीघ्र पुनर्स्थापना गर्न माग गरेको छ। सरकारी विवरण अनुसार यी चार पालिकामा उद्योग तथा वाणिज्य क्षेत्रमा मात्रै करिब 45,84,00,000 रूपियाँ बराबरको क्षति भएको उल्लेख गर्दै संघले वास्तविक क्षति अझ ठूलो हुन सक्ने जनाएको छ। घर तथा घरायसी सामग्री कृषि पशुपालन सरकारी संरचना तथा पर्यटन क्षेत्रमा भएको क्षति समेत समेटेर विस्तृत क्षति मूल्याङ्कन गर्न संघले माग गरेको छ। आगामी दशैं तिहार जस्ता प्रमुख चाड़पर्व नजिकिँदै गर्दा सड़क तथा पुलको अवस्था सुधार गरी यातायात आपूर्ति तथा व्यापारिक गतिविधि सहज बनाउन तत्काल पहल गर्नुपर्नेमा संघले जोड़ दिएको छ। ज्ञापन पत्रमा संघले सरकार समक्ष ब्याङ्क कर्जा तथा ब्याजमा सहुलियत र पुनर्संरचना न्यूनतम विद्युत महसूलमा छूट करमा छूट राजस्व सहुलियत र बीमा सहजीकरण वैकल्पिक सड़कको तत्काल स्तर उन्नति तथा पुननिर्माण लगायतका रहेका छन्। यस्तै धादिङ विशेष जोड़ने पुलको तत्काल अस्थायी निर्माण पुनर्स्थापना पुनर्निर्माण र पुनर्लाभका कार्य आपतकालीन राहत तथा पुनर्लाभ कोष स्थापना कृषि पशुपक्षी तथा दैनिक जीवन जीविकोपार्जनमा क्षतिपूर्ति अस्थायी आवास स्वास्थ्य खानेपानी तथा शिक्षा पूर्वाधार पुनर्स्थापना रहेका छन्। यसै गरी संघले जोखिमयुक्त बस्तीको पुनर्वास तथा पुनर्स्थापना नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा शिक्षा प्रभावित परिवारका सदस्यलाई रोजगारी र विपदमा ज्यान गुमाएका नागरिकको मृत्यु दर्ता लगायतका कानूनी प्रक्रिया सहज बनाउन समेत सरकारको ध्यान आकर्षण गराएको छ। प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न सम्बन्धित निकायको उच्च स्तरीय टोली धादिङ पठाई तत्काल निर्णय तथा कार्यान्वयन गर्न पनि संघले आग्रह गरेको छ। ज्ञापन पत्र बुझाउने कार्यक्रममा धादिङ उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य नागरिक समाजका प्रतिनिधि संचारकर्मी तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो। रसुवा बाढ़ीबाट क्षतिग्रस्त गल्छी स्यापुर बेसी सड़क खण्डमा असोज महिनाभित्र यातायात संचालनमा ल्याउने गरी काम भइदिएको छ। सड़क विभागका अनुसार हाल अधिकांश स्थानमा सड़क मरमतपछि यातायात संचालन भइसकेको छ। सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले गल्छी स्यापुर बेसीसम्मको सड़क दशैंसम्म यातायात संचालन गर्ने गरी काम भइरहेको बताउनुभयो। उहाँका अनुसार धादिङ नुवाकोट जोड्ने कोल्पू खोलामा अस्थायी मरमत सकिएर यातायात संचालन भइसकेको छ। हाल उक्त स्थानमा स्थायी मरमतका लागि ठेक्का प्रक्रिया सकाएर निर्माण व्यवसायले काम शुरू गरिसकेका छन्। सोही सड़कको रातो माटोमा करिब 200 मिटर सड़क बाढ़ीले कटान गरेकोमा ब्याक कटिङ गरी यातायात संचालनमा ल्याइसकिएको छ। साथै नुवाकोटको देवीघाटमा पनि नेपाली सेनाले बेरी ब्रिज जडान गरिसकेकाले गल्छीदेखि विदुरसम्म यातायात संचालन भइसकेको छ। विभागका अनुसार विदुरदेखि बेतावतीसम्म करिब 10 किलोमिटर मध्ये 9 किलोमिटर सड़क खण्ड खुलिसकेको छ भने करिब 300 मिटर क्षेत्रमा पहिरोका कारण सड़क अवरूद्ध छ। उक्त क्षेत्रमा नेपाली सेनाले ब्लास्टिङ गरी दुवैतर्फबाट ट्र्याक खोल्ने काम शुरू गरिसकेको छ। उक्त स्थानमा केही दिनमा यातायात सञ्चालन हुने अपेक्षा गरिएको छ। त्यसपछि भेत्रावती र स्याप्रुबेसीमा बेली ब्रिज जडान भएपछि गल्छी स्याप्रुबेसीसम्म यातायात सञ्चालन हुनेछ। रसुवाको बेत्रावतीमा पुरानो पुल भएकै ठाउँमा बेली ब्रिज जडान गरिनेछ। यसका लागि पुरानो फाउण्डेशन भेटिएको छ। फाउण्डेशन मर्मत सकिएपछि बेली ब्रिज जडान गरिनेछ। महानिर्देशक जैशीले भन्नुभयो यसका लागि पहिले विदुर बेत्रावतीमा सड़क निर्माण हुनुपर्नेछ। उक्त स्थानमा नेपाली सेनासँग भएको 72 मिटर लामो बेली ब्रिज जडान गरिनेछ। बेत्रावतीपछि धुन्चे हुँदै स्याप्रुबेसीसम्म पनि सड़कमा समस्या छैन। स्याप्रुबेसीमा भने एउटा बेली ब्रिज जडान गर्नुपर्नेछ। उक्त स्थानमा 76 मिटरको बेली ब्रिज जडान गर्ने गरी डिजाइनको काम शुरू गरिएको छ। स्याप्रुबेसीमा करिब 90 मिटरको पुल आवश्यक भए पनि उपलब्ध संरचना अनुसार 76 मिटरको बेली ब्रिज प्रयोग गर्ने तयारी गरिएको छ। विभागले भनेको छ स्याप्रुबेसीबाट रसुवा गढ़ीतर्फ करिब 15 किलोमिटर सड़क बाढ़ीका कारण पूर्ण रूपमा प्रभावित छ। उक्त स्थानमा सर्वेक्षण शुरू भइसकेको छ। बाढ़ीले कटान गरेको मुगलिन गल्छी सड़क खण्डमा पर्ने कृष्ण भीरमा नयाँ ट्र्याक खोल्ने काम सकिएर दुईतर्फी रूपमा यातायात सञ्चालन भइसकेको खबरको क्रम बाँकी नै छ। एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्री चलेको देखिन्छ नि।
4: किन नहस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
3: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
5: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
6: रेडियो धादिङ 106 मेगाहर्ज।
0: विश्रामपछि अब बाँकी खबर। आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न अनुरोध गरेको छ। परिषदले सूचना निकाल्दै क्यान्सर, पाइल्स लगायत विभिन्न रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट 100% निको हुने तथा निको नभए पैसा फिर्ता हुने जस्ता दावी गर्ने कार्यप्रति ध्यान आकर्षण गराएको हो। परिषदका अनुसार यस्ता गतिविधिले आम नागरिकलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको हो। कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न गराउन अनुरोध गरिएको छ। परिषदले सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने जनाएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबल गर्ने भन्दै श्रम कानूनले तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट पारेको हो। अदालतले सरकारी निकायले बोलपत्र आह्वान गर्दादेखि नै श्रमिकको न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित हुने गरी कागजात तयार गर्न तथा त्यसभन्दा कम दरका बोलपत्र प्रारम्भमै खारेज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यस्तै तत्काल गणना गर्न नसकिने श्रमिक सुविधाका लागि कुल सम्झौता रकमको निश्चित प्रतिशत जगेडा कोष राख्न र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मार्फत प्रभावकारी अनुगमन गर्न पनि आदेश दिएको छ।

आउँदो असोज 9 गते शुक्रबारदेखि असोज 11 गतेसम्म 11 गते आइतबारसम्म देशका धेरै ठाउँमा मेघगर्जन चट्याङ र हावाहुरीसहित ठूलो पानी पर्ने भएकाले सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाले आज विशेष बुलेटिन निकाल्दै देशका विभिन्न ठाउँमा अति भारी वर्षा हुने भन्दै सचेत रहन आग्रह गरेको हो। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारीदेखि एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। मधेश कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ। यो प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यून चापीय क्षेत्र बनेपछि पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्ने देखिएको छ। यसको प्रभावले पर्सीबाटै कोशी बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़दै जाने देखिएको छ। सम्भावित वर्षाका कारण भूक्षय बाढ़ी तथा पहिरोको जोखिम रहनुको साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको छ। पनि मेघगर्जन चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ। उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्यभाग आसपास रहेको छ।

भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले आग्रह गरेको छ। मनसुनी प्रणालीको प्रभावले देशको हिमाली भूभागमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दुङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनाले राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठ भन्दै उच्चस्तरीय न्यायिक छानबिन माग गर्नुभएको हो। सांसद दुलालले ट्राफिक प्रहरी र चालक बीचको विवाद सामान्य नभएको जिकिर गर्नुभयो। उहाँले केही महिना अघि भएको यस्तै प्रकृतिको गणेश नेपालीको घटना स्मरण गराउँदै ट्राफिक प्रहरीको नियमन गर्ने निकाय र प्रहरी प्रशासनप्रति प्रश्न उठाउनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। उहाँले चालकको तलब सुविधा, कामको समय, आत्मसम्मान र मानसिक स्वास्थ्यमा राज्यको ध्यान पुग्नुपर्ने भन्दै सरकार यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई आफ्नो कार्यशैलीको समीक्षा गर्न आग्रह गर्नुभयो। त्रिपुरेश्वरमै यसअघि गणेश नेपालीले गरेको आत्मदाह र अर्जुन दोङको घटनाबाट पाठ सिक्दै यस्ता घटना दोहोरिन नदिन नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो। सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐनको दफा 171 पूर्णतः अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै आपत्ति जनाउनुभयो। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। बाढ़ीपछि जनजीवन सामान्य बनाउन धादिङ उद्योग वाणिज्य संघको 9 बुधे माग, पुलदेखि ब्याङ्कको कर्जासम्म। गल्छी स्यापुरवेशी सड़क खण्ड असोजभित्र सञ्चालनमा ल्याइने, स्यापुरवेशीमा 76 मिटरको भेली ब्रिज प्रयोग गर्ने तयारी। र दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषदको अनुरोध, सरकारी ठिक्कामा श्रमिक शोषण रोक्न सर्वोच्चको निर्देशन। यसका साथै अहिलेलाई खबर यति नै। बेलुकी 38 बजेको खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म वेग बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंस
2: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन
3: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
2: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
3: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
2: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्
3: खानामा चिल्लो प्रयोग कम गरौं मौसम अनुसार फलफूल खाऊ गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ दूधजन्य वस्तु खाऊ माछा मासुका परिकार मिलाएर खाऊ फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ नियमित व्यायाम गरौं
2: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन यो सन्तुलित हुनुपर्छ
4: एफएओ नेपाल भीमसेन थापा गाउँपालिका गोर्खा ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश
5: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
6: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
7: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किने

0: भएको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ।
1: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
2: किन नि बाबा?
1: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
2: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
6: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
5: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
6: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्री कृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
0: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
0: फोन नम्बर 010-533-63, मोबाइल नम्बर 98-41-26-33-83।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन ए बुढा, चाडबाड पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जहाँ पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचाँदी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम स्ट्रिट अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: ए अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर। अनि तपाईँ?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाँदीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाँदी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाँदी पसल, धादिङ बेसी पुच्छार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
1: सेनेटरी सामान
4: अधिकारी सबलाई,
1: ब्रदर फ्रेन्ड
4: अधिकारी सबलाई,
1: धारा फिटिङ
4: अधिकारी सबलाई,
1: टाइल मार्बल
4: अधिकारी सबलाई।
0: ए दाई, के को नारा बाजी हो दाई?
5: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
0: के हो लौ न त हामीलाई नि भनिदिनु न।
5: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पीपीसी, पीपीआर, सीबीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
0: हो र दाई, ल त्यसो भए म पनि उतैतिर लागे।
5: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ किब बोर्डिङ नजिकै। प्रोपराइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 0105214038, मोबाइल नम्बर 9840394656।
7: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
8: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त। टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
9: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
8: उता हेर त भान्जा,
9: हेरिरहेको छु त मामा।
8: के देखौ त भान्जा?
9: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
8: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब धादिङ बेसी बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
10: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
11: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509077, 97510 97778।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: प्राप्त गाउँवर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: यस शुभलाभ पोलिक्लिनिक प्राली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड रोग,
3: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: शुभला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3 धादिङ बेसी पुसार बजार प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
4: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याऊ त, टिका लाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
5: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
4: उता हेर त भान्जा,
5: हेरिरहेको छु त मामा।
4: के देखौ त भान्जा?
5: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
4: मामा? भान्जा, त्यसैले निधार यता ल्याऊ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
6: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
7: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97-510-97-778।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यस शुभला पोलिक्लिनिक प्रणाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: शुभला पोलिक्लिनिक प्राली, नीलकण्ठ 3, धादिङ बेसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
2: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर प्रालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, 6 महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-239 र 98-43-40-33-23।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
4: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छ नै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नै आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदै छ नि।
5: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
6: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
7: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटिएर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङ बेसी पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी पुछार बजार, ट्राफिक बिट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
2: सुविस्तु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisu.net.mp वा सम्पर्क नम्बर 01-4235-888। सुविस्तु इन्टरनेट
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ।
3: बर्जर पेंट
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: यहाँहरू सुन्दै हुनुहुन्छ समुदायको लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: लौ है साथीहरू, आज त घैरनको सोल्टिनेहरूले चुड्का लाउन बोलाको छ, सबैजना जानुपर्छ है।
2: ल है साथी हो, आज हाम्रो गाउँमा त फुजेलको सोल्टीहरू आउँदै हुनुहुन्छ अरे नि, रमाइलो गर्नुपर्छ है।
3: ए हुन्छ हुन्छ, रमाइलो गर्नुपर्छ।

0: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङवेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बात, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रदर, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङबेसी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-141-94-84।
0: हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्पी गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: रेडियो धादिङ 106 मेगाहर्ज।
1: होइन ए बाबु, अस्तिसम्म त यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्ररी चलेको देखिन्छ नि।
2: किन नहस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ।
1: त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
4: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: रंग बहार, रंग बहार
6: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
5: वर्ज पेंट से घर रंगाउनु होस् त लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
5: वर्ज पेंट।
0: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।